0: प्रकृति अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छूट पाउँदैनन् तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष युवाहरू थुनामा परेका भए छुट्नेछन् गृहमन्त्री सुदन गुरूङले भनेका छन्। त्यस्तै रासुपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोष दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960.69 भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजू तथा मूल्यांकन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
0: मनसूनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसूनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनछरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरीको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरू घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बीरूको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पनि पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19 जना, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मनसूनी विपदबाट 4 महिनामा 85 को मृत्यु, बाढ़ी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 करिब 15 विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन शुरू गरिसकेका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढ़ेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 विधेयक अगाडि बढ़ाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजीर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुंगो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टिङ्गो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। जस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढ़ाएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गरेका छन्। यसमा सभामुख डीपी अर्याल र राष्ट्रपा सभापति रवि लामी छानेले पनि चासो राखेका छन्।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले अहिले दैनिक 150 देखि 200 सम्म आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% शून्य प्रगति भएको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर श्रीलंकाली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरूद्धको कार्यवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1093 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एफयू बुलरले संगठित रूपमा संचालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कार्यवाही अगाडि बढ़ाएको बताएका छन्।
3: अब खेल खबर नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचना महत्वपूर्ण परिवर्तन गरिएको समेत जानकारी दिएका छन्।
2: अब विचार विश्लेषणको पालो आजको गोर्खा पत्र दैनिकमा जड़ीबुटीदेखि कूटनीतिसम्म शीर्षकमा डाक्टर मदन कुमार पौडेलले लेख्नु भएको छ। नेपालसँग प्रकृतिले दिएको जैविक सम्पदा छ, जापानसँग अनुसन्धान प्रविधि र गुणस्तरीय व्यवस्थापनको विश्वसनीय अनुभव छ। यी दुई शक्तिको संयोजनले केवल नयाँ व्यापारिक अवसर मात्र सृजना गर्ने छैन, यसले विश्व स्वास्थ्य हरित अर्थतन्त्र र दिगो विकासमा समेत साझा योगदान दिन सक्छन्। यही कारण हर्बल कूटनीति केवल एउटा नयाँ अवधारणा होइन। नेपाल र जापान कूटनीतिक सम्बन्ध 7 दशक पूरा भएको छ। नेपाल जैविक सम्पदा र जापान उन्नत प्रविधिका धनी हुन्। वैज्ञानिक अनुसन्धान र प्रशोधनमा सहकार्य आवश्यक देखिन्छ। हर्बल कूटनीतिले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ। हरित अर्थतन्त्र निर्माणमा दिगो साझेदारी आवश्यक छ भनेर गोर्खापत्र दैनिकमा छापिएको छ।
3: घाटमा उपचार सुखद मरण शीर्षकमा डाक्टर झलक गौतमको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। 100 वर्ष अघिदेखि सञ्चालनमा आएको घाट वैद्य नेपालको मौलिक परम्परागत स्वास्थ्य सेवाको नमूना हो। चिकित्सा सेवाको आधुनिकतासँगै भावना र संस्कारसँग जोड़िएको यो परम्परा मेटिँदै गएको छ। सर्वसाधारणको भावनात्मक र बाध्यात्मक अवस्थाको हितलाई ध्यान दिँदै नेपाल सरकारले गुठी संस्थान वा पशुपति विकास कोष मार्फत नयाँ किसिमले व्यवस्थापन गर्न सके नेपाली परम्परा जोगिन्थ्यो र कसैलाई पनि हानी हुने थिएन। बाध्यता बस अस्पताल वा घरबाट निकालेर घाट पुर्याइएका अन्तिम अवस्थाका बिरामीलाई केही समय सहज वातावरणमा राख्न पाए आफन्तलाई भावनात्मक राहत पुग्थ्यो।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: देखि मदन पौड्याल मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 30 गते शनिबार, सन् 2026 अगस्त 15 तारीक साउन शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी, सुरक्षा निकायबारे खगेन्द्र सुनवारको अभिव्यक्तिले रासोपा भित्रै तरंग।
0: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल, आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने।
1: जग्गाको कित्ता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित, पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव।
4: सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनुभयो भने धेरै ठूलो जटिल विषय पनि होइन, चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न सकिन्छ।
0: इण्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने, घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य।
1: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
7: सूचना नेपाल विद्युत प्राधिकरण खानबारी वितरण केन्द्र चैनपुर प्रशाखाको अत्यन्त जरुरी सूचना। खादबारी वितरण केन्द्र अन्तर्गत तिर्सिरे सब स्टेशनबाट सप्लाई हुने 11 केबी खादबारी फिडरको रूट अन्तर्गत चैनपुर 0 पोइन्टदेखि देउराली, बानेश्वर, खराङ बजार सिरान तथा खराङ बजारदेखि लुहाकोट पुछरसम्म बुस कटिङ गर्ने कार्यक्रम रहेको हुँदा मिति 2083 साल साउन 30 गते बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म खादबारी फिडर सटडाउन रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। उक्त अवधिमा चैनपुर नगरपालिकाका ओडा नम्बर 6, 7, 8, 9, 10 र 11 लगायतका स्थानहरूमा विद्युत आपूर्ति अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराइन्छ। उक्त कार्यका क्रममा विद्युत लाइन अवरुद्ध हुने भएकाले कार्य अवधिभर ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। नोट, उक्त कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सम्बन्धित क्षेत्रको विद्युत लाइन तोकिएको समयभन्दा अगावै सुचारू गरिनेछ। नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र चैनपुर प्रशाखा।
0: सभापतिकै रूपमा सम्बोधन गरेका छन्। पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई देउबा पक्षले स्वीकार गरेको छैन। नयाँ पार्टी गठन गर्ने उद्देश्य सहित देउबा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो, तर थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने, निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको वैशाख 4 को फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य थापिराखिएको छ। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउबा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले 15 महाधिवेशन तयारी गरिरहेका बेला देउबा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै 15 महाधिवेशन लगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसक्नु भएको छ। महाधिवेशनको प्रक्रिया अघि बढ़ाए अदालतमा जानेसम्मको तयारीमा देउबा पक्ष छ। करिब पाँच महिनापछि स्वदेश फर्किएका देउबाले हिजो भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्नुभयो। उहाँले कांग्रेस एकताबद्ध हुने पनि बताउनुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनुभयो। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउबाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभयो। नेता शेखर कोइरालाले कांग्रेस विवादित मनस्थितिबाट गुज्रिरहेको बनाउँदै अब एक ढिक्का हुनुपर्ने बताउनुभयो। यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउबा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताउनु भएको छ। हिजो केन्द्रीय कार्य समिति बैठकमा उहाँले संवादबाट पार्टी एक गराउनु पर्नेमा जोड़ दिनु भएको छ।
1: सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले शुरू नियुक्ति र हरेक आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन 2059 छ। तर गएको आर्थिक वर्षमा 5200 सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

0: विवरण नबुझाउनेबाट भ्रष्टाचार निवारण ऐन अनुसार जनै 10,000 रूपियाँसम्म जरिवाना असुल्न केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ। केन्द्रले गएको आर्थिक वर्ष 82-83 सम्पादन गरेको कार्य समेटेर तयार गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 7,67,033 जनाले मात्र सम्पत्ति विवरण पेश गरेका छन्। सम्पत्ति विवरण नबुझाउने 5,65 नाम अख्तियारमा अख्तियारले असुल्नेछ जनै 10,000 रूपियाँसम्म जरिवाना शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: सत्तारूढ़ राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गर्नुभएको छ। यसमा सभामुख डीपी अरियाल र राष्ट्रपा सभापति रवि लामिछानेले पनि चासो राख्नु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपा सांसद सुनारसँग नेपाल प्रहरीका आईजीपी दानबहादुर काकीको नोकझोक भएको थियो। सांसद सुनारले माग गरे अनुसार आफ्नो र परिवारको समेत सम्पत्ति छानबिन गर्न गृह सचिव र आईजीपीहरूले चुनौती दिएका थिए। त्यस घटनालाई लिएर हिजो गृहमन्त्री गुरूङले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिमा सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभयो। आईजीपी कार्की हिजै प्रहरी वरिष्ठ अधिकारीहरूलाई लिएर सभामुख डीपी अरियाललाई भेट्न जानुभएको थियो। सभामुखको कार्यकक्षमा भएको भेटमा आईजीपी कार्कीले सांसदको व्यवहारले प्रहरीको मनोबल गिरेको बताउँदै त्यसमा सभामुखको धारणा के हो भनेर चासो राख्नु भएको थियो। नवयुवा आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि प्रहार भइरहँदा तल्लो तहसम्मै समस्या देखिन सक्ने प्रहरी अधिकारीहरूले बताएका थिए। सभामुख अरियालले लेखा समितिमा सुरक्षा निकायका प्रमुखका सम्बन्धमा भएका अभिव्यक्तिबारे आफूले पहिले नै जानकारी लिइसकेको बताउनुभयो। तपाईँहरू भेट्न पनि आउनुभयो, राम्रो कुरा हो, यस विषयमा मैले आफै पनि बुझिरहेको थिएँ, सभामुख अरियालले भन्नुभएको थियो। लेखा समितिमा भएको सवाल जवाबकै विषयमा राष्ट्रवाद सभापति रवि लामिछानेले पार्टी सचेतक प्रकाश चन्द्र परियार मार्फत जानकारी लिनुभएको छ। सांसद सुनारले सुरक्षा निकायका सम्बन्धमा दिइरहेको अभिव्यक्तिका सम्बन्धमा संसदीय दलमा छलफल हुने राष्ट्रपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
0: ग्यासको आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आउँदो महिनाका लागि अहिले स्वीकृत कोटाभन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो। ग्यास आपूर्ति सहजताको लागि आउँदो 3 महिनासम्म 10,000 टन बढ़ी ग्यास दिन भारतलाई पत्राचार भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, अहिले नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। यस्तो कदमले ग्यासको आपूर्ति सहज गर्न मद्दत पुग्ने विश्वास छ। यसैबीच ग्यास आपूर्ति सहज गराउन आजदेखि काठमाडौँको टेकुसहित 5 ठाउँबाट ग्यास बिक्री गरिने भएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्राण्डका ग्यासहरू चाबैलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, धाराको राधास्वामी परिसर र बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन परिसरबाट ग्यास बिक्री गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ग्यास वितरण हुने निगमले सूचना मार्फत जानकारी दिएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्।
1: काया कैरनमा पालिकाहरूमा जग्गा किता काठको अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क

0: व्यक्त गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्नु श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-4-93-5-55।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी, सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले राजसोपा भित्री तरंग, सम्पत्ति विवरण नबुझाउने 5,265 को नाम अख्तियारमा, आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल, आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुने लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा गैराती पानी परेको छ। पछिल्लो 3 घण्टामा जाँझरकोटमा सबैभन्दा धेरै 40 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको लुम्लीमा झण्डै 28 मिलिमिटर पानी परेको छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश साथै कोशी बागमती र गण्डकीको तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भाग, लुम्बिनीको पहाड़ी र तराई भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
7: 753 पालिका मध्ये 390 मात्र जग्गा वर्गीकरणको काम पूरा गरेका छन्। बाँकी 363 पालिकामा किताकाट चालू आर्थिक वर्षको साउन 1 गतेदेखि फेरि रोकिएको छ। भूपयोग ऐन 2076 नियमावली 2079 अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन लगायत 10 क्षेत्रमा वर्गीकरण नगरी किताकाट गर्न नपाइने कानूनी व्यवस्था छ। सरकारले पालिकालाई वर्गीकरण पूरा गर्न पटक पटक नियमावली संशोधन गर्दै म्याद थप गरे पनि धेरैजसो पालिकाले तोकिएको समयसीमा भित्र काम गर्न सकेका छैनन्। यसको प्रत्यक्ष असर घर जग्गा कारोबार, साना किता किन्न चाहने आम नागरिक र आवास व्यवसायमा परिरहेको छ। साथी महेश गेवालीले किताकाटको अहिलेको अवस्था बारे भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टसँग कुरा गर्नुभएको छ।
9: कतिपय स्थानीय तह 185 स्थानीय तहमा लगभग अन्तिम चरणमा पुगिसकेको अवस्था छ। 82 स्थानीय तहले आधा भन्दा बढी काम गरिसक्नु भएको छ। 55 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको अवस्था छ। अब हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ 36 स्थानीय तहले हालसम्म पनि यो भूपल क्षेत्र वर्गीकरणको कार्य प्रारम्भ नगरेको भन्ने विवरण हामीलाई प्राप्त भएको छ। बाँकी 390 बाहेकका स्थानीय तहमा किताकाटबाट हुने जग्गा प्रशासन काम प्रभावित भएको हुन सक्छ।
8: सरकारले
0: लागि नै तीन पटक नियमावली संशोधन गरी म्याप थपिसकेको छ, तर पनि आधाभन्दा बढी पालिकाले चाहिँ वर्गीकरण गर्न सक्नु भएको छैन। यस पछाडिको कारण चाहिँ के होला?
9: बाँकी हाम्रो 36 पालिका यो हिमाली क्षेत्रका पालिकाहरू जहाँ चाहिँ खासै जग्गाको किता कार्ड हुँदैन, ती बाहेक अन्यत्र चाहिँ नि काम अगाडि बढिसकेको अवस्था चाहिँ छ। अब अलिक जटिल विषय पनि भएको हुनाले अन्तिम चरणमा धेरै जसो अधिकांश पालिकाहरू अन्तिम चरणतिर हुनुभएको हुनाले उहाँहरू काम गरिराख्नु भएको छ र अब मेरो विचारमा छिटो अब चाहिँ यो पुरा हुन्छ होला भन्ने हामीले अपेक्षा राखेका छौँ।
0: त्यसपछि पनि फेरि म्याथ थप गरिन्छ अथवा अन्य केही प्रक्रिया अगाडि बढाइन्छ के छ?
9: अहिले तत्कालको लागि यो विषयमा केही छलफल भएको छैन।
0: जुन पालिकाहरूले जुन वर्गीकरण गरिसकेका छन् उनीहरूले प्रक्रिया कसरी सजिलो पुरा गरे, अब यसबाट चाहिँ अरू पालिकाहरूले चाहिँ केही सिक्न सक्ने अवस्था हुन्छ कि हुँदैन?
9: नापी विभागले यसअघि नै प्रत्येक स्थानीय तहलाई एक चरणको आधारभूत भूपरीक्ष सम्बन्धी नक्सा डाटा तयार गरेर उहाँ एक किसिमको चाहिँ भूपरीक्ष र वर्गीकरण सहितको तथ्याङ्क उपलब्ध गराइसकेको अवस्था हो। कतिपय स्थानीय तहले त्यसै तथ्याङ्कलाई आधार मानेर पनि अगाडि बढेको देखिन्छ, कतिपय स्थानीय तहले आफूले थप त्यसमा वर्कआउट गरेर पनि काम गरिसकेको देखिन्छ। त्यसैले अब स्थानीय तहले खास गरी चाहिँ काम गरिराख्नु भएकै छ। कतिपय अवस्थामा चाहिँ नापी विभागको प्राविधिक सहयोग आवश्यक पर्ने भएको कारणले पनि रोकिएको हुन सक्छ। अब नापी विभागले पनि प्राप्त अनुरोधका आधारमा प्राथमिकतामा राखेर चाहिँ प्राविधिक सहयोग उपलब्ध गराइराखेको छ। सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनुभयो भने धेरै ठूलो जटिल विषय पनि होइन, चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ।
0: यसमा यो किता काट रोकिँदाखेरि घर जग्गा कारोबार गर्दा अथवा भनौँ साना घडेरी किन्नेहरू र अरू भनौँ यो आवास व्यवसायमा चाहिँ कस्तो असर पर्ला पर्दैन के छ?
9: किता काट रोकिएको कारणले गर्दा अवश्य अब जग्गा कारोबारमा त असर पर्छ होला नै, तर ससिम किताको कारोबार रोकिँदैन, अंशभन्दाको कारोबार रोकिँदैन, अंश भरपाईको कारोबार रोकिँदैन, हालसाबिकको कारोबार रोकिँदैन, हालसाबिक गर्ने काम रोकिँदैन, लगत कट्टाको काम रोकिँदैन, तर किता काट गरेर चाहिने जग्गा लिने विषय चाहिँ रोकिएको अवस्था चाहिँ हो। किता काट गरेर जग्गा लिने भनेको पनि त्यसले केही प्रतिशत चाहिँ ओगट्ने भएको हुनाले घर जग्गा कारोबार प्रभावित हुन सक्ने अवस्था देखिन्छ।
0: दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना हामीले बनाएका छौँ अथवा यो हरेक वर्ष दोहोरिरहने समस्या नै रहन्छ?
9: यसमा चाहिँ अब नितान्त स्थानीय तहलाई नै भूप्रयोग ऐन नियमावलीले जिम्मेवारी दिएको हुनाले अब यसमा सबै स्थानीय तहले समयमै सम्पन्न गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। अन्यथा कानूनमा संशोधन नहुँदासम्म त यो काम रोकिनुभयो, रोकिँदाखेरि सर्वसाधारणले चाहिँ दुःख पाउने अवस्था भयो भने पक्कै पनि स्थानीय तहलेलाई प्राथमिकता राखेर अगाडि बढाउनुहुन्छ भन्ने कुरामा मन्त्रालय आशावादी छ।
8: उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेश प्रसाद भट्ट। फेरि पनि खबरकै सिलसिला, नेपालमा मनसून लाग्ने बित्तिकै बाढ़ी पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ, तर सरकारी तथ्याङ्कले चालू मनसून सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद भन्दा बढ़ी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवन रक्षक एन्टीभेनम सकिएर बिरामीको उपचारमा समस्या देखियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार चालू आर्थिक वर्ष 2083 वैशाख 1 साउन 23 गतेसम्मको 3.5 महिनामा देशभर सर्पदंशका कुल 801 घटना दर्ता भएका छन्, जसमा 59 जनाले ज्यान गुमाएका छन् भने 749 जना घाइते भएका छन्। यो अवधिको समग्र विपदजन्य मृत्युमध्ये सर्पदंश नै सबैभन्दा ठूलो एकल कारण बनेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। चट्याङ, आगलागी र पहिरो भन्दा समेत बढ़ी। तर यस वर्षको सबैभन्दा गम्भीर पाटो घटना संख्या मात्र होइन, देशभरकै एन्टीभेनम आपूर्ति व्यवस्थामै खलबलिएको छ। सर्पदंश उपचारको प्रमुख रेफरल केन्द्र मानिने वीरगंजको नारायणी अस्पतालले हालै एन्टीभेनमको स्टक पुर्याइसकिएपछि बिरामीलाई अन्त्य उपचार खोज्न अनुरोध गर्दै सार्वजनिक सूचना नै निकालेको थियो। अस्पतालमा मनसूनमा दैनिक औसत 8 जना सर्पदंशका बिरामी आउने गर्छन्। एन्टीभेनम नपाएका केही बिरामी सीमापारी भारतको रक्सौल स्थित अस्पताल पुगेर उपचार गराउन समेत बाध्य छन्। 20 भन्दा ठूलो सरकारी लापरवाही, सर्पदंशको उत्कर्ष सिजनमै एन्टीभेनम मृत्यु शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शब्द संगीत तस्वीर वा भिडियो उत्पादन गर्न मात्रै नभएर पछिल्लो समय चिकित्सा र मानसिक परामर्शसँगै धार्मिक र आध्यात्मिक प्रयोजनका लागि पनि एआई अर्थात कृत्रिम बुद्धिमत्ता प्लेटफर्मको प्रयोग हुन थालेको छ। गएको वर्षसम्म मुख्यतया निशुल्क रूपमा उपलब्ध गीता जीपीटी र बुद्ध जीपीटी जस्ता च्याटबटको चर्चा भएकोमा अहिले प्रयोगकर्ताले भगवानको भाव दिने एआई प्लेटफर्म शुल्क तिरेरै प्रयोग गर्न थालेका छन्। बढ़दो डिजिटल प्रवेशसँगै धार्मिक क्षेत्रका पुजारी पण्डित र बाबाजीहरूको भूमिका प्रभावित हुने त होइन भन्ने प्रश्न समेत उब्जिरहेका छन्। रोबोट र एआई कहिले नथाक्ने मन्त्र नबिर्सिने र विधामा पनि नबस्ने भएकोले धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनको रूपमा पनि थालिएको छ। तर प्रविधिले धार्मिक विधिहरू सम्पन्न गर्न सके पनि यसले मानव समुदाय र गुरूहरूको स्थान लिन नसक्ने विज्ञहरू दावी गर्छन्। परम्परागत पूजापाठ धर्मग्रन्थको अध्ययन कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअपले पनि फेथ टेक अर्थात धार्मिक प्रविधिको क्षेत्रमा प्रयास शुरू गरेका छन्। बाह्य देशहरूमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खड़ा गरिरहेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय संस्कृति आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेशन निर्माणतर्फ भएका प्रयासबारे एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवड़ा र इलामका युवराज ढुंगेलले 5 वर्ष अघि सामान्य लगानीबाट यो एप्लिकेशन बनाउनु भएको थियो। शुरूमा कर्मकाण्ड पुस्तकलाई मात्रै डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा दर्ता गरिएको नवीनले बताउनु भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन, हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। डिजिटल भगवानसँग सशुल्क साक्षात्कार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: अब विदेशका खबर। इण्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ। त्यहाँका राष्ट्रपतिले उत्पादनशील उद्योग मात्र सञ्चालनमा राखिने बताएका छन्। संसदमा सम्बोधनका क्रममा राष्ट्रपतिले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताए। सरकारले अहिलेसम्म 290 बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको संख्या 300 भन्दा धेरै नरहने राष्ट्रपतिले बताएको समाचार संस्था एपीले जनाएको छ। इण्डोनेसिया सरकारले सरकारी सम्पत्तिको प्रभावकारी व्यवस्थापन घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्यले सरकारी स्वामित्वका उद्योगको संख्या ठूलो मात्रामा घटाउने योजना अघि सारेको हो। विदेशकै अर्को खबरमा जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि आएको विपज्जन्य घटनामा कम्तीमा 8 जनाको ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रुहरूलाई पत्र परेका बीबीसीले जनाएको छ। जापानमा अस्ति बिहिबारको वर्षालाई त्यहाँका अधिकारीहरूले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसमबुदले यस वर्षको टाइफुन आँधी मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो।
6: अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19 देखि 27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक नीति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुद्देश्य कबडलमा सञ्चालन हुने जनाएको हो। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीको खेल तालिका सार्वजनिक हुन बाँकी नै छ। खेलकै अर्को खबरमा नेपाली पौडी टोलीले आउँदो विश्व एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि पाँच खेलाड़ी सहित सात सदस्य नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। पाँच खेलाड़ीमा पुरूषतर्फ जाडिन श्रेष्ठ, अभिप प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौड़ी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। विश्व एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त हुनुभएको छ। पछिल्लो समय माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको एकीकरणपछि बनेको नेकपा र एमाले बीच नयाँ सत्ता समीकरण बनेपछि भट्टका लागि मुख्यमन्त्रीको बाटो खुलेको हो।
6: मनसून जन्य विपदबाट चार महिनामा देशभर 85 जनाको ज्यान गएको छ। गएको वैशाख 1 हिजो साउन 29 बाढ़ीबाट 19, बाट 35, चट्याङबाट 26, भारी वर्षाको कारण 4 र हिम पहिरोबाट एकजनाको ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी नै रहेकोले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायम नै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: युट्यूब, एक्स, स्पोटिफाई, टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा पोस्ट हुने सामग्री मार्फत कमाई गर्ने विकल्पहरूमा कड़ाई गर्ने भएका छन्। यो हप्ता मात्रै युट्यूब र एक्सले मनिटाइजेशनका नियम कड़ा पार्ने घोषणा गरे। स्पोटिफाई, टिकटक र मेटाले पनि क्रिएटरको आमदानीलाई मौलिक र व्यवसायिक सामग्रीसँग जोड्दै लाने घोषणा गरिसकेका छन्।
6: बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानलाई यति बेला हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायत शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। स्याउको स्वाद जाँच्न रिफ्याक्ट्रोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 लागू हुने गरी बढ़ाएको छ। यस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। काया कैरनमा अब पालो उखानको
6: नहुने मेसो यसो नउसो
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी। सुरक्षा निकाय बारे खगेन्द्र सुनारको अभिव्यक्तिले राष्ट्रपाभित्रै तरंग।
5: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल। आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने।
6: जग्गाको कित्ता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित। पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव।
5: इण्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने। घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य।
6: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने। एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व प्रधानमन्त्री देउबा स्वदेश फर्केको अनि रासोपाका एकजना सांसदले सिंहदरबारको नाम फेर्नुपर्छ भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ देउबा जस्तै देखिने मान्छे विमानस्थलमा पत्रकारसँग कुरा गर्दैछन्। उनी भन्दैछन्, नेपाल किन आएको रे? अनि सिंहदरबारको नाम फेरेर अब शेरदरबार राख्न आएको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन

0: कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सम्बन्धित क्षेत्रको विद्युत लाइन तोकिएको समयभन्दा अगावै सुचारू गरिनेछ। नेपाल विद्युत प्राधिकरण खानबारी वितरण केन्द्र चैनपुर प्रशाखा।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9826633964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला। ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि, टप टप त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
6: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
7: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821093181 र 9979786333।
5: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
8: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98421-93686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, संखुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98421-50600।
1: खराक सम्पर्क सञ्जीव कटवाल, 98-16-35-48-40।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400-69-72।
3: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तँ गए छु आए।
3: होइन, आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
5: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर प्राली, चैनपुर 6, संखुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 98520-45741।
6: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू,
7: मौकाको फाइदा उठाउनुहोस्।
6: पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 98621-43-460।
8: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो
10: गरु, कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
9: लु बोक्ने हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीबाट जाने
8: लाखेको के पाक त बोले मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ लु सुनु त।
11: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। सूचना सूचना सूचना नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र चैनपुर प्रशाखाको अत्यन्त जरुरी सूचना। खादबारी वितरण केन्द्र अन्तर्गत तिर्तिरे सब स्टेशनबाट सप्लाई हुने 11 केबी खादबारी फिडरको रूट अन्तर्गत चैनपुर 0 पोइन्टदेखि देउराली बानेश्वर खराङ बजार सिराम तथा खराङ बजारदेखि लुहाकोट पुथरसम्म बुस कटिङ गर्ने कार्यक्रम रहेको हुँदा मिति 2083 साल साउन 30 गते बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म खादबारी फिडर सटडाउन रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। उक्त अवधिमा चैनपुर नगरपालिकाका वडा नम्बर 6, 7, 8, 9, 10 र 11 लगायतका स्थानहरूमा विद्युत आपूर्ति अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराइन्छ। उक्त कार्यका क्रममा विद्युत लाइन अवरुद्ध हुने भएकाले कार्य अवधिभर ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। नोट, उक्त कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सम्बन्धित क्षेत्रको विद्युत लाइन तोकिएको समयभन्दा अगावै सुचारू गरिनेछ। नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र चैनपुर प्रशाखा।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालका श्रीफो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना फुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलगुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचखन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचखन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना शासनखर माझी नगरपालिका 4 गोविन्द संखुवा सभा जीवन फाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इनुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका 1 खुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा चिहिचो गाउँपालिका 4 भोजपुर रवि पहाडी भगवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा चिहिचो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुनिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरान

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम शुभ सन्देशको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा भने म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। लेक बैसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट हामीलाई प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै हुनुहुन्छ। यो स्वर्णिम बिहानीको बसाईलाई तपाईँले सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। अनि विशेष गरी कार्यक्रममा हामी तपाईँका शुभकामना शुभेच्छाहरूलाई संगाल्ने गर्छौं।

तपाईँहरूसँग शुभेच्छाहरूलाई सङ्गाल्ने गर्छौ। तपाईँ कहाँ कहाँ हुनुहुन्छ होइन, अनि तपाईँका आफन्तजन इष्टमित्र साथीभाइ तपाईँभन्दा टाढा हुनुहुन्छ जसको चाहिँ आजको दिनमा विशेष दिन परेको छ अर्थात आज विशेष दिन हो भने उहाँलाई चाहिँ तपाईँले विशेष दिनको शुभकामना राख्न सक्नुहुन्छ यस वसाई मार्फत। र कार्यक्रमलाई चाहिँ मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा तपाईँका शुभकामना शुभेच्छाहरू छन् भने चाहिँ जोडिन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840868823 यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। अनि सँगै तपाईँले यदि फेसबुक लाइभबाट हामीलाई सुनिरहनु भएको छ भने फेसबुक लाइभमा तपाईँले कमेन्ट बक्सबाट पनि आफ्ना शुभकामना शुभेच्छाहरू पठाउन सक्नुहुन्छ, त्यहाँबाट पनि तपाईँका शुभकामना शुभेच्छाहरूलाई सङ्गाल्ने कोसिस गर्नेछु। 9840868823 नम्बर खुल्ला भइसकेको छ, सुनिरहनु भएको छ भने तपाईँले फटाफट फोन डायल गर्न सक्नुहुन्छ। म पनि कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै सुमधुर देशभक्ति भावले समेटेको यो मिठो राष्ट्रिय गीतबाट रामकृष्ण ढकालले गाउनु भएको बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस् यो मिठो गीतबाट कार्यक्रम शुभ सन्देशको आरम्भ गर्न चाहन्छु। सुन्दै रहनुहोस् र फोन डायल गर्दै रहनुहोस्।

0: हजुर, बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस्, इहातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्, साहित्यिकै यो निकै नै मिठो देशभक्ति भावले समेटिएको सुमधुर गीत रामकृष्ण ढकालको आवाज रहेको गीतबाट आजको कार्यक्रम शुभ सन्देशको आरम्भ गरिसकेकी छु। तपाईँले सुनिरहनु भएको छ लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि सुनिरहनु भएको छ। पाला तपाईँको हो, ढिला नगरिकन फोन कलतर्फ लाग्न चाहन्छु। साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
1: पूर्वेली आकाश राई हो, धरानबाट बोल्दैछु।
0: पूर्वेली आकाश राई बोल्दै हुनुहुन्छ धरानबाट, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ आकाशजी?
1: खबर एकदम ठिकठाक छ, म सन्चै छु। आज वेदरको कुरा गर्नु पर्यो, बिहानबाटै घाम लाग्ने सुसर गरिरहेको छ, मन्द घाम लागिरहेको छ, त्यही नै हो सबै ठिक छ। बरु के छ खबर?
0: हजुर, यतातिरको खबर पनि एकदम ठिक छ, होइन? अहिले यो बिहानीको समय शीतल छ, वारिपारी मजाले कुहिरो लागेको छ, होइन? समग्रमा हामी चाहिँ आराम छौ, सन्चै छौ आकाशजी। अनि कार्यक्रम सुनिरहनु भएको छ?
1: सुन्दैछु,
0: ए ला ठिक छ, हुन्छ। अब तपाईँको शुभकामना शुभेच्छा कसको लागि छ, राख्न सक्नुहुन्छ?
1: हुन्छ, फर्स्टमा त हजुरलाई अनि हाम्रो रेडियो अरू नेता मिन्दा टिमलाई नै विशेष शुभ दिनको कामना गरे फर्स्टमा, है? अनि आजको दिनमा भएर विशेष जन्मदिन मनाउनु हाम्रो अल्लभ सुजान थापा हाल मलेसियातिर हुनुहुन्छ, उहाँ साथीले जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि मेरो धेरै धेरै साथीहरू हुन्छ, यतिखेरको टाइममा प्रोग्राम सुनेर बस्ने धेरै साथीहरू हुन्छ, आगामी दिनमा बर्थडेको तयारीमा हुनुहुन्छ हाम्रो अमितानन्द सुनवार, हरपल रोशनी राय, तिमीले पनि जन्मदिनको शुभकामना। बाँकी प्रोग्राम सुनेर बस्ने सबै मेरो साथीहरूलाई एकै मुस्तमा शुभ दिनको कामना छोड्दै छु, तिमी बाबाई।
0: नमस्ते, टेकर बाबाई। साथी हुनुहुन्थ्यो आकाश राई, धरानबाट फोन गर्नुभयो र आफ्नो शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट छुट्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। हेलो,
2: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? अति तन्जान राई, काठमाडौँबाट फोन गर्नुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ अतिथजी? ओहो, भर्खरै थाहा भयो तपाईँलाई है? ओके, कार्यक्रम सरेको त निकै भइसक्यो अतिथजी। यो बिहानीको समयमा 7 बजेदेखि 8 बजेसम्म हामी रहन्छौ शुभ सन्देशमा, अनि सँगै अरू कार्यक्रम हजुर पहिला 9 बजे पश्चात आउँथ्यो, अनि लोक चौतारी पनि 5 बजेबाट 6 बजेसम्म थियो, पहिला 4 बजेदेखि 5 बजेसम्म आउँथ्यो, त्यो चाहिँ थाहा छ होला तपाईँलाई, होइन? ठिक छ, त्यो भएर थाहा पाउनु भए रहेनछ, ठिक छ, अब थाहा पाउनु भयो, अब सुनेर साथी नै गर्नु, समयले मिलेसम्म भ्याएसम्म अनि सहभागिता पनि जनाउँदै गर्नुहोला। आज भने के छ काठमाडौँतिरको खबर खबर? घाम लागेको छ है काठमाडौँतिर, र ठिक छ, यो सबै बिहानीमा आउनु भएको छ, अब तपाईँको शुभकामना शुभेच्छा राख्न सक्नुहुन्छ अतिथजी?
2: शुभकामना
0: नमस्ते, साथी हुनुहुन्थ्यो अति तन्जान राई, उदयपुरको मित्र, हाल काठमाडौँबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुनिरहनु भएको छ। मिडिया प्रेमी साथीहरूको आयोजनमा यो कार्यक्रमलाई हामीले सञ्चालन गरिरहेका छौं, हामीसँग सहकारीमा रहनुहुने साथीहरू हुनुहुन्छ जसले यो कार्यक्रमलाई चाहिँ अझ अगाडि बढाउनको निम्ति हामीसँग सहकारीमा जोडिनु भएको छ। फेरि पनि म फोन कल तर्फ नै लाग्छु, अर्को साथी हुनुहुन्छ। हेलो, हेलो, नमस्ते हजुर, नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ? वरुण चञ्चले भोजपुरबाट आउँदै हुनुहुन्छ, के छ तपाईँको खबर, के गर्दै हुनुहुन्छ वरुणजी? कार्यक्रम सुन्दै बस्नु भएको छ अहिले, त्यस्तो खास केही पनि काम छैन। ए ल ठिक छ, हुन्छ, जोडिनु भयो, आउनु भयो, खुसी लागेको छ। अब तपाईँको शुभकामना सन्देश राख्न सक्नुहुन्छ।
1: विशेष गरी अब तपाईँलाई आज दिन एकदम शुभ र समाचार छ, धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच।
1: अनि म शुभकामना त्यस्तो गरी आज जन्मदिन मनाउने हातमा अर्णव सुजन थापालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो हर्षल जोशी अमित केराईको जन्मदिन आउँदै छ, उहाँहरू त्यस्तो जन्मलाई भएको छ हात्तीमा चाहिँ। अनि हाम्रो ढकाल धर्मराज, अनि हाम्रो यता आशिष बस्ने, अनि हाम्रो अनि कविन मिनामा धेरै साथीहरू हुनुहुन्छ। अब मेरो तिन प्रोग्राम
0: हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले भोजपुरबाट फोन गर्नुभयो, उहाँसँग छुटिसकेकी छु, पालो तपाईँको हो, सुन्दै हुनुहुन्छ र तपाईँको शुभकामना शुभेच्छाहरू छन् भने 9840-6868-23 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्ने जमर्को माथि तर सम्पर्क टुटेको छ। यति बेला अर्को मित्र हुनुहुन्छ। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? टामकुबाट सुनिता तामाङ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ सुनिताजी? अनि कार्यक्रम सुनिरहनु भएको छ सुनिताजीले? ठिक छ, आउनुभयो, जोडिनुभयो। अब तपाईँको शुभकामना सन्देश कसको लागि छ राख्नुहोस् न।

0: नमस्ते साथी हुनुहुन्थ्यो तामकुबाट आउनुभएको थियो सुनिता तामाङ उहाँसँग बस्दै थिए। यति बेला अर्को मित्रको पनि आगमन भइसकेको छ, उहाँलाई पनि जोड्न चाहन्छु। हेलो हजुर नमस्ते, गुड मर्निङ बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
1: भोजपुरबाट
0: उर्मिला राई बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ उर्मिलाजी? हजुर हजुर, मेरो पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ उर्मिलाजी? ए आज भने चाहिँ सुन्न पाउनु भएको छैन, केमा व्यस्त हुनुहुन्छ त नि? ए ओके ल ठिकै छ, जे होस् कार्यक्रम सुन्न नपाए तापनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ, खुसी लाग्यो। हुन्छ, अब साथीहरूको लागि शुभकामना सन्देशहरू छन् भने राख्न सक्नुहुन्छ।
1: हुन्छ, अनि आज चाहिँ दिनमा जन्मदिन परेको छ, प्यार गर्दै विश्वमा राई उहाँलाई चाहिँ जन्मदिनको लाखौँ शुभकामना र शुभदेखि नानी भन्न चाहन्छु। अनि त्यही साथीहरूलाई शुभकामना सन्देश राख्नुपर्दा मसँग हुनुहुन्छ बहिनीहरू निर्मला राई, बिना राई, भाइ हुनुहुन्छ विजय राई, अनि मन्सुमारी कान्छी तिमी, अनि आउनुहोस् आज लगायत जति पनि छ होइन तर मन्सुमारी पत्नी नाम छुटेको सबै साथीहरूलाई शुभदिन भन्दैछु। थ्याङ्क यू, नमस्ते।
0: हस् नमस्ते, साथी हुनुहुन्थ्यो उहाँसँग पनि म छुटे। कार्यक्रम शुभ सन्देशको अवस्थाई तपाईँ सुनिरहनु भएको छ। धेरै भन्दा धेरै साथीहरूलाई जोड्नेछु अनि धेरै साथीहरूका शुभकामना शुभेच्छाहरूलाई राख्नको निम्ति यो एउटा प्लेटफर्म हो जसको लागि चाहिँ हामीले उहाँहरूलाई स्थान दिनुपर्छ। कार्यक्रममा चाहिँ फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ अनि कमेन्ट बक्सबाट शुभकामना शुभेच्छाहरू पठाउँदै हुनुहुन्छ, मेसेज गरिरहनु भएको छ, सुन्दै रहेको जानकारी गराइरहनु भएको छ। सम्झना रुङबाङसा हुनुहुन्छ, उहाँले कार्य सफलताको शुभकामना सन्देश कुलुङ राईलाई सबैलाई शुभ दिन भनेर लेख्नु भएको छ। मिडिया प्रेमी निमु शेर्पाले पनि हेलो गुड मर्निङ नमस्कार दिदी, म पाँचका बनाट चङखुरङबाट सहना मिडिया ग्रुपको मेम्बर हो, मिडिया प्रेमी निमु शेर्पा कार्यक्रम सुन्दैछु, सबैलाई शुभदिनको कामना भन्नुभएको छ। लक्ष्मण मगर हुनुहुन्छ, उहाँले तिमजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर बाक्सी वास्तोई धनकुटा हाल मलेसियाबाट सुन्दै हुनुहुन्छ र आजको दिनमा सम्पूर्ण साथीहरूको लागि शुभदिनको लागि शुभकामना व्यक्त गर्नु भएको छ। अनि मनको साथी जीवन कार्कीले सुनिरहनु भएको छ, फङसा लिम्बू हुनुहुन्छ उहाँले पनि हामीलाई सुनिरहनु भएको छ, श्रेय लिम्बू वास्तविक नाम उहाँको, आजको दिन सबैको शुभ रहोस् भनेर लेख्नु भएको छ। राजकालीकोटे हुनुहुन्छ, राज्यले पनि हामीलाई सुन्दै हुनुहुन्छ, झापाको मित्र हाल युएबाट हुनुहुन्छ, सबैलाई वन्डरफुल डेको कामना गर्नु भएको रहेछ। अनि त्यसो गरेर राई राई राई फेसबुक आइडी भएको साथीले गुड मर्निङ भन्नुभएको छ, शरणाले मगरले पनि सुन्दै हुनुहुन्छ, सबैलाई शुभदिनको कामना भनेर मेसेज छोड्नु भएको छ। निर्दोष थेम हुनुहुन्छ, उहाँले पनि हेलो हाई गुड मर्निङ नमस्ते आरजे रमाजी, म आज पनि आइपुगे है फ्रम पाँचथरको मेक्लाजुङ दुई घर भई हाल बिरानो देश कतारबाट हो, छेम निर्दोष हो, कार्यक्रम सुन्दैछु। दामी छ शुभ सन्देश भन्नुभएको छ अनि शुभ सन्देश राख्नुपर्दा घर परिवार मेरा आफन्तजन अनि सम्पूर्ण साथीहरूलाई शुभदिनको कामना भन्दै धेरै साथीहरूको नामको लिस्ट नै उहाँले लेखी पठाउनु भएको छ। पवन गौतमले गुड मर्निङ भन्नुभएको छ, जुनिता चामलिङले पनि सुन्दै हुनुहुन्छ, तिलक विष्टले पनि शुभ बिहानी सम्पूर्णमा भन्नुभएको छ, सुनिता घिसिङ तामकोबाट सुन्दै रहेको जानकारी गराउनुभयो, रोमन मोक्तान तामाङले पनि शुभ बिहानी भनेर मेसेज छोड्नु भएको छ, सबैलाई शुभदिनको कामना भनेर लेख्नुहुन्छ। अति तन्जानजीले पनि हामीलाई सुनिरहनु भएको रहेछ लाइभ मार्फत पनि। त्यसै गरेर धर्मराजजी हुनुहुन्छ, धर्मराजजी झापाघर भइहाल चाहिँ दुवैबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, विशेष गरेर आजको शुभ सन्देश राख्नुपर्दा साउन आज 30 गते जन्मदिन मनाउनु हुने मेरो भिनाजु सन्तोष पोखरेल र धनकुटाकी साथी रेजिना मगरलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार सम्पूर्णलाई शुभदिनको कामना भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब म फेरि पनि फोन कल तर्फ लाग्छु, साथी लाइनमा हुनुहुन्छ। हेलो
2: हेलो, गुड मर्निङ रमना।
0: हजुर गुड मर्निङ, नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? खाँदबारी छ तल्लो पाङ्ठाबाट तीर्थराई बोल्दै हुनुहुन्छ। अनि अहिले हजुर अहिले तपाईँ तल्लो पाङ्ठातिरै हुनुहुन्छ?
2: हजुर नाना, म हिजो धरानबाट निस्केको, आज ठ्याक्कै कार्यक्रममा फोन लगाउन पाइयो।
0: ए त्यही त, तपाईँ धरानतिर रहनुहुन्थ्यो अनि ठ्याक्कै तल्लो पाङ्ठाबाट भन्नुभयो, भर्खर हिजो मात्रै आउनुभयो है?
2: हजुर पक्कै पनि हिजो निस्केको अनि आज चाहिँ यसो यो बसिरहेको छु अहिले अनि कार्यक्रम भर्खर भर्खरै सुन्दैछु अनि फोन कल ट्राई गरेको भन्नुपर्छ।
0: ए ला हुन्छ, खुसी लाग्यो जोडिनु भएको छ। अब तीर्थजीको शुभकामना सन्देशतर्फ लागौ न।
2: हजुर सर, मेरो शुभकामना सन्देश राख्नु पर्दा सबैभन्दा तपाईँ लगायत रेडियो होल इन्टरटेनमेन्ट आजको दिन शुभ रहोस् भन्न चाहन्छु।

0: सूचना सूचना सूचना नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र चैनपुर प्रशाखाको अत्यन्त जरुरी सूचना। खादबारी वितरण केन्द्र अन्तर्गत तिर्तिरे सब स्टेशनबाट सप्लाई हुने 11 केबी खादबारी फिडरको रूट अन्तर्गत चैनपुर 0 पोइन्टदेखि देउराली बानेश्वर खराङ बजार सिराम तथा खराङ बजारदेखि लुहाकोट पुछरसम्म बुस कटिङ गर्ने कार्यक्रम रहेको हुँदा मिति 2083 साल साउन 30 गते बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म खादबारी फिडर सटडाउन रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। उक्त अवधिमा चैनपुर नगरपालिकाका वडा नम्बर 6, 7, 8, 9, 10 र 11 लगायतका स्थानहरूमा विद्युत आपूर्ति अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराइन्छ। उक्त कार्यका क्रममा विद्युत लाइन अवरुद्ध हुने भएकाले कार्य अवधिभर ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। नोट, उक्त कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सम्बन्धित क्षेत्रको विद्युत लाइन तोकिएको समयभन्दा अगावै सुचारू गरिनेछ। नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्र चैनपुर प्रशाखा।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295-75-267, मोबाइल 97-56-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।

0: कला बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25969, 98422-5496, 98421-93686 र 98420-76778। संखुवासभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवासभा।
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: गर्नु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्छ झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लै देखेर के पाक्क बोले। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा तपाईँले लाइभ मार्फत सुनिरहनु भएको छ। तपाईँ जहाँ जहाँ रहेर भए तपाईँ यो समय हामी सँगै हुनुहुन्छ। अब पाला तपाईँको हो, तपाईँको शुभकामना शुभेच्छाहरू राख्नको निम्ति फोन गर्न सक्नुहुन्छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते, गुड मर्निङ दिदी।
0: हजुर नमस्ते, गुड मर्निङ। को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? बासी खोराबाट एलिसा बान्तबाराई। अनि के छ एलिसा दिदी, तपाईँको खबर खबर सन्चै हुनुहुन्छ? हजुर, मेरो खबर पनि ठिक छ, आराम छु, सन्चै छु। होइन, यता पनि मौसम तपाईँले भने झै झै नै छ। बाहिर ठ्याके पारीतिर हेर्दाखेरि केही पनि देखिँदैन, मजाले कुहिरो लागेको छ है। अनि कार्यक्रम सुनिरहनु भएको छ? कार्यक्रम सुन्दै हुनुहुन्छ नि होइन? ए ल, हुन्छ, अब शुभकामना शुभेच्छा तर्फ लागौ न है। हुन्छ, उहाँलाई पनि सेम टु यु।
1: अनि हजुर, अनि काजेर सम्झिने गर्दा आज जन्मदिन मनाउनु नि मेरो घर नै दीक्षा दान्तराईलाई जन्मदिनको लाख लाख शुभकामना। कति गयो दिदी नानी, आजदेखि एक वर्ष पुरा भएर दुई लाख लाग्दैछौ। राम्रोसँग बिहानी हुनु होला भदै नि भन्न चाहन्छु। अनि चाउरियामा हुनुहुन्छ निष्कल चाहिँ अलिकान्छ, चामलिङ नकुला धेरै पाउँदैन, मनकुमारी कान्छी कुलुङ पवित्र राई, अनि निमु शेर्पा अनु राई एसरा तामाङ, अनि मनका कति जीवन काकी आशिष नानी बस्ने गगनदेखि ठुमेकान्छ चन्द्र बस्ने पूर्वेली आकाश लगायत अतीत अञ्जन र सन्दीप राई हुनुहुन्छ, अनि सङ्गीत चामलिङ राईलाई शुभ दिन कार्यक्रमलाई धेरै शुभकामना भने जस जसले प्रोग्राम पुरा बस्ने सबैलाई आजको दिन चाहिँ बडो कार्यक्रमलाई धेरै शुभकामना।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, उहाँसँग पनि म छुट्टै शुभकामना शुभेच्छा राखेर गइसक्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को मित्र हुनुहुन्छ लाइनमा। हेलो, हजुर नमस्कार। नमस्कार, को बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
2: हजुर, म युवराज पोखरेल बोल्दैछु।
0: हजुर, इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ युवराजी?
2: खबर खबर अलिअलि हावा चलेर शीतलको रातिर छ, न त गर्मी छ त म्याडम।
0: आहा, ठिकै छ है, हुन्छ होला, सधैँ पनि ठिकठाक रहनुहोस्। अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन युवराजी?
2: हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर, भर्खरै भर्खर लाग्यो हजुर।
0: ए ल, हुन्छ, अब शुभकामना सन्देश राख्नुहोस् न।
2: हजुर, शुभकामना सन्देश गर्दा हजुर लगायत टेक्निसियन साथीलाई गुड मर्निङ नमस्ते। त्यसै गरी मेरो दिदी हुनुहुन्छ परम मित्र भोजुरमा हुने राजु कटवाल, त्यसै गरी हजुरको रत्वामा हुने हाम्रा मेरो सम्झी शङ्कर ढकाल, यसै गरी रत्नबहादुर थापा, यसै गरी तेर्थमा हुने सुनी लिम्बू, अनि जति पनि युवराज पोखरेल भन्ने चिन्नुहुन्छ उहाँलाई जय होस् मङ्गल भन्न चाहन्छु हजुर।
0: हुन्छ ल, सुटौँ है त युवराजी। ल साथी हुनुहुन्थ्यो युवराज पोखरेल, हामीलाई फोन गर्नुभयो, उहाँसँग छुट्टी, तपाईँ पनि जोडिन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गर्छु। हेलो,
3: गुड मर्निङ दिदी, नमस्ते।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
3: म भोजपुर सन्जिता राई भन्नुपर्छ दिदी।
0: सन्जिता राई भोजपुरबाट?
3: हजुर
0: हजुर, भोजपुरको कुन ठाउँबाट हो नि सन्जिताजी?
3: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 भन्नुपर्छ दिदी।
0: ए, रामप्रसाद राई गाउँपालिका 8 हुनुहुन्छ, के छ तपाईँको खबर, के गर्दै हुनुहुन्छ?
3: यो समयमा त दिदी कार्यक्रम सुन्दै बसिराखेको भन्नुपर्छ दिदी।
0: कार्यक्रम सुन्दै बस्नु भएको छ, हुन्छ, अब फोन पनि लगाउनु भयो। अब साथीहरूलाई शुभकामना सन्देशहरू छन् भने राख्नुहोस् न त है।
3: हुन्छ, शुभकामना सन्देश आउनु पर्यो त, फर्स्टमा तपाईँलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि छेमा हुनुहुन्छ बहिनी बान्तवा, अनि दिदी हुनुहुन्छ ढिलो लिम्बू दिदीलाई पनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि आजको दिनमा जन्मदिन परेको छ सानो नानी हुनुहुन्छ छोरी, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि मेरो हस्बेन्ड छ सोमराज सरङ, अनि छोरा सोनाम किराती, छोरी नामुङमा किराती, उदयपुर प्रतिमा स्पर्शी, राईली भगवान तावा, अनि दिदी हुनुहुन्छ एन्जल पासिरा, दिदीलाई पनि धेरै सम्झना, गीता राई, अनि नानु सभान तावा, पुसुरियामा किराती, दाई चक्रवान तावा, अनि गगनतिर तुम्ने दाई, अनि बहिनी निर्मला राई, अनि दिदी उर्मिला राईलाई पनि आजको दिन चाहिँ गराओस् भन्न चाहन्छु। अनि बहिनी हुन्छ सृष्टि राईलाई पनि धेरै सम्झना भन्दैछु, दिन्छु ल दिदी, नमस्ते बाबाई।
0: ओके नमस्ते बाबाई, साथी हुनुहुन्थ्यो उहाँसँग पनि म छुटिसकेकी छु। पालो तपाईँको हो यो सोडिम बिहानीमा छौ, तपाईँका शुभकामना शुभेच्छाहरू नै सङ्घालिरहेकी छु। पालो तपाईँको हो, अर्को साथी हुनुहुन्छ लाइनमा, स्वागत गर्न चाहन्छु। हेलो
4: हेलो, गुड
0: मर्निङ। नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? किमालुङबाट, चामलिङ निर्मला भन्नुभयो। अनि के छ तपाईँको खबर, आराम हुनुहुन्छ निर्मलाजी? हजुर, मलाई पनि ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ निर्मलाजी? सुनिराख्नु भएको छ, ल ठिक छ, अब शुभकामना सन्देशतर्फ लागौँ, कसको लागि छ फटाफट राख्नुहोस् है त।
4: मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि त तपाईँ अनि अरू न्यासिन्दा तिमीलाई नै कार्य सफलताको शुभकामना शुभ दिन व्यक्त गरे।
0: थ्याङ्क यू सो मच,
4: हुन्छ वेलकम। अनि त्यस पछाडिबाट आज यात्राकै क्रममा हुने हाम्रो प्रेम श्री शेर्पालाई शुभ यात्रा, मेरो छोरी मनिका शेर्पालाई शुभ दिन, अनि विशेष गरी सबै साथीहरूले आफ्नो भित्रको शुभकामना समग्रमा समर्दै ठुल्ठुलो नमस्ते बुबाई।
0: नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो चामिङ निर्मला, भोस्तरकी मालुङबाट आउनुभयो, उहाँसँग म छुटिसकेकी छु। फेसबुक लाइभ चाहिँ इन्ट भइसकेको जानकारी गराउँछु, किनकि इन्टरनेटमा केही समस्या भयो बिचमा, त्यो हुँदा हामी फेसबुक लाइभमा हाल छैनौ, अगाडि केही समय अगाडि नै फेसबुक लाइभ चाहिँ इन्ट भइसकेको छ। लाइभ मार्फत धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको थियो, कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू पनि लेख्दै हुनुहुन्थ्यो। सबै साथीहरूलाई मुस्तमा धन्यवाद भन्न चाहन्छु। लाइभ मार्फत चन्द्रमाया दिदी पनि सुन्दै रहेको जानकारी गराउनु भएको थियो, रमला साम्पाङले पनि हामीलाई सुन्दै हुनुहुन्थ्यो, अनि अञ्जीव बान्तमा राई हुनुहुन्थ्यो, उहाँले पनि भोजपुरको हतिवागढी गाउँपालिका दुईबाट सुन्दै हुनुहुन्थ्यो, सबैलाई शुभदिनको कामना भनेर मेसेज गर्नुभएको थियो। अनि निरुषा खालिङ राईले पनि सुनिरहनु भएको छ, सबैलाई सम्झेको छु भनेर मेसेज गर्नुभएको थियो। अर्जुन याखा हुनुहुन्छ, धर्मदेवी दुई तामाफोकको मित्र, कार्यक्रम सुन्दै हुनुहुन्छ, स्वर्णिम राईले सबैलाई शुभदिन भन्नुभएको थियो। अनि कुमारी युङहाङ लावतीले पनि कार्यक्रम पाँचथरबाट सुनिरहनु भएको छ, त्यसै गरेर मन कुमारी कान्छे गोलुङ तामकोबाट सुन्दै हुनुहुन्छ, त्यसै गरेर शिशिर चञ्चलले हेभ अ नाइस डे अल प्रोग्राम सुन्दै सुनाना भन्नुभएको थियो। के गर्ने होइन, कार्यक्रमलाई पूरै त तपाईँले सुन्न पाउनु भएन, ठिकै छ। अनि अर्को साथी तीर्थ राई, उहाँले सबैलाई शुभदिन भनेर मेसेज छोड्नु भएको रहेछ। सुभाष के तामाङ हुनुहुन्छ, खानबारीबाट कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, त्यसै गरेर सुमिता लिम्बुखिमले पनि हामीलाई सुनिरहनु भएको छ। गेटुलसन माया, छिटलाङ संगीता, छिटलिङ संगीतालाई अनि सबैलाई शुभदिन भनेर मेसेज पठाउनु भएको छ। कृष्ण तामाङले सबैलाई सम्झिनु भएको छ, त्यसै गरेर कल्पना तामाङ भोजपुरबाट हुनुहुन्छ, उहाँले पनि हामीलाई सुनिरहनु भएको छ। सबैलाई शुभदिनको कामना भनेर मेसेज छोड्नु भएको छ, सो थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँलाई। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुर बिपिन राई धरानबाट बोल्दै हुनुहुन्छ है। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ बिपिनजी? भने पछाडि धरानमा निकै गर्मी छ है। हजुर, अनि धरान चाहिँ कहिले झर्नु भयो तपाईँ, कि धरानतिरै हुनुहुन्थ्यो यो भन्दा अगाडि पनि? ए हजुर, त्यही त है, त्यति धेरै गर्मीमा नबस्ने मान्छेलाई त गर्मी भयो भने त बिरामी नै बनाउँछ साँच्चीकै है। ठिक छ, आफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु बिपिनजी। अनि तपाईँको शुभकामना सन्देश कसको लागि छ, राख्नुहोस् न।
5: जतिजना साथीहरूले जन्मदिन मनाएर आउनु भएको छ, जन्मदिनको शुभकामना
0: हुन्छ छुट्याउन साथी हुनुहुन्थ्यो विपिन राई हाल धरानबाट हामीलाई फोन गर्नुभयो. उहाँसँग म सुनिसकेकी छु. यो स्वर्णिम बिहानीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ र यो बिहानीमा तपाईँका शुभकामना शुभेच्छाहरूलाई मैले सङ्खालिरहेकी छु. अनि विशेष गरी यो बिहानीको समयमा तपाईँका शुभकामना शुभेच्छाहरूलाई पनि मैले राख्दै सङ्घाल्दै तपाईँको लागि देशभक्ति भावले समेटिएका राष्ट्रिय गीत संगीतहरू पनि तपाईँको लागि सुनाउनुपर्छ सुनाइरहेको छु. अहिले अर्को एउटा मिठो गीत तपाईँको लागि राख्ने बेला भएको छ. त्यसर्थ ढिला नगरिकन एउटा अर्को सुमधुर गीत राख्न चाहन्छु. यो गीत पश्चात फेरि बाँकी समयमा तपाईँका शुभकामना शुभेच्छाहरू सङ्घाल्नका निम्ति फर्केर आउने नै छु. अहिले भने यो मिठो गीत तपाईँको लागि राख्छु. सुन्दै रहनुहोस्.

0: हजुर, यो निकै नै मिठो गीतमा साथ तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुनिरहनु भएको छ। यो सुलिङ बिहानीमा तपाईँको शुभकामना शुभेच्छाहरू सँगालिरहेकी छौ। समय छोटो छ, अब छुटेर जाने बेला पनि हुनै लागिसकेको छ। अन्तिममा केही साथीहरूलाई फोन कल मार्फत जोड्नेछौ। साथी लाइनमा हुनुहुन्छ, हेलो।
1: हजुर नमस्कार, गुड मर्निङ।
0: हजुर नमस्कार, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम? प्रतिमा स्पर्शी उदयपुरबाट आउनुभयो। के छ खबर खबर, आराम हुनुहुन्छ प्रतिमाजी?
1: हजुर म एकदम आराम कुसलै छु आजको दिनसम्म। अनि हजुरलाई कस्तो छ?
0: हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है प्रतिमाजी। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
1: हजुर सुनिरहेको छु। भनौँ
0: ए ल, हुन्छ। अब तपाईँको शुभकामना सबै छतर्फ लागौ।
1: हुन्छ, हाम्रो रेडियो अरुण दाजुलाई शुभ दिनको कामना। अनि आजको दिनमा जति साथीहरूले जन्मदिन मनाइरहनु भएको छ सम्पूर्णलाई जन्मदिनको शुभ कामना। अनि बस्तीको तयारी नै हुनुहुन्छ, झापाको दाई चन्द्र बस्नेत, अनि धनपुटाको साथी हरपल बस्ने, उहाँहरू धेरैजनालाई पाँच हाफ बस्ने। अनि शङ्कसभातिरै हुनुहुन्छ प्यारी साथी मन्जुहरू, जान्छ स्कुलहरूलाई विशेष सारे सबैलाई शुभ कामना। मेघुराई
0: साथी हुनुहुन्थ्यो, उहाँसँग छुटिसकेकी छु। अब समय छोटो छ, अन्तिममा एकजना साथी लिन्छु आजको लागि। लास्ट इन लकी कलर साथी लाइनमा हुनुहुन्छ, हेलो।
2: हेलो,
0: हजुर नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? मन कुमारी कान्छी कुलुङ तामकुबाट बोल्दै हुनुहुन्छ। के छ खबर खबर, आराम हुनुहुन्छ?
2: हजुर आरामले चलेछु। भन्नुपर्छ मेरो खबर ठिकै छ, मस्टनको बारेमा भन्नुपर्दा मनमा घाम लागिरहेको छ भन्नुपर्छ है।
0: ए ल हुन्छ, अब तपाईँको शुभकामना सबै छतर्फ लागौ न है। थ्याङ्क यू सो मच। साथी हुनुहुन्थ्यो मन कुमारी कान्छी कुलुङ, हामीलाई तम्कुबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। र अब भने चाहिँ मैले कार्यक्रममा थप साथीहरूलाई जोड्न सक्दिन, किनकि मैले पनि नेटो काट्नै लागिसकेको अवस्था छ। सो एटेन्जेलसम्म सुनेर साथी नै तपाईँ सम्पूर्ण श्रोता मनलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी कार्यक्रमलाई चाहिँ प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मिडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा कार्यक्रमको अन्तिममा तपाईँको निम्ति यो निकै नै सुमधुर देशभक्ति भावले समेटिएको गीत तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम शुभ सन्देशको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् नमस्कार, तपाईँको आजको दिन शुभ रहोस्।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मबाट हरेक ठाउँबाट तपाईँहरू यतिखेर नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो, प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर आइरहेको छ। र युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष लाइभमा आइरहेका छौं। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। विशेष गरी नेपाली बहस धेरै नेपालीहरूले मन पराउनुहुन्छ र नेपाली बहसमा हामी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौं। नेपाली कंग्रेसमा नेता फेरिए, रोकिएन विग्रह, 8 दशकमा पनि जुट फुटको चक्र उस्तै छ। एकताका लागि राष्ट्रिय भेलाको आयोजना भएको छ। 29 गतेबाट राष्ट्रिय भेला शुरू भएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कंग्रेसले 8 दशक पार गरिसकेको छ। 8 दशकमा कंग्रेसमा धेरै नेताहरू आए गए तर पार्टीभित्रको फूट र जुट अझै पनि फूटको चक्र भने जारी नै रहेको छ। स्थापनाको 8 दशकमा कंग्रेसले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने कहिल्यै पनि मुक्त हुन सकेन। कंग्रेसभित्रको व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन व्यवस्था र पटक पटक संकटमा पर्ने गरेको छ। अहिले मुलुकको राजनीति तरल अवस्थामा छ। यस्तो बेला कंग्रेसमा एकता हुनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। आजको नेपाली बसमा हामी नेपाली कंग्रेसको यो विग्रह, राष्ट्रिय भेलाको औचित्य र कंग्रेसलाई एक ढिक्का बनाउनका निम्ति संस्थापन र इतर पक्षको भूमिका लगायतका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। किनभने कंग्रेस यतिखेर विभाजनको डिलमा पुगिसकेको थियो र कंग्रेसको जुन आधिकारिकता विवाद फेरि एकपटक सर्वोच्चको पूर्ण इजलासमा गएको छ, त्यसले नेपाली कंग्रेसलाई दुईटा कुरा गर्नका निम्ति प्रेरित गर्न सक्छ। एउटा कुरा, नेपाली कंग्रेस मिल्नका निम्ति त्यो पूर्ण इजलासमा गएको मुद्दाले सहयोग गर्न सक्छ, किनभने दुवै पक्ष चाहिँ मिल्नका निम्ति एउटा पोइन्ट, एउटा बिन्दुमा पुग्न सक्छन् भने अर्कोतर्फ यो पुनरावेदन अर्थ पुनरावलोकनमा गइसके पछाडि एउटा पक्ष चाहिँ हर्षित भएको छ, हर्ष बढाई गरिरहेको छ इतर पक्ष र त्यसमा कतिपय नेताहरूले भनेका छन् हाम्रो आवाज सुनिएको छ, यो देशमा न्यायालय छ, कानून छ, त्यसको फैसलालाई हामी कुर्छौ भन्ने खालका अभिव्यक्ति पनि आएका छन्। यता नेपाली कंग्रेस भित्र को जित्ने को हार्ने भन्दा पनि कंग्रेसको भविष्य के हुने भन्ने एउटा चुनौती अहिलेको अवस्थामा छ, किनभने तत्कालीन सभापति शेरबहादुर देउवाले पनि चुनदेवीमा गएर सभापतित्व ग्रहण गरिरहँदाखेरि 5 पटक यो देशको पूर्व प्रधानमन्त्री अथवा प्रधानमन्त्री भइसकेको व्यक्ति र नेपाली कंग्रेसमा 2 पटक सभापति भइसकेको र कार्यकालको अन्तिम बिन्दुमा रहेका शेरबहादुर देउवाले पार्टी एकताका निम्ति अर्थात पार्टीलाई एक ढिक्का बनाउनका निम्ति जुन किसिमको अपील गर्नुपर्ने हो त्यो अपील हुन नसक्दाखेरिको एउटा परिणति फेरि कंग्रेसले भोगिरहेको छ भन्ने खालको संस्थापन पक्षको आरोप छ भने इतर पक्षले नेपाली कंग्रेसकै पूर्व सभापतिलाई विमानस्थलमै स्वागत गर्न आएको भए पनि एक किसिमको सकारात्मक एउटा वेतर्फ चाहिँ जान सक्थ्यो होला संवाद भन्ने खालका विषय आएका छन् भने कंग्रेसको मिल्ने भन्दा पनि अझ फेरि विग्रहतर्फ कतै गइतरहेको छैन भन्ने कुराहरू आएका छन्। आदरणीय श्रोता, आज मनसुनी विपदबाट 4 महिनामा 85 जनाको मृत्यु भइसकेको छ। बाढ़ी पहिरोको जोखिम उस्तै छ। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 36, 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भइसकेको छ। जाजरको डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यसमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ, किनभने वर्खायाम छ, पानी आइरहेछ, बाढ़ी पहिरो गइरहेछ। तपाईँहरू कम्तीमा पनि बाढ़ी पहिरोबाट बस्नुहोला, वर्षाबाट बस्नुहोला। अस्पतालमा सेवा गराएको भीड़भाड़ छ। गुणस्तरीय सेवामा अझै पनि चुनौती छ। आइरन चक्कीहरू अहिले पाइरहेका छैनन्। सर्पदंशका बिरामीहरूलाई उत्तिकै समस्या छ। महत्वपूर्ण अत्यावश्यक औषधिहरूको अभाव हुँदाखेरि देशभरका अस्पतालहरूमा बिरामीहरू छटपटाउनु पर्ने एउटा स्थिति छ। एउटा स्वास्थ्य बीमा एउटा गरीबका लागि निकै ठूलो मलम र एउटा बुटी बनेको थियो, त्यो स्वास्थ्य बीमा पनि अलपत्र पर्दाखेरि जुन किसिमले गर्दा आज विभिन्न बिरामीहरूलाई समस्या भइरहेको छ, यसको विषयमा पनि सरकारले नजिकबाट हेर्नुपर्ने हुन्छ, किनभने जनताको सरकार भइसकेपछि जनउत्तरदायित्वको सवालमा पन्छिन मिल्दैन। त्यस कारणले गर्दाखेरि हरेक विषयमा सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुन जरूरी छ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आचार्य श्रोता, सेवा गराएको भीड छ, गुणस्तरीय औषधि छैन, भेलाले झनै गिजोलिएको छ नेपाली कंग्रेस, एकताको रटान र संवादहीनता यतिखेर कायमै छ र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार, यो सरकारले जुन किसिमको डेलिभरी दिन सक्नुपर्ने हो त्यो दिन सके कि सकेन भन्ने कुरा पनि सँगसँगै जोडिएर आएका छन्। शनिबार 5 ठाउँबाट ग्यास दिने बताइएको छ। होटेलमा ग्यास मौजदातको गलत प्रचार भएको पनि बुझिएको छ। सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्था सहज पार्न भन्दै सार्वजनिक विदाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न पाँच ठाउँबाट ग्यास वितरण गर्न लागेको बताएको छ। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय भवरमहल, राधा स्वामी परिसर किर्तिपुर, राधा स्वामी भवन वसुन्धरा, यातायात कार्यालय परिसर चाबाहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। आज पनि ग्यास वितरण हुँदैछ। निगमको टेकु परिसरमा कुन कुन ग्यास वितरण हुन्छ? नेपाल, एसपी, एभरेस्ट सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण हुनेछ। त्यस्तै यातायात कार्यालय परिसरबाट चाबाहिलबाट नेपाल र एसपी ग्यास वितरण हुनेछ। राधास्वामी कृतिपुर परिसरमा नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण हुँदैछ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल, एसपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिनेछ। त्यस्तै गरी काठमाडौँकै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने बताएको छ। र अति आवश्यक भएका आदरणीय श्रोताहरू हामीले सुन्दै हुनुहुन्छ भने तपाईँहरू चाहिँ त्यहाँ गएर ग्यास लिन सक्नुहुन्छ। आजको नेपाली बसमा हामी जनजीविकाका विषयमा पनि कुराहरू उठाउन चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता शंकर भण्डारी हुनुहुन्छ। भण्डारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: नेपाली कंग्रेसको अहिलेको अवस्थालाई हेर्ने हो भने पूर्व पार्टी सभापति निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ र नेपाली कंग्रेसको अबको एकता प्रक्रियालाई भनौँ अझ चाहिँ नेपाली कंग्रेसलाई सुदृढ बनाएर एकजिका बनाएर अगाडि लैजाने भन्दा पनि भेलाले झन गिजोलेको विषय आइरहेको छ, यो के हो?
3: होइन, निश्चित रूपमा पार्टीभित्र गम्भीर असल परिस्थिति निर्माण भएको छ नै। लामो समयदेखि कांग्रेसको विरूद्धमा विभिन्न प्रकारका शक्तिहरूले आफ्नो स्वार्थको प्रभाव बढाउँदै लगेका थिए, किनकि कांग्रेस एउटा स्तम्भकालदेखि राष्ट्रवादी विचारको साथ जनताकै माझबाट स्थापित निर्माण भएको पार्टी भएको कारणले नेपालको राजनीतिमा एउटा मूल शक्तिको रूपमा नेपाली कांग्रेस रहँदै आएको ऐतिहासिक हाम्रो दृष्टान्तहरू छन् र नेपालको राजनीतिमा आफ्नो स्वार्थलाई बढी केन्द्रमा राखेर खेल्ने र खेलिरहेका शक्तिहरूले जुन प्रकारले अनेकौं प्रकारका साजिसहरू षड्यन्त्रहरू योजनाहरू दबाव र प्रभावहरू पार्दै आएका छन् त्यसको प्रत्यक्ष प्रभावमा पछिल्लो दिनमा नेपाली कंग्रेस परेको अनुभूति भएको छ। अब यो बडो दुःखको कुरा
2: छ। कसले चुनावमा भन्यो, कसले तपाईँहरूलाई विभाजन गर्न खोज्यो, कसले विघटन गर्न खोज्यो, आफै मिल्ने हो नि त
3: पार्टीभित्र। हामी यदि इमानदार स्पष्ट पार्न चाहन्छु, हामी जुनसुकै नेतृत्वमा रहेका जोसुकै साथीहरू हौ मान्छेहरू हौ, निष्ठापूर्वक हामी नेपाली जनताको लागि र आफ्नो मातृभूमिको लागि हामी काम गर्नको लागि आफ्नो भूमिका र जिम्मेवारी वहन गर्नको लागि राजनीतिमा आएका हौ भने समस्या के छ? समस्या केही छैन। तर हामी आफ्नो स्वार्थ प्राप्तिको लागि आफू केन्द्रित बढी आफू केन्द्रित भएर राजनीतिमा सक्रिय हुँदै गर्दा हाम्रा व्यक्तिगत स्वार्थ आकांक्षा र हाम्रा कमजोरीको एकदमै चरम फाइदा लिएर हामीहरूलाई नै लडाएर भिडाएर हामीबाट फाइदा लिइरहेका छन् र हामी आफ्नो संस्था कमजोर भइरहेको र जुन उद्देश्यले यो हाम्रो पार्टी नेपाली कंग्रेस स्थापना गरिएको थियो त्यो उद्देश्य अनुसार जसको लागि हामीले भूमिका खेल्न नसकेको कुरालाई आत्मसात अझै पनि गर्न सकिरहेका छैनौँ र एकले अर्कालाई बढी समस्या देख्ने चाहिँ अरू दोष जति छ अरूको भनेर चाहिँ आफ्नो कमी कमजोरी चाहिँ कहिले हामीले चाहिँ आत्मसात नगर्ने जुन हाम्रो चरित्रको हामीमा विकास भयो यो पनि एउटा समस्या हो।
2: एउटा कुरा क्या, अब गगनसँग टिकट लिने देउवालाई सभापति मान्ने यो कहाँ मिल्यो, तादम्यता मिल्यो त अहिलेको अवस्थामा? अब ठ्याक्कै भन्दाखेरि
3: होइन, यो प्रश्न छ, यो प्रश्न छ जस्तो म पनि अब यसमा म प्रश्न भए म अरूको कुरा मलाई थाहा छैन, अरू साथीहरूको कुरा मलाई थाहा भएन। मैले त देउवाजीले टिकट माग्नु भएको चुनाव लड्ने इच्छा राख्नु भने सुनेको थिएँ, त्यो पनि मलाई धेरै जानकारी छैन, सुनेको कुरा हो। र मेरो सन्दर्भमा चाहिँ वास्तवमा म मेरो पारिवारिक राष्ट्रिय समस्याले गर्दा विशेष अधिवेशनको समयमा नेपालमा पनि थिइनँ र जब म 3 मार्चको 3 गते म नेपाल आएको हो, 6 गते चाहिँ नोमिनेसन थियो, मेरा जिल्लाका सबै साथीहरू म सिटिङ चाहिँ सांसद थिएँ, चुनाव लड्ने आग्रह गर्नुभयो, मैले पार्टीप्रतिको एउटा जिम्मेवारी बोध गरेँ, यो गुट उपगुट विशेष महाधिवेशन पक्ष विपक्ष भन्ने पनि ममा थिएन, मेरो यो त मेरो व्यक्तिगत कुरा हो, अब अरूको कुरा त अरू साथीले जान्ने कुरा हो।
2: तर एउटा कुरा, अब चाहिँ कंग्रेसलाई हिन्दू राष्ट्र सहितको सुदृढ नेपाली कंग्रेस अगाडि बढाउनु पर्छ भन्ने ढंगले तपाईँले चालिरहेको अभियान भनेको सबैलाई एक छातामा बाँध्न सक्ने एउटा कडी हुन सक्छ नि त, होइन?
3: म भन्दैछु, यदि जो पहिले भन्नुहोस् देवाजीलाई मलाई स्पष्ट मेरो आग्रह छ, यत्रो घटना घटिसक्नु, यत्रो परिस्थिति उहाँले भोगिसक्नु भयो, अब के उहाँको अरू समस्या, यदि उहाँले वैदिक सनातन धर्म राष्ट्रिय एकताको आधार राष्ट्रत्व भन्ने कुरा प्रश्न उहाँले आत्मसात नगरिदिने उहाँको समस्या के हो मलाई थाहा छैन, मेरो आग्रह छ कुनै पनि मैले सुरुमै भने पार्टीका यदि कुनै
2: पनि एजेन्डा नै हिन्दू राष्ट्र छ नि त अहिले इतर पक्षको पनि, होइन?
3: मलाई बोल्नुहोस् न, प्रश्न पुरा गरिदिनुहोस् न, पहिले ऋषि तपाईँलाई पार्नु देखाउनुहोस् न, पुरा भन्नु पऱ्यो नि। कुरा के छ भने म भन्दैछु,

0: काङ्ग्रेस पार्टीले दुईटा कुरा सिधा कुरा पार्टीको स्वार्थ पार्टीको आवश्यकता पनि जनतालाई जुन्ने नै हो. जनताले बताइदिनु पर्यो नि भोलि चुनावमा हाम्रा मतदाताले भोट हालिदिनु पर्यो नि काङ्ग्रेसलाई. जनताले नपत्याएर भोट हालेपछि त आवश्यक अवस्था हुँदो रहेछ नि. भोटको लागि पनि नेपाल सनातन मुलुकको सनातनीहरूको विश्वास लिनु पर्यो. देशको देश निर्माण गर्ने सबै हाम्रो निष्ठा हो, हाम्रो इमान्दारता हो. त्यो नैतिक धरातलमा हामी टेकिरहेका छौँ भने देशमा अब एकताको खाँचो छ, एकताको आधार सम्झिरहेको छ. कुरा कस्तो छ, यो कुरा जसले आत्मसात गर्दछ त्यो मान्छेले जोसुकै साथी जसोसुकै कुरा गरोस् ऊ पार्टीको लागि पनि लागेको होइन राजनीतिमा, ऊ देशको लागि पनि.
1: त्यसको मतलब माथि भनेको चाहिँ चाहिने भनेको राजसंस्था हो आजको दिनमा, होइन?
0: होइन, देश हो. तपाईँ आज हामी कुरा ठुलो गरिरहेका छौँ, होइन? देशमा रोजगारी चाहियो, देशमा अवसर चाहियो. अवसर भएन सारा युवा विदेशीका छन्. युवा विदेशीको सत्य कुरा हो. कुनै पनि नयाँ पिँढीले देशमा आफ्नो भविष्य देख्नै सक्दैन. यो त अहिलेको हाम्रो देशको यथार्थमा परिस्थिति हो नि. यो किन भयो त? सत्तामा त हामी काङ्ग्रेस हो दुईपल्ट चुनाव जित्यौँ 46 सालको परिवर्तनपछि. कम्युनिस्ट युनियन पटपट चुनाव जित्यो 74 त झन् द्वितीय कम्युनिस्ट चुनावमा आएकै थियो जनमत. अहिले स्वतन्त्र पार्टीका नेताले अब यहाँ त बहुत विचित्र लागेको थियो क्या. जनता पनि हाम्रो अचम्म जनताको सोच चिन्तन अब युवाहरूको भूमिका धेरैमा छक्क परिरहेको के बोला थियो रवि लामिछानेले निर्वाचनको सन्दर्भमा. रवि लामिछानेजीको अभिव्यक्ति के थियो? सारा युवा विदेशबाट ल्याउँछौँ, यो गर्छौँ, ऊ गर्छौँ. भोट आयो दुईटै धन्ने भए. त्यसकारण के छ, यसको मुख्य कारण के हो भने नेपालको राजनीतिमा गम्भीर विदेशी चर्किल छ. त्यसलाई निस्तेज पार्न, त्यसलाई निष्प्रभावी पार्न व्यापक देशभित्र एकताको साँचो पर्यो. जबसम्म राष्ट्रमा हामी एकताबद्ध हुँदैनौँ हाम्रो शक्ति निर्माण हुँदैन. जबसम्म हाम्रो शक्ति निर्माण हुँदैन हामीले मुलुकलाई सही ढङ्गले विधिसम्मत तरिकाले शान्ति अमन चयन काम गर्दै अहिले लाने बाटोमा बन्दैन. जबसम्म त्यो परिस्थिति बन्दैन, आर्थिक विकासका परिस्थिति परिवेश बन्दै बन्दैन, आर्थिक सुधार नभई अवसर चाहिँ सिर्जना गर्न सकेन. अवसर नभई देशमा रोजगार युवा कसरी बस्न सक्छौँ? कुरा प्रश्न छ नि. त्यस कारण देशलाई माथि शिरमा राख्नु पर्यो. व्यक्तिगत कुरा धेरै हामीले गरिसक्यौँ, धेरै पाइ पनि सक्यौँ, अझै हामीलाई नपुगेको हो भन्ने कुरा चाहिँ चिन्ता लागिरहेको छ मलाई.
1: अहिले इतर पक्षले गरेको राष्ट्रिय भेलाले झन् गिजोले होइन कंग्रेसलाई एकताको रटान सम्भावहीनता चाहिँ कायमै रहिरहेको छ. यो
0: अब एक छरी म हेरिरहेको छु, एक छरी तिनको लगानी पनि धेरै छैन. अब चाहिँ देवाजीको चाकरी गरेर धेरै पाएका अवसर पाएकाहरू मैले दुःख छ. यस्तो भाषा त मैले बोल्नु हुन्थेन, तर जे कतै भन्नु पर्दा भन्नै पर्ने हुन्छ. फेरि ल अब बरु चाहिँ देवाजीलाई बढी फुर्क्याएर देवाजीलाई बढी उचालेर मान्छेको जात के हो भगवान्लाई त अब कसले मेरो चाहिँ भक्ति भाव राख्छ, कसले मलाई म प्रति भक्ति बसेर चाहिँ तपस्या गर्छ भने भगवान्ले त हेर्ने चाहिँ शास्त्रीय विधि छ भने होइन मान्छे नै हो. तर दुःख के भन्छ धेरै साथीहरू पार्टी मिल्नुपर्छ भनेर चाहिँ स्पष्ट हुनुहुन्छ, चिन्तित हुनुहुन्छ. हामीहरूको देशमा छौँ, पार्टी मिल्नुको विकल्प छैन. तर पार्टी मिल्दै गर्दा विचार र मुद्दा पनि स्पष्ट हुनुपर्छ भन्ने पार्टीभित्र धेरैको त विचार छ, धेरैको त सोच छ. तर केही निश्चित व्यक्तिहरू जो चाहिँ नेताको वरिपरि बसेर फाइदा हुन्छ तिनीको बढी कुरा बाहिर आउँछ, तिनीको बढी चल्खेल हुन्छ. त्यसले गर्दा एउटा वास्तविक विचार र दृष्टिकोण चिन्ता चाहिँ उजेलमा परेको छ पार्टीभित्र.
1: भनेपछि देउबाको काठमा बन्दुक राखेर पड्काउन खोजिरहेका छन् होइन, यो कुरा चाहिँ क्लियर छ.
0: तपाईँ हिजोकै बेलामा अब त्यहाँ अब देख्नु भएको छ नि त्यहाँको विचारहरू, विचार राख्ने मान्छेका
1: उहाँलाई त सभापतिको निम्पिलेटै राखेर स्वागत गरियो नि त सुन्देवीमा होइन. अहिले
0: मैले स्पष्ट भने मैले भने हामी कानुनी राज्यको मान्यता चाहिँ सिद्धान्तलाई आत्मसात गर्ने सम्मान गर्ने चरित्र भएका काङ्ग्रेसीहरूले के बुझ्नुपर्छ भने पार्टीको विशेष महाधिवेशन मार्फत गगन थापाजीलाई सभापति चाहिँ वैधानिक सभापतिको हैसियतमा वैधानिकता प्राप्त भइसकेपछि हाम्रो पुनरावलोकन हुँदैछ. फेरि अदालतले पछिल्लो समय फेरि निश्चय दिएको छ यो सन्दर्भमा. त्यसको अन्तिम किनारमा लागिन्छ सभापति गगन थापा. त्यो कुरा आत्मसात गर्नुहोस्। यो कुरा स्वयं शेरबहादुरको उचाइलाई यसले चाहिँ क्षति पुग्ने उचाइ घटाउने काम भइरहेछ. उहाँ स्वयंलाई यो कुरा कति हेर्का छ थाहा छैन. अरू मान्छेले अरू जो चाहिँ हर्ताकर्त भएर डाँडामा बस्नेले बुझ्नु पर्दैन, त्यति संस्कार जति देखाउनु पर्दैन. मैले भनिसकेको छु, मैले साथीभाइलाई भेट्दा आफ्नो कुरा राखिसकेको छु.
1: तर धेरैले अहिले के भन्दैछन् भने निशा दिइसकेका छ, फेरि पुनरावलोकनका लागि पूर्ण इजलासमा मुद्दा गइसके पछाडि 14 महाधिवेशनकै नेतृत्वले अब 15 महाधिवेशनको महाधिवेशन गर्नुपर्छ, तत्कालका लागि चाहिँ देउबाकै नेतृत्व नै आधिकारिक मान्नुपर्छ, त्यसरी नै जानुपर्छ भनेर इतर पक्षहरूले दावी गर्दैछ.
0: अब कानुन र विधानभन्दा बाहिर गएर गर्ने कुरा जसले जे गर्दा त्यसको परिणाम के होला त अर्को पाटो भयो होइन म भन्दैछु पुनरावलोकनको परिस्थिति छ सम्मानित सर्वोच्च अदालतमा भोलि सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा समूहलाई वैधानिकता दिँदै गर्दा गगनजीले ससम्मान त्यसलाई आत्मसात गर्नुपर्छ त्यो अवस्था त्यो फैसलाको अन्तिम निरूपण नभइन्जेलसम्म आधिकारिक रूपमा कानुन रूपमा वैधानिक रूपमा जायज नजायज तरिकाले जसरी विशेष महाधिवेशन भए तापनि गगन थापा भन्ने कुरा हामीले स्वीकार्नुपर्छ
1: अहिलेको अवस्थामा चाहिँ कंग्रेस मिल्नुपर्ने आधारहरू यसका चाहिँ मध्यमार्गी प्रस्तावहरू मध्यमार्गी बाटाहरू होइन तपाईँको भूमिकाका विषयहरू तपाईँ अहिले ठ्याक्कै त्यो बीचमा बसेर पुलको काम गर्दै हुनुहुन्छ वा चाहिँ नेपाली कंग्रेसले निर्वाचन आयोग र सर्वोच्च अदालत हुँदै वैधानिकता पाइसके पछाडि चाहिँ कसैले काउको नदुखाउँ भन्ने लाइनमा हुनुहुन्छ
0: होइन अब समस्या त छ भने मैले मात्र मानेर मैले मात्र चाहेर हुने कुरो भएन मेरो एउटै अनुरोध छ सबै नेताहरूलाई काङ्ग्रेसका जुनसुकै समूहमा जुनसुकै नाममा चाहे अहिले साथीहरू जोडिएका भए तापनि पार्टी नेता साथीहरू एउटै आग्रह सबैलाई के छ भने पार्टीभन्दा माथि हामी कोही होइनौ अझ स्पष्ट भन्छु देशभन्दा माथि पार्टी पनि होइन म त्यो चिन्तन त्यो चिन्तनका साथ त्यो सोचका साथ आफ्नो हैसियतले भ्याएको पार्टी जोड्न र जनताको पार्टी बनाउने कुरामा म प्रयत्नरत छु क्रियाशील छु
1: अब नेपाली कंग्रेसको खासमा नमिलेको नसुल्झिएको यो टुङ्गी नटुङ्गिने विवाद चाहिँ संवादहीनता पनि होइन पटक पटक संवाद पनि भएको छ विभिन्न प्लेटफर्मबाट नेताहरूले होइन पार्टी एकता हुनैपर्छ भन्ने लाइनमा वकालत पनि गर्नु भएको छ पार्टी एक डेका नबनाएर सम्भव छैन भन्ने कुरा पनि आइ नै रहेका छन् तर भित्री खेल चाहिँ के हुँदैछ
0: मैले सुरुमै भने हाम्रो देशको राजनीतिमा देशभित्र पनि नेपाली कांग्रेसको आन्तरिक जीवनमा बाह्य शक्तिले धेरै ठूलो प्रभाव पार्न सफल भए उनका आफ्नै स्वार्थ छन् उनी आफू जुन जुन शक्ति यहाँ खेलिरहेका छन् धर्मको नाममा खेल्ने शक्तिले सनातन धर्मलाई कमजोर बनाउन चाहन्छन् र आफ्नो धर्मको प्रभाव पार्न चाहन्छन् जो नेपाल बन्नुभन्दा पहिलेदेखि यो भूगोलभित्र उनीहरूको गतिविधि शताब्दीदेखि सञ्चालन हुँदै आइरहेको तथ्यहरू छन् राजनीतिक रूपमा विश्व राजनीतिको जुन परिवेश छ अब पछिल्लो समय त अझ के छ भने विश्व राजनीतिक सन्तुलन नै व्यापक फेरबदल आइरहेछ अब विशेष हामी एसियनहरू हामी एसियन भूभागमा पर्छौँ नेपाल त्यही भूभागमा अवस्थित छ र त्यो पनि विशेष महान शक्तिशाली देश चिन्ह र भारतको बिचमा छौँ प्रभाव चित्रा शाहले यो नेपाल बनाउँदैदेखि यो कुरा होइन परिभाषित गरेको कुरा हामीलाई एका छैन पृथ्वीनारायण शाहलाई सम्मान गर्नु त धेरै टाढा कुरा भयो दलाल र एजेन्टहरू अब पृथ्वीनारायण शाहलाई दुष्काल छ त्यो कुरामा काङ्ग्रेस स्पष्ट छैन पृथ्वीनारायण शाह राष्ट्र निर्माता हो कि होइन पृथ्वीनारायण शाहको सम्मान आवश्यक छ भन्ने कुरा काङ्ग्रेसका यी ठुला बडा भनौँदाहरू अझसम्म राम्रोसँग बोल्दैनन् किनभने यति दुःख लाग्छ कहिले काहीँ हेर्नुहोस् अब तपाईँसँग मैले भनेर के यो पार्टीमा मैले बहस गर्नुपर्छ गरिरहेको छु अझ गर्नेछु
1: लाखौँ नेता कार्यकर्ताले सुनिरहनु भएको छ क्या यतिखेर कङ्ग्रेसकै पनि नेता कार्यकर्ताहरूले
0: भन्दैछु म काङ्ग्रेसका नेता कार्यकर्ता मात्रै होइन म आम नेपाली नागरिकलाई पनि हार्दिक अनुरोध विनय गर्छु जन्म दिने माता पिता र जन्मिएको मातृभन्दा ठुलो कोही हुँदैन केही हुन सक्दैन त्यसकारण कुरा धेरै गरेर हुँदैन हामी सबै सत्ता यो देशका धरती पुत्र भन्छौँ पुत्र यो धरतीका सन्तान हौ भने सोचौँ छातीमा हात राखेर आफ्नो मातृभूमिप्रतिको कर्तव्य हाम्रो आफ्नो सबैको कर्तव्य छ मातृमाथि यत्रो चाहिँ आज चाहिँ होइन हस्तक्षेप भएर हाम्रो मुटुमाथि आज ब्रिटिसीहरू कुल्चिएर हामीलाई धेरै बनाउँदै गर्दा हामी टुल टुल हेरेर केही सीमित व्यक्ति आफ्नो सहजलाई राजनीति मार्फत तिर्कै पिछलको भएर त्यसलाई पछि चाहिँ दौडिँदा अब देश बर्बाद हुँदैछ अब धेरै अप्ठ्यारो चिज भन्दा हामी पुगिसक्यौँ र त भारत 23 र 24 गते पछिल्लो समयको एक वर्षको त्यो दौडियनमा भयङ्कर ठुलो आपराधिक भयङ्कर ठुलो जघन्य आपराधिक घटना घटाइसकिएको छ देशलाई धेरै ठुलो क्षति पुर्याइसकिएको छ हाम्रो राष्ट्रिय गौरव राष्ट्रिय पहिचान हाम्रो राष्ट्रिय झण्डा ध्वजबाग चन्द्रसूर्य अन्त ध्वजबाग झण्डालाई प्रयोग गरेर सिंहद्वार जलाइसकिएको छ अब पनि युवाहरूले चेतन भने अब पनि हल्ला र लैलैको बिचमा अल्गोरिजमको पछाडि लाएर हामीले सचेत हुन सकेन र भ्रममा पर्यो भने देश ध्वस्त हुन्छ कस्तो के बाँकी रहन्छ त्यसपछि त्यसमा मेरो सबै पार्टीको साथमा आग्रह छ व्यक्ति कोही होइन व्यक्ति आउँदै जान्छ तर विचार सिद्धान्त र देशप्रतिको जवाबदेही त ठुलो कुरा हो सबैमा यसमा सबै नेता साथीहरूले यसमा बढी गम्भीर हुनुपर्छ भन्ने मेरो हार्दिक अनुनय विनय छ साथीभाइहरूलाई
1: तर हिन्दू राष्ट्र सहितको राज संस्था त नेपाली कङ्ग्रेसले मान्दैन अहिले
0: नभने सिद्धि छ अब कहाँ भोलि भोलि आज हामी कहाँ छौँ यो चाहिँ यो मूल सिद्धान्त र यो चाहिँ नेपालको वास्तविक धरातल यथार्थलाई काङ्ग्रेसको नाममा आत्मसात नगर्दा हामी कहाँ छौँ आज? हाम्रो हैसियत के छ? चुनावमा अठार सिट जित्दा छौँ, हाम्रो नेता जत्रो चाहिँ देशको प्रधानमन्त्री गरेर लडेको, लोकतान्त्रिक इतिहास बनाएको, सेवा देवा त नेताको हालत हविगत्तो भएको छ, अब के बाँकी छ र अझै पनि हामी मूर्ख बन्ने हो र हामीले कुरा नबुझ्ने हो क्या? मैले पनि चिन्तानेस
1: अहिलेको यो सरकार, युवाहरूको सरकार, फेरि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, यो कुन गियरमा छ अहिले? ब्याक गियरमा चलिरहेछ कि अलि अगाडि जाँदैछ?
0: अब यो गियरै नभएको सरकार हो, यसको ब्याक गियर छ, यो कुनै गियर पनि छैन, यसको कुनै डेस्टिनेसन पनि छैन,
1: इलेक्ट्रिक गाडी हो यो, विद्युतीय गाडी जस्तो,
0: यो जबरजस्त एउटा चाहिँ अल्गोरिजम दलहरूप्रतिको कतिपय कुरा दलहरू नगरेको होइन, हामीले नगरेको होइन, तर पनि हामीप्रतिको असन्तुष्टिलाई जसरी चाहिँ यसलाई संगठित रूपमा पो साजिसको योजनाबद्ध ढङ्गले विद्रोहको एउटा वातावरण सृजना गरियो, त्यो परिवेशलाई टेकेर सिद्धान्त विचार दर्शन केही नभएका, राजनीतिमा कुनै लगानी नगरेका साथीहरूको एउटा जमात राष्ट्रपतिको नाममा अब चुनाव मार्फत यति ठुलो जनमत लिएर सत्तामा पुगेका छन्, आफैभित्र हलमलिएका छन्, आफैभित्र द्वन्द्व गरिरहेका छन्, केही भविष्य छैन, फरक समयको बर्बादी हो, देशलाई यसले बर्बाद पर्ने काम मात्रै भइरहेको
1: छ, तर जनताले थपडी बजाइ नै रहेका छन् होइन सरकारका क्रियाकलाप।
0: अब हामी देख्छौँ, देशमा के भन्दैछु त मैले अहिले भनेपछि, हाम्रो भ्रम, हाम्रो उत्तेजनाले आज हामी सबैलाई अझ बढी समस्यामा पार्दैछ।
1: तर यो सरकार पाँच वर्षका लागि स्थायित्व लिएर आएको छ, दुई तिहाई नजिकको छ, यसका चाहिँ पर्फर्मेन्सहरू चाहिँ सुशासनतर्फ र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने छ, यो त सकारात्मक पक्ष होला नि त होइन?
0: अब तपाईँलाई यसबाट टिप्पणी खास गर्ने इच्छा थिएन, भन्दैछु आज उहाँलाई यति धेरै यति ठुलो सुविधा छ भन्ने दुईटा नै भन्न मिल्छ, जनमत प्राप्त भएको छ, सत्ता सरकार चलाउनु भएको छ, प्रतिपक्ष हाम्रो पार्टी काङ्ग्रेस यो अभिगतमा छ, निरै अवस्थामा संसदमा कुनै पार्टीको हैसियतको भूमिका संसदमा पार्टी कङ्ग्रेसको तर्फबाट हुन सकेको छैन, पार्टी आफ्नै अस्तव्यस्त छ, यस्तो चाहिँ छिन्न भिन्न भएको छ, कम्युनिस्ट पार्टीको हालत त्यस्तै छ, संसदमा सकारात्मक ढङ्गले सरकारलाई चाहिँ दबाब र सरकारलाई घटाउन सक्ने हैसियतमा कुनै प्रतिपक्ष पनि नभएको संसद छ, एकचोटी यत्र तत्र सर्वत्र सबै चाहिँ हालिमारी गर्ने सुविधा छ, तर हामीले कतिदेखि थाहा हुन्छ भने जस्तो यो चार महिनाभन्दा बढीको समय सरकार सञ्चालन गर्दै गर्दा उहाँहरूको हैसियत क्षमता र उहाँहरूको चाहिँ देशप्रतिको जवाबदेहता र जिम्मेदारीको चाहिँ मापन अब गर्न धेरै पर्छ जस्तो मलाई लाग्दैन, त्यो क्षमता पनि देखिया छैन, योग्यता पनि देखिया छैन, त्यो संकल्प पनि छैन, त्यो बाहिर बोलेर हुँदैन, हल्ला गरेर हुँदैन, यसो त हामी काङ्ग्रेसहरू होइन, आर्थिक अनुशासन चाहिन्छ देशमा भन्न अख्तियार अनुसन्धान आयोग बनाउने हामी होइन, हाम्रा ठुला ठुला नेताहरूमाथि अभियोजन हिजै लागेको होइन, हिजै कतिपय नेताहरू, कतिपय व्यक्तिहरू, कतिपय चाहिँ संघ संस्थामा आबद्ध प्रतिनिधिहरू चाहिँ कानुनको दायरामा ल्याएर जेल गएका अवस्था हिजो होइन, अहिले को गएको छ त्यसरी? चार महिना बिचमा हल्ला भएको के भएको छ?
1: सरकारले त जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा समेत रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेछ नि त होइन समिति?
0: तपाईँले मलाई भन्नुहोस्, तपाईँलाई नै मेरो प्रश्न छ, अपराध गर्ने अपराधीहरूलाई छुटिँदै जाने हो भने हिजो एउटा परिस्थिति बन्यो र गत फागुन 21 गते को निर्वाचन मार्फत राष्ट्रपतिले यत्रो दुईटा जनमत प्राप्त गर्यो, अपराध गर्नेहरूलाई सम्मान गर्दै जाने हो भने भोलि अर्को अपराध हुन्छ कि? अब अपराधीहरू सम्मानित हुँदै जाँदा यो देश बन्न सक्ने अवस्था हुन्छ? यो देश बन्छ, यो देश रहन्छ? म तपाईँलाई
1: गृहमन्त्रीले भनिसके जघन्य अपराधमा संलग्नले छुट पाउँदैन, तर आन्दोलनमा सहभागी भएकै कारण निर्दोष युवाहरू थुनामा छन् भने छुट्छन् भनेछन् कि हिजो?
0: आन्दोलन फेरि पनि हुन्छ, अब जुनसुकै आन्दोलन हुँदै गर्दा त्यो आन्दोलनमा संलग्न आन्दोलनकारी जोसुकै हुन सक्छ होला, त्यसले अझ बढी धन बचाउँदै सिया दलाल जल्यो, अरू बाँकी रहेका सबै सरकारी संरचना र हरेक नागरिकले घर चलाउँदै हिँडे आन्दोलन नाममा त्यो वैधानिक हुन्छ? त्यसले देशमा सहज वातावरण पर्छ?
1: तर अब जाँदा जाँदै अहिलेको जनताहरूले जुन किसिमले दुई तिहाई नजिकको मत दिएर सरकार बनेको छ र त्यो सरकारभित्रका पनि कतिपय विवादका कुराहरू छन्, यसका अपरिपक्वताका कुराहरू छन्, कूटनीतिक हिसाबले चाहिँ आज हामी कुन धरातलमा छौँ भण्डारी?
0: भन्दै चाहिँ मैले पुरा गर्न मैले पाइनँ, अहिले विश्व राजनीतिमा व्यापक फेरबदल आइसकेका छ, हामीले जानेनौ, हामीले बुझेनौ, अर्थात हामी इमान्दार भएनौ। किनभने कुनै बेला शीत युद्ध थियो, दुई विश्व दुई ध्रुवमा ध्रुवीकृत थियो, एउटाको ध्रुवको नेतृत्व रसियाले गर्यो, अर्को अमेरिकाले गर्यो। अब त शीत युद्ध समाप्त भइसकेपछि गरिसक्यो, अब अमेरिकनहरूको विश्वमा एकछत्र प्रभाव होइन दबाव भएको बेलामा अब पछिल्लो समय हाम्रो उत्तरको छिमेकी थिइन्। अब हामीले सुन्छौ र अलिकति थोरै हामीलाई जानकारी पनि हामी पाउँछौ, अमेरिकासँग युद्ध गर्ने हैसियतमा चीन अगाडि बढिसक्यो। युद्धको दृष्टिकोणले आर्थिक रूपमा विश्वको दोस्रो धनी देश भइसक्यो, हाम्रो दक्षिणको भारत जनसङ्ख्या रूपमा विश्वको सबभन्दा ठूलो देश, त्यसपछि आर्थिक विकासमा यति उसले द्रुत गतिले उसले अगाडि बढिरहेको छ, द्रुत गतिमा त्यो चाहिँ अब मान्छेहरू प्रक्षेपण गर्दैछन्, अनुमान गर्दैछन्, भारत चीनभन्दा अगाडि जान सक्छ आर्थिक दृष्टिकोणले, युद्धको दृष्टिकोणले होइन भन्दा अवस्था छ। अहिले एसिया विश्वमा अब शक्तिको जनसाङ्ख्यिक दृष्टिकोणले, आर्थिक दृष्टिकोणले, सामरिक दृष्टिकोणले एसिया शक्तिमा आउँदैछ। त्यो विश्वको शक्तिको होडबाजीको प्रत्यक्ष प्रभाव चीन र भारतको बीचमा भएको नेपालमा अझ बढी पर्छ। यो मुख्य कारण यही हो। यो कुरा बुझेर विचार आफ्नो हुन्छन्, सिद्धान्त आफ्नो हुन्छन्, नीति आफ्नो हुन्छन्। हामी लोकतान्त्रिक शासन पद्धति अन्तर्गत पाँच अध्यावधि चुनाव भन्छौँ, यद्यपि कुनै पनि संसदीय चुनाव पाँच वर्षको अवधि पूरा गर्नु भएको छैन, होइन दुःखद कुरा छ। यसमा समीक्षा गरौँ, यसमा बहस गरौँ, यी विषयमा जाउँ। यहाँ त त्यो छैन, एउटा परिस्थिति आउँछ, अब अहिले जस्तो एउटा भाषा छ नि, त्यो त सत्य कुरो त होइन नि। फेरि पनि 35 वर्ष अहिले राष्ट्रपतिका नाम

0: नहरू ग्यारेन्टी का साथ तैयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
1: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
0: सुप्रिम सासुन चाँदी पसल चैनपुर सह शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिस्कुथुङ रेडियो अरुण।
1: यतिखेर हाम्रो भेषमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर उदय शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद।
1: अब नेपाली कंग्रेसको अहिलेको अवस्था, यो फेरि इतर पक्षको भेला चलिरहेछ, हिजोबाट शुरू भयो। तत्कालीन पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिकै हैसियतमा चुनदेवीमा राखिया छ। यसले कंग्रेसलाई एकजुट बनाएर अगाडि बढाउने प्रयत्न गर्यो कि झन् गिजोल्यो?
2: होइन, यो त पक्कै पनि झनै गिजोलेको छ। होइन, अब हामीले भनेका थियौँ यो भेला नगरेर बरु वार्ता गरौं, कुरा गरौं, छलफल गरौं भन्ने कुरा हामीहरूले पहिलेदेखि गरेका थियौँ। तर यो कुरा गरेर छलफल गरेर वार्ता समिति बनाउने भन्ने कुरा पनि हाम्रो एक किसिमको अन्डरस्ट्यान्डिङ भएको थियो। तर वार्ता समितिमा उहाँहरूको तर्फबाट को बस्ने त्यो नाम नआइसकेपछि त्यो वार्ता हुन सकेन। अब इन्फर्मली सबैले सबैसँग गर्नु, फर्मली वार्ता गरेर टुङ्गाउँ भन्ने हाम्रो चाहना थियो। तर वार्ता टोलीको नाम हामीसँग नआइसकेपछि त्यो वार्ता हुन सकेन। हिजोको त्यो भेलाले पार्टीलाई एकता गराउने वातावरण अझै गिजिएको छ भन्ने मलाई लाग्छ।
1: तर अहिले चाहिँ जस्तो अब यो संवाद सहकार्य, यसको संवादहीनता, यसलाई चाहिँ अलिकति मिलाउने कुरा, जस्तो पूर्व सभापति नेपाल आइसके पछाडि उहाँलाई चाहिँ स्वागत गर्ने विषय, सानेपामा होइन भित्राउने विषय, अलिकति सभापतिले फराकिलो छाती राख्नुपर्ने हो नि त, होइन? यो अवस्थामा
2: फराकिलो छाती भन्ने यो ब्रड टर्म हो। फराकिलो छाती भनेको के? हामी फराकिलो छाती नै गर्छौं। हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा फर्मली उहाँलाई स्वागत गरेको छौं। मेरै फेसबुक पोस्टमा अरू नेताहरूले पनि उहाँलाई फेसबुक पोस्टबाट पनि स्वागत गरेको छ। त्यो भीड़मा गएर मात्र कोहीको छाती फराकिलो हुन्छ भन्ने मलाई लाग्दैन, होइन? अथवा भीड़मा गएर मात्र कोहीलाई इज्जत दिएको भन्ने मलाई लाग्दैन। यो भीड़ले मात्र यो पार्टीमा केही समस्या देखेको छ, त्यो समस्या मिल्छ भन्ने मलाई लाग्दैन। यो पब्लिसिटी स्टन्टले मात्र यो पार्टी मिल्छ भन्ने मलाई लाग्दैन। त्यसैले मिलाउने पार्टी मिलाउने नै हो। पार्टीमा विवाद आएको इस्युलाई सहजीकरण गर्ने र सबै मिलेर 15 महाधिवेशन गरिदिने हो भने यो स्टन्टहरूभन्दा पनि व्यावहारिक रूपमा हामीहरू बसेर कुरा मिलाउन जरुरी छ, कुरा गर्न जरुरी छ। यो फर्मल कुराहरू पनि गर्न जरुरी छ, इन्फर्मल कुराहरू पनि गर्न जरुरी छ। केही हदसम्म इन्फर्मली हामीले धेरै सम्म कुरा सबैले सबैसँग, किनभने हामीहरू त एउटै पार्टी हो, हामी पार्टी खुटिसकेका छैनौँ। यो मिसकन्सेप्सनमा कोही पनि नगए हुन्छ। अलिकति हाम्रो विशेष महाधिवेशनलाई मान्यता दिने कि नदिने भन्ने इस्यु मात्र हो, र अदालतले त्यो मान्यता दिइसकेको छ। त्यही आधारमा हामी चुनावमा गइसकेको छौं। निर्वाचन आयोगले त्योभन्दा पहिला हामीलाई आधिकारिकता दिएर चुनाव लडिसकेको छौं। अब जो जो नेताहरू चुनाव लडेको छौं अहिले आएर मान्यता मान्दिन भन्छ, त्यसैले अलिकति यो अलिकति अंग्रेजीमा अलिक चाइल्डिस खेल भयो भन्ने पनि मलाई लाग्छ। र अरूभन्दा पनि अलिकति यसमा पब्लिसिटी स्टन्ट केन्द्रित भयो भन्ने यो कुरा मलाई लाग्छ।
1: अब आधिकारिकता विवाद त सर्वोच्चको पूर्ण इजलासमा प्रवेश गरेको छ नि त, निर्णय त जे पनि हुनसक्छ, फैसला जे पनि आउन सक्छ। अब 14 महाधिवेशनलाई नै आधिकारिकता मानेर अगाडि बढ़ौं, 15 महाधिवेशन पहिलेकै नेतृत्वले गर्छ भन्ने डाक्टर प्रकाश शरण महर्जीको प्रस्ताव थियो हिजो यही कार्यक्रम मार्फत।
2: हो, अब त्योभन्दा पहिला उहाँहरूको मिटिङ शुरू हुनु पहिला पनि हाम्रो जुन पुरानो प्रस्ताव, हाम्रो तपाईँको वैशाख 4 गतेको निर्णय पछि त्यसको लगभग 15-20 दिनपछि हामीले एउटा प्रस्ताव, 7 बुधे प्रस्ताव विश्व प्रकाश शर्माले राख्नुभयो हिजो। त्यो पुरानो प्रस्तावलाई हामीले दोहोऱ्याएको छौं। त्यो 7 बुधेमा नभएको चीज एउटा छुट्टै स्टियरिङ कमिटी जस्तो बनाएर अधिवेशनलाई निष्पक्ष कसरी बनाउने र अधिवेशन सम्बन्धी कुरा मात्रलाई त्यो स्टियरिङ कमिटी जो सभापतिकै नेतृत्वमा हुन्छ त्यसलाई कसरी बनाउने भनेर हामीले कुराहरू अगाडि बढाउने प्रस्ताव हिजो हामीले प्रस्ताव फेरि पहिला हामीले उहाँहरूलाई पर्सनल रूपमा दिएको थियौँ र यसपालि चाहिँ हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मिडियालाई बोलाएर यो सार्वजनिक गरेको छ। एउटा नेगेटिभ चाहिँ क्रिएट एउटा भ्रम के क्रिएट गरेको छ भने सभापति मिलाउनु पर्ने, सभापतिले मिलाउनै चाहेन भन्ने कुरो त्यो नमिलाउन चाहेको होइन। हाम्रो प्रस्ताव हामीले पठाएको छौँ,
1: अहिले एकदमै नयाँ प्रस्ताव के छ जो कुरा चाहिँ सँगै एकका बनाउन सकिन्छ उहाँहरूले पनि त्यो मान्ने, उहाँहरूले त भन्नुभएको छ नि त अहिले अब 14 महाधिवेशनमै जाउँ, देउबाकै नेतृत्वमा चाहिँ 15 महाधिवेशन गरौं, किन टाउको दुखाउनु छ र अब पुनरावेदनमा पुनरावलोकनमा गइसकेका छ मुद्दा भन्ने उहाँहरूको सर्टकट प्रस्ताव छ कि
2: होइन? हाम्रो पनि धेरै लामो प्रस्ताव छैन। 14 महाधिवेशन 14 महाधिवेशनको जो नेतृत्व आयो हामीहरू पनि त्यो नेतृत्वको एउटा भागीदार हो, तर हामीहरू त्यहाँ गएर के अरे विशेष महाधिवेशन गरिसकेको छौं र विशेष महाधिवेशनले तपाईँको निर्वाचन आयोग र उसको कुरा मात्र होइन, अदालतको कुरा मात्र होइन, अरे चुनाव पनि गइसकेका छौं त। त्यहाँ अहिले भाषण गर्ने प्रकाश शरण महत दाईको नाम लिनुभयो, उहाँ नै गगन थापाको टिकटमा चुनाव लडिसकेपछि अब व्यावहारिक रूपमा चाहिँ यो निष्पक्ष बनाऊ 15 महाधिवेशन, त्यसको निम्ति हामीले प्रस्ताव पठाएको छौं र प्रस्ताव पत्र पठाएको छैन, त्यसलाई वार्ता गर्न बसौं भन्ने फर्मल रूपमा वार्ता गरौं न। हाम्रो पक्षबाट दुईजना तीनजना कति हुन्छ साथीहरू, उहाँहरूकोबाट पनि वार्ता टोलीमा साथीहरू राखौं, वार्ता गरौं, छलफल गरौं, यो टुङ्गाउ निर्वाचन प्रक्रिया झन्झटमा किन जाने? दुई दुई चोटि तीन तीन चोटि गइसक्यौँ, निर्णय हाम्रै पक्षमा आउने हो होइन, त्यसमा डाउट हामीलाई लाग्दैन।
1: जे पनि आउन सक्छ त्यसमा त अहिले सुरुमै घोषणा गरिहालौँ,
2: जे पनि आउन, किनभने तपाईँले अलिकति लजिकली पनि कुरा गर्नुपर्छ, जे पनि आउन सक्ने भन्ने कुरा हुँदैन।
1: अहिले तपाईँको
2: त्यो त भोलि बाढी पहिरो पनि आउन सक्छ होइन, त्यो त जे पनि हुन सक्छ, त्यो जे पनि तिर नजाउ, सर्वोच्च अदालतले गरेको जुन निर्णयहरू छ त्यो अधिकांश जुन पुनरावलोकनमा जान्छ त्यो पुनरावलोकन सब पहिलाकै निर्णय सदैव भएर आउने चलन छ र हाम्रो अदालत हाम्रो मुद्दा यति बलियो छ, त्यसैले यसमा हामीहरू चाहिँ ढुक्कै छौ र ठिकै छ जे पनि हुन सक्छ, टुटु मेमे गर्नुभन्दा पनि हामीले भनिसकेका छौ हाम्रो पुरानो प्रस्ताव 2 महिना अगाडि दिएको प्रस्ताव त्यो कायमै छ होइन, त्यसलाई अझै सहजीकरण बनाएर छुट्टै एउटा चुनाव गराउनको निम्ति एउटा स्टेयरिङ कमिटी हाई लेभल स्टेयरिङ कमिटी बनाउने भनेकै छौ र त्यसमा पनि उहाँहरूलाई चित्त बुझ्या छैन भने बसेर कुरा गरौं भनेकै छौ र मेरो एउटै आग्रह छ वार्ता अथवा फर्मल टकबाट भागेर कोही नहिँड्नु, साँच्ची नै मिलाउने हो भने या यो किसिमको कार्यक्रम गरेर यो मिल्ने होइन, झन् फुट्ने परिस्थितितिर जान्छ, तर उहाँहरूले बोल्दा मिलाउनु पर्छ भनेको छ, तर मिलाउने यो स्टन्टको निम्ति मात्र होइन, भाषणको निम्ति मात्र होइन, पब्लिक कन्जम्सनको निम्ति मात्र होइन, साँच्ची नै मिलाउने भए बसेर कुरा गरौं, हामी खुला छौ, कतिजनाको नाम पठाउने पठाओस् होइन, उहाँहरूले पठाउनुहोस्, हामीले राख्छौ, वार्ता सुरु गरौ, कुरा टुङ्गाउ, किन अनावश्यक त्यो 10 ठाउँमा बोल्दै हिँड्ने? अब यसको बाहेक अहिले त्यो किसिम यो किसिमको भेला र सेला नभएको भए तपाईँले आज मलाई फोन गरेर यो भन्दा पनि अलिकति यो देशको परिस्थितिको बारे अझै प्रोडक्टिभ डिस्कसन हुन्थ्यो भन्ने मलाई लाग्छ, तपाईँसँग कुरा गर्न त मलाई खुसी लागेको छ तर योभन्दा पनि अहिले त यो आन्तरिक पार्टीको किचोलोमा नेपाली जनता र विशेष गरेर यो युवाहरू इन्ट्रेस्टेडै छैन, उनीहरूलाई त आफ्नो डेली लाइफमा अहिले तपाईँको ग्यासको लाइन लागिरहेछ, महँगी बढिरहेको छ, समस्या आइरहेको छ, हाम्रो अर्थतन्त्र छिनबिन भएको छ, तपाईँको तराईमा त्यत्रो समस्या केही दिन अगाडि देखे, त्यतातिर केन्द्रित हुनु सट्टा हामी काङ्ग्रेस अल्झिरहेछौँ र तपाईँको मलाई अचम्म लागेको होइन, यो कानुनी कुरा, यो तपाईँको अदालतको कुरा, निर्वाचन आयोगको कुरा, त्यो एक ठाउँमा छ, तर राजनीति गर्ने मान्छेको अलिकति नैतिकता पनि हुनु पर्यो। जो साथीहरू जो नेताहरू चुनाव एउटा सभापतिलाई मानेर चुनाव लड्न गएको छ र त्यो चुनाव सकिसकेपछि मान्दिन भन्या छ, के नैतिकता छ बाँकी यसमा? किनभने चुनाव भनेको कानुनी लडाई मात्र होइन, चुनाव भनेको नैतिकता पनि हो। पोलिटिक्स भनेको तपाईँको यो अदालतमा मात्र गरिन्न, पोलिटिक्स भनेको तपाईँको केन्द्र कार्य समितिको मिटिङको माइनुटको मात्र कुरा आउँदैन, पोलिटिक्स भनेको एउटा नैतिकताको कुरा पनि आउँछ पहिलो। र तीनै उहाँहरू मोरली गुमाउनु भएको छ।
1: तर अब चाहिँ शेरबहादुर देउवा आइसके पछाडि चाहिँ कंग्रेसले एकताको सन्देश दिन सक्यो वा चाहिँ उहाँ पनि गुटको सभापतित्व ग्रहण गरेर बस्नुभयो?
2: अब म यसमा धेरै टिप्पणी गर्न चाहदिन,
1: तर उहाँको सभापति शेरबहादुर देउवा देख्दै थिएँ म सुनदेवीमा।
2: अब त्यो अब म के भनौँ होइन, अब मैले तपाईँले ठिक कमेन्ट गर्नुभयो, तर म अहिले पार्टीको सहमहामन्त्री होइन र हामी मध्ये पनि अलिकति यो पार्टीलाई कुद्न दिँदैन भनेर भोकली मैले जताततै बोलिरहेको छु। अब मैले नै त्यसमा बढी टिप्पणी दिएँ भने यसले वातावरण अहिले उहाँहरूले खलबलाउन खोजिरहनु भएको छ त्यसमा नै अलिकति मलजन हुन्छ भन्ने मलाई लाग्छ। तर अब तपाईँहरूले नै भन्नुहोस्, अब अदालतको अहिले जुन पुनरावलोकन गर्ने निर्णयमा पनि अहिलेको नेतृत्वलाई कायम राखेर कायम राख्ने भन्ने निर्णय दिएकै छ, त्यसैले आजको दिनसम्म सभापति को हो भन्ने विवाद छैन।
1: ए सभापति हुनुभयो, तर त्यो पुनरावलोकनमा गइसके पछाडि चाहिँ चौधौं महाधिवेशनकै नेतृत्व चाहिँ कायम रहन्छ किनभने अदालतमा मुद्दा विचाराधीन छ भन्नुभएको छ उहाँहरूले।
2: अब त्यो उहाँहरूको तर्क हो, मैले अदालतले दिएको निर्णय कुरा गरे। त्यहाँ के भन्छ भने अहिले नै यो के अरे अहिले नै गगन थापाको नेतृत्वले कन्टिन्यू गर्छ अर्को निर्णय नआउनेसम्म, किनभने कुनै पनि पार्टीमा भ्याक्युम राखिदिनु त भएन नि, होइन, पार्टीले आफ्नो डे टु डे एक्टिभिटी त गर्नु पर्यो, त्यो गरिरहेछौ। र सानेपा मैले बुझेकोसम्म हाम्रो पार्टीको केन्द्र कार्यालय हो, हाम्रो पार्टीको हेडक्वार्टर हो, त्यहाँ हामी नै बसिरहेछौ, उहाँहरू चिन्दैमिरीमा बस्नुभएको छ भनेपछि त्यसले पनि देख्छ। तर त्यतातिर नजाउँ होइन, त्यतातिर किनभने हामीले जति यसमा कमेन्ट गर्यो फेरि काउन्टर कमेन्ट अरू साथीहरूको आउँछ, त्यसैले मिल्ने वातावरण पनि बिग्रिन्छ। र तपाईँहरू नै आफै मूल्याङ्कन गर्नु, पब्लिकले नै आफै मूल्याङ्कन गर्नु, यो छुट्टै बोर्ड राख्नु ठिक हो कि गल्ती हो कि अलि हास्यास्पद कुरा हो, त्यो तपाईँहरूले नै मूल्याङ्कन गर्नु छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। राणाजी नमस्कार।
2: हस्, थ्याङ्क यू।
1: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा, आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुवनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन संपर्क नंबर 0295702092 फोन नंबर 98423 4519
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
9: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
8: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
9: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
8: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
8: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
7: मनोकामना सुनचाँदी पसल चैनपुर 36 चोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 62 13 67 44 98 15 38 77 75
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बास

0: ती पकाए नि मान्दिन कानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो भेषमा वरिष्ठ अधिवक्ता एवं डिएलए का पूर्व अध्यक्ष यदुनाथ खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ।
1: नेपाली कंग्रेसको आन्तरिक विवाद फेरि कानूनी जटिलतामा फस्यो। यो चाहिँ सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रवेश गरेको छ। यसको आधिकारिकताको विषयलाई तपाईँले कसरी हेर्नु भएको छ? यो कुन तथ्य कुन आधारमा टेकेर यसलाई फेरि बिउट्यायो?
2: न्याय प्रशासन ऐन 2073 पुनरावलोकन सम्बन्धी व्यवस्था छ। अर्थात् कुनै अदालतबाट फैसला भइसकेपछि सर्वोच्च अदालतको फैसलामा दुईटा अवस्थामा पुनरावलोकन गरेर हेर्न सकिन्छ भन्ने व्यवस्था छ दफा 11(2). पहिलो अवस्था भनेको मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दाको किनारा भएपछि फेला पर्यो। त्यस्तो अवस्थामा भन्छ एउटा प्रमाण फेला पर्यो, फैसला भइसकेपछि तात्विक असर पर्ने। दोस्रो भन्छ सर्वोच्च अदालतमा स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्ने हेर्ने भन्छ दोस्रो। त्यसमध्ये अहिले सर्वोच्च अदालतले पुनरावलोकनको आदेशमा एउटा आधार लिएको छ कि प्रशासन ऐन 2073 दफा 11(2) ख, अर्थात् कानूनी सिद्धान्त सर्वोच्च स्थापित नजिर कानूनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्छ। त्यो प्रतिकूल फैसला भयो भनेर नजिर सिद्धान्त पनि कोड गर्नुपर्छ आदेशमा। त्यो आदेश अनुसार नजिर सिद्धान्त कोड गरेर दुईको नजिर गरे उल्लेख गरेको छ कि सुनवाईको मौका दिएन भने नजिर छन् दुईटै। त्यो निर्णय नम्बर 8663 एउटा, निर्णय नम्बर 8871 एउटा, त्यो आदेशमा कोड गरेको छ। यी दुईटै नजिरहरू सुनवाईसँग सम्बन्धित छन्। अब अर्थात् एउटा नजिर 8663 नजिर पुलिसको नजिर छ, जो वीरबहादुर राउत अहिर भन्ने प्रहरीमा हुनुहुन्थ्यो, उहाँलाई प्रहरीबाट सेवाबाट बर्खास्त गर्यो। बर्खास्त गर्दाखेरि सुनवाईको मौका दिएन, जाइबर निकालिदियो भने दिनुपर्छ भन्ने व्याख्या उहाँको हो। यो फरक हुन्छ, बिल्कुलै हेर्नुहोस्, बिल्कुलै म आउँछु। अर्को नजिर पनि त्यस्तै छ कि मालपोत कार्यालयले एउटा गरेको जग्गा धनीलाई अर्को नजिरमा जग्गा धनीको श्रेष्ठता नै बदर गर्दा त्यसलाई सुनवाईको मुख नदिकन जग्गाको श्रेष्ठ बदर गर्न पाइँदैन भन्ने अर्को सुनवाईको सम्बन्धी दुईटा नजिरलाई लिएर अहिले निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 51 बमोजिम गरेको निर्णयलाई चुनाईको मौका दिएन भन्नु, यो चाहिँ के अरे हात्तीले चाहिँ हात्तीको कान कतो रहेछ भने कसैले सोध्नु भने नाङ्लो त रहेछ तर्क गर्नु सिवायकहरू होइन। हेर्नुहोस्, दफा एकाउन्नमा यो विविध शीर्षक परिच्छेद 10 विविध शीर्षक अन्तर्गत दफा 51 छ। दफा 51 भनेको जानकारी दिनुपर्ने हो। दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्ह भएको मा भएको परिवर्तन वा संशोधन अथवा पदाधिकारीको हेरफेर आयोगले तोके बमोजिमको अन्य विषयको जानकारी चाहिँ एक दिनभित्र दिनुपर्छ भन्ने कानुनी व्यवस्था बमोजिम जानकारी दिएको हो। यो राजनीतिक दल सम्बन्धी विवाद, यो जुन दलको मान्यता सम्बन्धी विवादको निरूपण गरेको होइन। राजनीतिक दलको मान्यता सम्बन्धी विवादको निरूपण गर्ने भनेको राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 43, 44, 45, 46 हुनुपर्छ हुन्छ। तर यो राजनीतिक दल सम्बन्धी विवाद होइन। राजनीतिक दल भनेको त नेपाली काङ्ग्रेस हो, विधान त्यही नै हो। त्यो विधानभित्र बसेर गरेको काम कारवाहीहरूको बाट यदि त्यसमा पदाधिकारीको हेरफेर भयो भने जानकारी दिनुपर्छ भन्ने दफा 51 मंश आयो।
1: निस्ता दिनु भनेको चाहिँ अघिल्लो फैसला गलतै थियो भन्ने संकेत हो वा चाहिँ केवल सुनवाईको लागि मात्रै ढोका खोल्या हो यसलाई कसरी हेर्ने?
2: यो होइन होइन होइन, अघिल्लो फैसला गलतै हुँदैन त्यसरी भनिँदैन। हेर्नुहोस्, अहिलेसम्म निर्वाचन आयोगले गरेको निर्णय पनि यथावत छ, सर्वोच्च अदालतको संयुक्त इजलासले यस अगाडि गरेको फैसला पनि यथावत छ। खालि विचारणीय छ अथवा निस्ता अनुमति दिएको कारणले अब हामी हेर्छौँ भनेको कारणले त्यो डिभिजन बेन्चको संयुक्त इजलासको फैसला उल्टियो भन्ने अर्थ गरेर हेर्नुहोस्। त्यो फैसला उल्टियो जस्तो ठानेर बडा बडो खुसियाली नाराबाजी भइरहेका छन्। त्यो गलत हो, कानुनी आधार त्यस्तो होइन कि फैसला अहिले यथावत
1: नयाँ प्रमाणहरू पुनरावलोकनमा जाँदा नयाँ प्रमाण नयाँ तथ्य हेर्छ अदालतले वा अघिल्लै फैसलामा भएको कानूनी त्रुटिलाई परीक्षण गर्छ वा चाहिँ ती तथ्य प्रमाणहरूलाई मात्र हेर्छ?
2: होइन, पहिला न्याय प्रशासन ऐन 2048 हुँदाखेरिमा त्यसको दफा 13 थियो, हेर्नुहोस्, अनुमति दिएपछि जुन म आधारमा अनुमति दिएको छ त्यही आधारले त्यही नजिकले मात्र हेर्ने भन्ने थियो। अहिले न्याय प्रशासन ऐन 73 आइसके पछाडि मुद्दा ओपन चाहिँ हुन्छ, मुद्दा ओपन हुन्छ, त्यो नजिक दुईटा नजिकको मात्रै आधारले हेर्नुपर्छ है, जुन आधार निश्चय दियो थियो पहिला त्यो मात्रै बाहिर गर्न पाइँदैन भन्ने थियो पहिला न्याय प्रशासन ऐन 2048 दफा 11। अहिले न्याय प्रशासन ऐन 2073 चाहिँ त्यो व्यवस्था त्यसरी हेर्नुपर्छ भन्ने नभएन, ओपन छ, ओपन चाहिँ अब मुद्दा ओपन भयो भन्ने हो अर्थ लाग्छ अहिले। तर आधार निश्चय दिने आधार चाहिँ निकै कमजोर छ, हेर्नुहोस्, निकै कमजोर छ, अन्य चर्चा परिचर्चा अन्य कुरा नभइकन सुनवाईको मौका नदिएको भन्ने आधारले मात्रै निश्चय दिँदा यसमा माननीय न्यायाधीशहरूको परिपक्वता अर्थात् अदा सर्वोच्चले दिने अनुमतिको निश्चय यति कमजोर हुनुहुन्थेन क्या? निश्चय दिने हो भने राम्रैसँग कानुनको व्याख्या गरेर अन्य कुराहरूको पनि उल्लेख गरेर दिएको भए हुन्थ्यो, त्यही सुनवाई दिएर सुनवाई दिनै पर्थ्यो।
1: यदि पुनरावलोकनमा अघिल्लो फैसला उल्टियो भने हाल आधिकारिकता पाएको पक्षको राजनीतिक र कानूनी हैसियत चाहिँ के हुन्छ? यो त अदालतको मुद्दा त जे पनि हुन सक्छ नि त, होइन?
2: होइन होइन, ठिक छ, त्यसमा त हुन सक्छ, भोलि मुद्दा उल्टियो भने यो जुन विशेष महाधिवेशनको औचित्य समाप्त हुने काम होला गरिएला, र यसभन्दा अगाडि विशेष महाधिवेशनको पदाधिकारीहरूले गरेका निर्णयहरू, जस्तो यसभन्दा अगाडि निर्वाचन भयो फागुन 21 राष्ट्रिय निर्वाचन, त्यसमा ती निर्वाचन उम्मेद्वार दिने काम त सबै गगन थापा सभापतिले गर्नुभयो नि, भने उहाँले दिएको पनि त काम के हुने हो, भइसक्यो, त्यो अवैध भयो, महाधिवेशन नै अवैध, विशेष महाधिवेशन नै अवैध भन्ने भयो भने अहिलेसम्म गरेका
1: सबै काम,
2: हेर्नुहोस्, राजनीतिक दलको नेताको हैसियतले अहिलेसम्म गरेका कामहरू शून्य हुन्छन् त, हुँदैनन् नि, हेर्नुहोस्, हुनै सक्दैन, हेर्नुहोस्। त्यसैले मैले हिजो कहीँ कतै देखाएको थिएँ पूर्व निर्वाचन आयुक्तको एउटा भनाइ, फागुन 21 गते भएको निर्वाचन बदर हुनुपर्छ अब त्यसो हो भने त भनेर लेख्नु भएको छ, हेर्नुहोला है, उहाँले कहीँ कतै लेख्नु भएको देखाएको छु मैले, कहीँ कतै आइराखेको छ भने प्रश्न उठ्न सक्छ, अनि यसभन्दा अगाडि भएका काम कारवाहीहरू अथवा निर्णयहरू पार्टीले गरेका कुराहरू ती कुराहरूलाई अवैध हुने अथवा ती कुराहरूलाई टुङ्गो पुगेको कुराहरूलाई के गर्ने भन्ने कुराको प्रश्न,
1: यसको मतलब अहिले आधिकारिकता विवादको फैसला उल्टियो भने गगन थापाले जति पनि काम कारवाही गर्नुभयो विशेष महाधिवेशन पछि हुँदाहुँदा सांसदका पदहरू समेत जान सक्ने स्थिति हुन्छ त्यसो हो भने, होइन?
2: प्रश्न उठ्न सक्छ, ऊ त अवैध, विशेष महाधिवेशन अवैध भनियो भने विशेष महाधिवेशनबाट निर्वाचन आयोगमा निर्वाचन आयोगले गरेको त्यही निर्वाचन आयोगको निर्णय अनुसार वैध भएको गगन थापा, त्यही निर्वाचन आयोगले गरेको फागुन 21 राष्ट्रिय निर्वाचन नै अवैध हुन सक्छ नि, के हुन्छ देशको स्थिति, हेर्नुहोस्। त्यसैले यति कमजोर होइन, हेर्नुहोस्, यसरी सामान्य रूपमा अरूको जस्तो होइन, राजनीतिक दल सम्बन्धी विषयवस्तुमा संविधानले प्रत्याभूत गरेका छ, हेर्नुहोस्, संविधानको धारा 279 होइन, राजनीतिक दलको गठन दर्ता र सञ्चालनका कुराहरू छन्, यो विशेष अवस्था थियो, यो अरू मुद्दा जस्तो कुनै कर्मचारीको जागिर खोसिएको, मालपोतले श्रेष्ठता अध्यावधि गरेर जानकारी नदिएको विषयवस्तुको नजिरहरू राजनीतिक दल सम्बन्धी सन्दर्भमा उल्लेख गरेर पुनरावलोकन गर्ने जुन आधार ग्रहण गरिएको छ त्यो गर्नु हुन्थेन। यसले के छ भने, हेर्नुहोस्, धेरै महत्वपूर्ण उनीहरू चुक्ता गर्नुपर्ने हुन सक्छ, हेर्नुहोस्, राज्यको तर्फबाट, हेर्नुहोस्, यो मुद्दा उल्टियो भने धेरै अरू विषयहरू उठ्न सक्छन् भोलि भन्ने प्रश्नहरू उठ्छ।
1: अब एउटा कुरा के छ भने यो मुद्दा आन्तरिक नेपाली कंग्रेसको आन्तरिक विवाद मात्र नभई नेपालको दलीय लोकतन्त्र र राजनैतिक दलको वैधानिकतासँग अदालतसँग जोडिएको एउटा संवैधानिक प्रश्नका रूपमा पनि धेरैले हेरेका छन्। दल आफू मिल्न नसक्ने, अदालतको ढोका ढकढक्याउने, अदालतले एउटा डिसिजन गरिदिने, त्यसपछि छिन्न भिन्न हुने, अब यसको नजिर चाहिँ भोलि के हुन सक्छ त्यसो भने?
2: होइन, वास्तवमा यो विषयवस्तु तपाईँले उठाउनु भएको विषय त महत्वपूर्ण विषयवस्तु छ, यो चाहिँ आउनु हुन्थेन,
1: हेर्नुहोस् नेपाली कंग्रेस स्थापना त होइन 2003
2: हो, यति लामो पुरानो ऐतिहासिक लोकतान्त्रिक पार्टीले का नेताहरूको बीचमा यसरी छिन्न भिन्न भएर यस्ता मुद्दाहरू अदालतमा लगेर विषयवस्तु बनाएर अदालतबाट चाहिँ जिन्दाबाद मुर्दाबादका नारा लगाएर यो हिँड्नुपर्ने अवस्थाको आउनु हुन्थेन, यो लज्जास्पद छ, हेर्नुहोस्, यसै लोकतान्त्रिक आन्दोलन नै एउटा असर पर्ने अवस्था देखिन्छ यसले। त्यसैले अहिले पनि हेर्नुहोस्, अहिले पनि हेर्नुहोस् केही बिग्रिया छैन।
1: सभापतिलाई त सुन्दरीमा सभापतिकै हैसियतमा राखियो नि त होइन देउबाजीलाई इतर पक्षले।
2: गलत हो
1: हेर्नुहोस्,
2: त्यसै हुँदैन। अहिलेसम्म सर्वोच्चको फैसला उल्टिया छैन नि,
1: तर उहाँहरूले त के दावी गर्नु भएको छ भने
2: उल्टियो फैसले भयो
1: हेर्नुहोस्
2: त अदालत मुद्दा विचार दिन्छ त अदालतको अदालत पनि हुन्छ हेर्नुहोस्। त्यस्तो हो भनेर हेर्नुहोस् अदालतमा विचार दिने मुद्दा छ नि, अनुमति दिया छ नि, अनुमति दिँदैन निषेध दिया छ भन्दैमा हेर्नुहोस् है, विशेष महाधिवेशनको औचित्यलाई समाप्त पारेर पुरानै सभापति मोहन भनेर नेम प्लेट राख्ने काम पनि राम्रो होइन, शोभनीय हुँदैन हेर्नुहोस्। त्यस्ता विज्ञ नेताहरूले त्यस्तो कुराहरूबाट अलिक टाढै बस्नुपर्छ।
1: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हस्, धन्यवाद।
1: वरिष्ठ अधिवक्ता एवं कानूनका जानकार यदुनाथ खनाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा हुन्छु। नमस्कार।

0: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। चारवटा प्रदेशको एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। झण्डै एक महिनादेखि तातो पानी नाका बन्द, आयात निर्यात ठप्प। काठमाडौँका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र शुरू हुँदैछ। बन्द सत्रमा छलफलका विभिन्न प्रस्ताव प्रस्तुत हुनेछन्। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँको सुकेधारामा शुरू भएको हो। भेलाको उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देवाल लगायतका नेताहरूले सम्बोधन गर्दै कांग्रेसलाई एकजुट बनाउने दावी गर्नुभएको छ। झण्डै पाँच महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुने बताउनुभयो। लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको समेत बताउनुभयो। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ़न आग्रह गर्नुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको छ। पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई देउवा पक्षले स्वीकार गरेको छैन। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको भए पनि थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृह कार्य अहिलेलाई थाती राखिएको छ। संस्थापन इतर पक्षको भेला भोलिसम्म चल्नेछ। आज चारवटा प्रदेशको एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भाग, त्यस्तै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूचिया जस्ता प्रकोपको जोखिम हुन्छ। देशभर मनसुनी वायुको प्रभाव छ। दिउँसो पहाड़ी क्षेत्रसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै मधेश प्रदेशसहित कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा पानी परेको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ। पहिरोले सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प छ। बाह्रविसे कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध छ। बाह्रविसे कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। भोटेकोशी गाउँपालिका दुई कोदारी इको क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि नेपाल चीन दुई देशबीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सीमा नाकाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरणीको राजमार्ग डाक्ला मा साउन 3 गतेदेखि र लिपिङ बजार नजिकै साउन 19 गतेदेखि वर्षाका कारण सड़क अवरूद्ध छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्र नसकेका छैनन्। भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार सड़क अवरूद्ध हुँदा मुख्य चाड़पर्व दशैं तिहार लक्षित सामान, स्याउ, लसुन, फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेर कन्टेनर चीनको सिगर्चे, लासा र न्यालम लगायत शहरमा रोकिएका छन्। झण्डै 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा झण्डै 20 अर्बको सामान रोकिएको छ। तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भएको छ। व्यवसायी संघै 640 को संख्यामा मजदूर र ट्रान्सपोर्ट तथा भन्सार सम्बन्धी काम गर्ने 300 कामदारको काम समेत ठप्प छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालयन सीमापार वाणिज्य संघ लगायत व्यापारिक संघ संस्थाले छिट्टै उत्तरी नाका खुलाउन अनुरोध गरेका छन्। हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले सरकारले नाकालाई सहज बनाउन ध्यान नदिएको गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ब्राण्डका ग्यास वितरण हुनेछन्। चाबहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्राण्डका ग्यास उपलब्ध हुनेछन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साईबाबा र ओम ब्राण्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। त्यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम ब्राण्डका तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एसटीसी लोकप्रिय र सूर्य ब्राण्डका ग्यास सिलिण्डरहरू उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। ग्यास खरिद गर्नका

0: सम्बन्धित उद्योगहरूले आफ्नो विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। तुलसीपुरको गुमराह चोक नजिकै दुईवटा मोटरसाइकल ठोक्किँदा घाइते भएका तुलसीपुर उपमहानगर 14 डुवाङपुरका 33 वर्षीय कमलेश चौधरीको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरीकारलाई तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो। गम्भीर घाइते चौधरीले उपचारका लागि न्यूरो अस्पताल नेपालगंज लगिएको थियो। दुर्घटनामा तुलसीपुर 6का 30 वर्षीय वसन्त बस्नेत र उहाँका भाइ 25 वर्षीय विवेक घाइते हुनुहुन्छ। दाजुभाइको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले शुरू गरेको यो पर्व आज 13 दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागेका हुन्। श्रीमान श्रीमती बीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभर भगवान शिवशंकर, देवी गौरी पार्वती र नाग देवताको आराधना गरिन्छ। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर दिनौ पूजा गरिएका बेलपत्र र फूल संग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन्। अब विदेशको खबर। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान 5 बजेभन्दा केही अघि नुसा तेंगाराको फ्लोरेन्स क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इण्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ। भूकम्पका कारण पूर्वी नुसा तेंगारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेंगारा प्रान्तमा सुनामी जोखिम छ। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता दोदी युलेओभाका अनुसार नकेओ र बीमा लगायतका क्षेत्रमा झण्डै 1 मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। कम्पन लगत्तै नागरिक घर बाहिर निस्किएर सुरक्षित ठाउँतर्फ भागेका थिए। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट एक महिलासहित कम्तीमा 2 जनाको ज्यान गएको छ। भूकम्पबाट प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ। इण्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। अब खेल खबर। नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। 1 महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ीसहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। 5 खेलाड़ीमा पुरूषतर्फ जाडिन श्रेष्ठ, अभि प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ ले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ। चार भन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। चारवटा प्रदेशको 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। झण्डै 1 महिनादेखि तातो पानी नाका बन्द, आयात निर्यात ठप्प। काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
1: एल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
2: साली नदीको सिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। विद्युतीय गाड़ीको प्रयोग तीव्र रूपमा बढ़िरहेका बेला ब्याट्रीको दर्ता ट्र्याकिङ संकलन र रिसाइक्लिङका लागि स्पष्ट प्रणाली बनाउनु पर्नेमा सरकारवालाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नाइमा नेपाल मोबिलिटी एक्सपोको अवसरमा नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले हिजो आयोजना गरेको ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण विषयक संवादमा उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। कार्यक्रममा वेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठले नेपालमा विद्युतीय गाड़ीमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्न ब्याट्री दर्ता र ट्र्याक गर्ने सिस्टम बनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार नेपालमा ईभी चेसिस नम्बर र मोटर नम्बर मात्र दर्ता हुने भएकोले ब्याट्री पनि दर्ता गर्ने व्यवस्था लागू गर्नुपर्ने खाँचो रहेको छ। अटोमोबाइल व्यवसायी एवं नाइमा संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनको लागि गरिने रिसाइक्लिङको काम गाड़ी आयातकर्ताले मात्र गर्न नसक्ने बताउनुभयो। उहाँले ईभीको मात्र नभई मोबाइल फोन ल्यापटप लगायत उपकरणको ब्याट्री व्यवस्थापन पनि जरूरी रहेको तर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। भारतको सेन्टर मोटर भेहिकल रूल्स टेक्निकल स्ट्याण्डिङ समिटका अध्यक्ष प्राध्यापक डाक्टर बलराज भनोटले नेपालमा विद्युतीय गाड़ीको प्रयोग बढ़दै गएकाले अहिलेदेखि ब्याट्री व्यवस्थापनको स्पष्ट नीति बनाउनु पर्ने भन्दै पुराना ब्याट्रीहरू संकलन तथा पुनः प्रयोग बारे कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। यसैबीच काठमाण्डुको भिरकुटी मण्डपमा गएको मंगलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइँचो लागेको छ। एक्सपो शुरू भएको चार दिनमै 1,08,000 भन्दा धेरैले अवलोकन गरेका आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले जनाएको छ। आज र भोलि विदाको दिन अझ धेरै अवलोकनकर्ता आउने अनुमान गर्दै नाइमाले पार्किङ तथा भीड़ व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ। एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्। हिजोसम्म विभिन्न कम्पनीले 52 नयाँ मोडल सार्वजनिक गरेका छन्। एक्सपोमा विद्युतीय गाड़ीको ब्याट्री क्षमता मोटर पावर रेन्ज चार्जिङ सुविधा लगायत बारे अवलोकनकर्ताहरूले धेरै जिज्ञासा राख्ने गरेका छन्। भोलिसम्म सञ्चालन हुने एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय गाड़ी निर्माता र आयातकर्ताहरूको सहभागिता छ। बौद्ध धर्मावलम्बीहरूले महिना दिनसम्म मनाउने गुंगला पर्व शुरू भएसँगै ललितपुरको पाटनमा बग्वी जान थालेका छन्। हरेक वर्ष भाद्र कृष्ण द्वितीयका दिन पाटनमा हुने मताया पर्वको तयारी स्वरूप बाटो हेर्न जाने परम्परालाई बग्वी जाने परम्परा भनिन्छ। मतायाको रूट परिक्रमा नक्सकुञ्जेल हरेक बिहान बग्वी जाने चलन छ। यात्रा हरेक रातको 2 बजेदेखि शुरू हुन्छ। राति शुरू यात्रा बिहानको सूर्योदयसँगै रोकिने गर्छ। भेरी भोलिपल्ट अघिल्लो दिन विश्राम लिएको ठाउँबाट परिक्रमा शुरू गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि मतायाको रूटमा परम्परागत बाजागाजासहित बग्वी जाने गरिन्छ। यस बग्वी यात्रामा ललितपुरको पाटनमा रहेका पञ्चबुद्ध अमिताभ नारायण महादेव लगायत विभिन्न चैत्य तथा बौद्ध मन्दिर गरी झण्डै 2200 स्थलको परिक्रमा गरिन्छ। यात्रामा सहभागी हुनेले नगद वा सातु चामल कपूर दियो लगायत सामानहरू चढ़ाउँदै जान्छन्। प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका 5 घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 काँडागारी बस्ने 40 वर्षीय अतुल प्रसाद अधिकारी रहेका प्रहरीले जनाएको छ। अधिकारी 14,00,000 जरिवानाको बैंकिङ कसुर मुद्दामा फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ। अधिकारीलाई फैसला कार्यान्वयनका लागि हिजो काठमाडौँ जिल्ला अदालत बबर महलमा उपस्थित गराएको पनि प्रहरीले जनाएको छ। र ललितपुरको लगन खेलमा रहेको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज उद्घाटन गरिँदैछ। ललितपुर महानगरपालिकाले आज औपचारिक कार्यक्रम गरी दिउँसो 1 बजे उद्घाटन गर्न लागेको वडा 5 का अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिनुभयो। महानगरका मेयर चिरीबाबु महर्जनले पोखरीको उद्घाटन गरेपछि आजैदेखि सर्वसाधारणको लागि प्रवेश खुल्ला गरिनेछ। शताब्दीमा पुरानो लिच्छवीकालीन यो पोखरी दशकौंदेखि अतिक्रममा परेको थियो। सर्वोच्च अदालतको आदेशपछि सप्तपाताल पोखरीको जग्गा फिर्ता ल्याएर पुनर्स्थापन स्थापना कार्य अघि बढ़ाइएको हो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। विद्युतीय गाड़ीको ब्याट्री व्यवस्थापनका लागि कानून बनाउनु पर्नेमा जोड़। नाइमा मोबिलिटी एक्सपोको 4 दिनमा 1 लाख भन्दा धेरैले अवलोकन गरे। र पुनर्निर्माण गरिएको ललितपुरको सप्तपाताल पोखरीको आज उद्घाटन हुँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म
5: हो। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारायण जौबारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको धुन रेडियो।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, निक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए छु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
3: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
4: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
3: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको श्रमिन टेलर्समा जानुहोस् त,
4: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
3: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
4: धन्यवाद बाबु, तपाईँले श्रमिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
3: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
5: श्रमिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
3: टेलिफोन नम्बर 029570123,
4: मोबाइल नम्बर 9841106022।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बज्यो।

मन्त्रालयको निर्णय कार्यान्वयन गरेको प्रदेश सरकारले प्रशासनिक रूपमा भने एउटा दरबन्दी भएको मन्त्रालयमा तीनजना सचिवको जिम्मेवारी तोकेको हो। प्रशासनिक व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय भइरहेको र संघीय सरकारले बढ़ी भएका सचिवहरूको सेवा नगर्दा दरबन्दी भन्दा बढ़ी कायम भएकोमा आठ मन्त्रालय रहेको प्रदेशमा हाल पाँचजना सचिव बढ़ी देखिएका छन्। उनीहरूको व्यवस्थापनमा जटिलता देखिएपछि सरकारले साबिकै 14 मन्त्रालय अनुसार सचिवहरूको जिम्मेवारी तोकेको हो। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेशका आठ मन्त्रालय र माथतका कार्यालयको ओएनएम स्वीकृत गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार आठ मन्त्रालय मध्ये मुख्यमन्त्री कार्यालय बाहेकका विषयगत सात मन्त्रालयमा सचिवको जिम्मेवारी तोकिनुपर्नेमा नौजनाको जिम्मेवारी तोकिएको छ। मन्त्री परिषदको निर्णय अनुसार उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा जीवलाल भूषाललाई उद्योग र वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम र यातायात क्षेत्र, दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्र हेर्ने गरी तोकिएको छ भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा गीता कुमारी हुमागाईलाई युवा तथा खेलकुद क्षेत्र, डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारी सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ। यसको साथै कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयमा पनि वन तथा वातावरण क्षेत्रमा डाक्टर केदार बराल र कृषि तथा पशुपन्छी क्षेत्रमा सुधीर श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरबाट आयोजना हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा 11 बजी कार्यक्रम आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेसको जरकपुर, बागमतीको हेटौड़ा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कड़ालीको सुर्खेत सुदूरपश्चिमको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिनेछ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। रोल्पाको दुईवटा गाउँपालिकाका पहिरो प्रभावितलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले थवाङ गाउँपालिका पाँच, केटल बारा तथा सुनसारी गाउँपालिका दुई, फलबाङ र गिच्छेका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हिमराज अरियालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवार र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिएका छन्। पहिरोले घरबार विहीन बनाएकाहरूलाई अस्थायी आवास र निजी आवास पुननिर्माण सम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव अरियालले बताएका छन्। पहिरोमा परेर 15 जनाको मृत्यु भएको छ। घटनामा 2 जना घाइते र 2 जना अझै बेपत्ता छन्। साउन 27 पहिरो गएपछि लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री सहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। साउन 28 पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले क्षति गरेको थियो। पहिरोका कारण निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ। घटनास्थलमा खोज तथा उद्धार अझै जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। काठमाडौँको भ्रकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2024ले अवलोकनकर्ताको घुइँचो लागेको छ। एक्सपो शुरू भएको चार दिनमै 1,08,000 भन्दा धेरै अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाले जनाएको छ। आज र भोलि विदाको दिन अझै धेरै अवलोकनकर्ता आउने अनुमान गर्दै नाइमाले पार्किङ तथा भीड़ व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ। 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्। हिजोसम्म विभिन्न कम्पनीले 52 नयाँ मोडल सार्वजनिक गरेका छन्। एक्सपोमा विद्युतीय गाड़ीको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ सुविधा, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनर्विक्री मूल्यबारे अवलोकनकर्ताले जिज्ञासा बढ़ी राख्ने गरेका छन्। कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छूट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जा लगायत सुविधा दिएका छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले विशेष वित्तीय तथा बीमा योजना उपलब्ध गराएका छन्। भोलिसम्म सञ्चालन हुने एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय गाड़ी निर्माता र आयातकर्ताहरूको सहभागिता छ। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ। पहिरोले सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प छ। बाह्रविसी कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध छ। बाह्रविसी कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। फुटेकोशी गाउँपालिका दुई कोदारी क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि नेपाल चीन दुई देशबीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरनीको राजमार्ग डाक्लाङमा 3 गते लिपिङ बजार नजिकै साउने 11 गतेदेखि वर्षाका कारण सड़क अवरूद्ध छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्र होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन्। भन्सार कार्यालयका भन्सार अधिकृत दिवेन्द्र प्रकाश गिरीका अनुसार सड़क अवरूद्ध हुँदा मुख्य चाड़पर्व दशैं तिहार लक्षित सामान स्याउ लसुन जस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे लासा र न्यालमल लगायतका शहरमा रोकिएको छ। झण्डै 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा झण्डै 20 अर्बको सामान रोकिएका छन्। तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको जनाइएको छ। व्यवसायी सँगै 640 को संख्यामा मजदूर र ट्रान्सपोर्ट तथा भन्सार सम्बन्धी काम गर्ने 300 कामदारको काम समेत ठप्प छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ लगायतका व्यापारिक संघ संस्थाले छिट्टै उत्तरी नाका खुलाउन अनुरोध गरेका छन्। अमेरिकी सरकारले नेपाल सहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस टीपीएस खारेज गरेको छ। अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा 1 वर्ष अघि नै सकिएको थियो तर खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन। हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानूनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो। टीपीएस अन्तर्गत

निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देश निकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो। टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ। तसर्थ टीपीएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरूलाई यो निर्णयले जोखिम सिर्जना भएको छ। नेपालसँगै अमेरिकी सरकारले हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारा, गुआ, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, बर्मा, सोमालिया, इथियोपिया लगायतका देशका नागरिकका लागि टीपीएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक भएको छ। टीपीएस सेवा युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेका नागरिकहरूलाई अमेरिकाले प्रदान गर्ने अस्थायी कानूनी संरक्षण हो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरुण
1: अरुण
0: 97.6 MHz
1: हरपल
0: तपाईं सँगै
2: सूचना नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र चैनपुर प्रशाखाको अत्यन्त जरुरी सूचना। खाँदबारी वितरण केन्द्र अन्तर्गत तिर्तिरे सब स्टेशनबाट सप्लाई हुने 11 KV खाँदबारी फिडरको रूट अन्तर्गत चैनपुर 0 पोइन्टदेखि देउराली बानेश्वर खराङ बजार सिराम तथा खराङ बजारदेखि लुहाकोट पुछरसम्म बुस कटिङ गर्ने कार्यक्रम रहेको हुँदा मिति 2083 साल साउन 30 गते बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म खाँदबारी फिडर सटडाउन रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। उक्त अवधिमा चैनपुर नगरपालिकाका ओडा नम्बर 6, 7, 8, 9, 10 र 11 लगायतका स्थानहरूमा विद्युत आपूर्ति अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराइन्छ। उक्त कार्यका क्रममा विद्युत लाइन अवरुद्ध हुने भएकाले कार्य अवधिभर ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। नोट, उक्त कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सम्बन्धित क्षेत्रको विद्युत लाइन तोकिएको समयभन्दा अगावै सुचारू गरिनेछ। नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र चैनपुर प्रशाखा।
3: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
4: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम

0: अङ्का सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच थपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, सिसिला गाउँपालिका 1 देखि 5, मकालो गाउँपालिका 1 देखि 6, सिलिचोङ गाउँपालिका 1 देखि 5 र भोटखोला गाउँपालिका 2 देखि 5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1 देखि 4, साल्फा सिलिछो गाउँपालिका 2 देखि 6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्फा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर सङ्खुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी सङ्खुवा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98520773076, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले,
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: त्यहीँबाट जाने
1: लाखे सल्लै दिएको के पाक्क बोले कुन मेन पावर बाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुन त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812377742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: लै लै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारञ्जो बारी
5: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: अनि एक दुई शब्द बोल्छु हेर है
1: हजुर
0: नेपाली गीत सङ्गीतमा हजुरलाई विशेष गरी सफलताको धेरै धेरै शुभकामना. यो नयाँ गीतको होइन दाई सञ्चार माध्यममा हुन त अब दाई लोकमालामा अहिले आउनुहुन्न होइन सुरुमा लोकमालामा गीत प्रस्तुत भइसकेका थियो आज दुनियाँ बग्यो होइन दाई किन नेपाली गीत चलिरहँदाखेरि दाईले अगाडि पनि जोड्नुभयो होइन दाई गीत चलिरहँदाखेरि दाईको सफलता देखिरहँदाखेरि हाम्रै क्षेत्रमा जति कार क्षेत्रमा हुनुहुन्छ यो प्रतिनिधि बन्द गर्नुहोस् न नेपाली गीत सङ्गीतमा हिजो कार क्षेत्र हराइरहँदाखेरि आज पहिला एकताल हेर्नुहोस् कि सरोज लामिछानेले फर्केर हेर्नुहोस् कति सङ्घर्ष गरेर आउनुभएका हुन् सरोज लामिछाने अनि मात्रै मूल्याङ्कन गर्नुहोस् उहाँका सिर्जना कति अब्बल छन् सरोज लामिछानेकै सिर्जनै गराउन सक्ने हो र यो आरोप लगाउने परिवर्तन चाहिँ हटाउनुहोस् क्या हाम्रा सर्जकहरू सक्नुहुन्छ भने आफू राम्रो गर्नुहोस् सक्नुहुन्न भनेदेखि अर्काको खुट्टा तानी प्रविधि बन्द गर्नुहोस् क्या यो चाहिँ मैले भनेर आजको लागि
1: हस् धेरै धेरै धन्यवाद छ तपाईँलाई अब सम्झिनुहोस् ल
0: हस् अलिकति अब धेरै साथीहरूमा हुनुहुन्छ सबैलाई मिठो सम्झना विशेष गरी हजुरलाई सफलताको धेरै धेरै शुभकामना मेरो काठमाडौँ सम्पूर्ण परिवार मेरो घर परिवार सबैलाई कोही कसैले बिर्सेको छैन मान्छे दाई नमस्कार विजय सङ्गी
1: हस् नमस्कार धन्यवाद नारायण बस्नेत हुनुहुन्थ्यो बागबजारबाट उहाँसँग हामी छुटेका छौँ अर्को लाइनमा कोही मित्र पर्खिनु भएको छ भने दिन्छौ नत्र हामी यति बेला गीत सुन्छौ यो गीत तपाईँले रोज्नु भएको हो अनि म केही कमेन्टहरू पनि प्राप्त छन् ती कमेन्टहरूलाई फेरि पढ्नेछु यो बेला एउटा गीतै सुनाऊ

निकै मिठो पूर्वेली गीत प्रस्तुत गर्यौं। यो गीत सँगै तपाईँलाई फेरि पनि स्वागत छ। रामजी घिमिरेले नमस्कार सम्झना सबैमा, चितवनबाट कार्यक्रम सुन्दै हेर्दैछु भन्नुभएको छ। विमला देउबाले भाइ नमस्कार कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। प्रकाश विष्टले नमस्कार सन्चय हुनुहुन्छ, म डडेलधुरा जिल्लाको मान्छे भारतको चेन्नईबाट कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। सृजना मुखियाले नमस्ते गुड मर्निङ सबैलाई सम्झना, नारायण बस्नेतले कार्यक्रम हेर्दै हुनुहुन्छ। लालपुलामीले नमस्कार म भारतको केरलाबाट कार्यक्रम सुन्दैछु, घर नेपाल ड्युटी हो भन्नुभएको छ। मुना मुखियाले गुड मर्निङ सबैमा सम्झना, वीरेन्द्र लामालाई सम्झेको छु भन्नुभएको छ। पलपल अपेक्षा सेन्चुरीले काठमाडौँको पाटनबाट ललितपुरको पाटनबाट कार्यक्रमलाई हेर्दै हुनुहुन्छ, सबैलाई सम्झना मिठो मायाको साथमा। अनि करण प्रसाद ढकालले नमस्कार कार्यक्रम मार्फत सम्झेको छु भन्नुभएको छ। भुवन रावते परिवर्तन सम्भव छ, राम्रो लाग्छ, म चाहिँ दाङ घोराईको मान्छे हाल भारतबाट छु भन्नुभएको छ। अविरल नानु सिरपालीले गुड मर्निङ नमस्ते सबैमा मिठो सम्झना, अब बज्ने भाका सुनाउन चाहन्छु भनेर हामीलाई साथ दिइरहनु भएको छ। कविता घतानीले गुड मर्निङ नमस्कार म सुन्दैछु काठमाडौँबाट, कविता घतानी सबैमा सम्झना। मनिषा रसाईले नमस्ते परिवर्तन सम्भव छ, सुन्दैछु रोल्पाबाट, मनिषा रसाईले राम्रो छ कार्यक्रम मिठो सम्झना सहितको माया भनेर लेख्नु भएको छ। पुनरावतले गुड मर्निङ नमस्ते सबैलाई सुन्दैछु कार्यक्रम मार्फत सबैजनालाई बज्ने भाका सुनाउन चाहन्छु भन्नुभएको छ। पार्वती खकुरेलले नमस्कार टोखाबाट कार्यक्रम सुन्दैछु भन्दै साथ दिइरहनु भएको छ। कलाकार एवं व्यवसायी मनकुमारी कान्छीले कार्यक्रम सुन्दैछु संखुवा सभाबाट, सबैमा सम्झिए भन्नुभएको छ। चन्द्रमाया तामाङले नमस्ते सबैमा मिठो सम्झनाको साथमा, अब बज्ने भाका सुन्न र सुनाउन चाहन्छु भन्दै हामीलाई साथ दिइरहनु भएको छ। गोमा गतानीले परिवर्तन सम्भव छ, सुन्दै हेर्दैछु हरिसिद्धिबाट, सबैमा सम्झना भन्नुभएको छ। अनि रिमा थामीले गुड मर्निङ नमस्ते सबैमा सम्झना, म भोजपुरबाट कार्यक्रम सुन्दैछु रिमा थामी, सबैमा सम्झे भन्नुभएको छ। जानकार बम ठकुरीले नमस्ते, मेरो घर चाहिँ सुदूरपश्चिम हो, म चाहिँ अहिले क्याइसिङ गाउँपालिकाको मान्छे काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। भोजपुरी सानु केसीले नमस्ते मिठो सम्झना सबैमा भन्दै, गोपाल तिरुवाले दर्शक नमस्कार रेडियो काठमाडौँ अल परिवारलाई मिठो सम्झना मायाको साथमा, अब बज्ने भाका सुनाउन चाहन्छु भन्दै साथ दिनुभएको छ। टेकु छेत्रीले नमस्ते परिवर्तन सम्भव छ, म आरामताको कामना गर्दै म इन्द्रिणी तनहुबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका यहाँलाई सुनाउन चाहन्छु भन्नुभएको छ। अनि जानकार राम ठकुर

0: मा धेरै धेरै धन्यवाद। अब गीत रोज्नुहोस्।
1: हुन्छ ल, अब कहिले पूर्वेली कहिले काठी कहिले चाहिँ अब चौडा देउडा रोइला गीत सुन्न सुन्दैन मैले आज मलाई पुरानो भएको पनि सुन्न मन लागेको यो देउरालीको पिपाल ढलेको भन्ने सङ्ग राखिदिनु होला न है।
0: सम्झिनुहोस् साथीलाई।
1: ल हुन्छ दाइ, फर्स्टमा त सबैको मनमा पनि अब सफल पाएँ दाई हजुरको लागि अनि टेक्निसियन रमन दाईको लागि, जनार्दन दाई हुनुहुन्छ हाम्रो परजित दाई अनि चन्द्रमन दाई लगायत रेडियो काठमाडौँ होल इन्टरटेनको लागि, मेरो यहाँ सुनिरहनु बाबाको लागि, दादा दीपक दिदी मिना गुमा भिना जल अनि अनुष्का भाइ करण लगायत राम्रो काठमा रह्यो भने मम्मीको लागि, अलिक भर्खरै आउनुहुने हाम्रो नारायण बस्ने दाई उहाँको सबै जुनलाई मिठो सम्झना भन्न चाहन्छु अनि हुनुहुन्छ साथी त वीरेन्द्र आमा दाई प्याक्छ त बस्नुहोस् साथीहरू धेरै हुनुहुन्छ जति पनि जहाँ जहाँ छ जुन अवस्थाको त प्रोग्रामलाई सुनेर हेरेर माया गरेर बसिरहनु भएको छ उहाँहरू सबै सबैमा भन्दा अगाडि आउनु पछाडि आउनु सबैलाई भन्दै छुट्छु ल। नमस्ते नमस्कार,
0: धन्यवाद नमस्कार। फलफल अपेक्षा सेन्चुरी यो बेला पाटन ललितपुरबाट हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद। अर्को लाइनमा जाउँ, कोही मित्रको आगमन छ। नमस्ते।
2: हेलो
0: नमस्कार।
2: नमस्ते दाई,
0: को बोल्दै हुनुहुन्छ, कहाँबाट?
2: म भुसुरबाट वरुण चञ्चले।
0: वरुणजी आराम हुनुहुन्छ?
2: ठिकै छु दाई, राम्रै छ, घाम लागेको छैन आज, एकदम मौसम शीतल शीतल छ।
0: हजुर
2: त्यही हो दाई, ठिकै छ। अब अरुणबाट अरुण एफएमबाट प्रोग्राम सुन्दै बसिरह
0: ल। अरुण मार्फत साथ दिने सबैलाई सम्झना मिठो माया इन्द्रणीमा। वरुणजी
2: हजुर,
0: नयाँ नौलो गाउँको ताजा खबर सुनाउनुहोस्, कस्तो छ?
2: खबर पनि त्यस्तो खासै केही छैन दाई, ठिकै छ, सबै राम्रै छ। अब त्यस्तो सुनाउन लायक अब त्यस्तो
0: भयो भने भन्छु,
2: भयो भने त एकदम भनिहाल्छ नि
0: ल। साथीभाइलाई सम्झिनुहोस्,
2: विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्र लगायत मेन्टा थिए सुनेर बस्नुहुने सबैजनालाई, अनि विशेष त मेरो एकदम प्रिय साथी आशिष बस्ने बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, अभागी सुन्ता कुलुङ, सुनु सुनिता, हाम्रो सानु कमला हुनुहुन्छ, ढकाल धर्मराज, रोमन मुक्तन तामाङ, पूर्वेली आकाश राई, हाम्रो बालकुमार लामा पनि सुन्दै हुनुहुन्छ होला, अनि मैया परिया, प्रकाश नौजल सुशेली, अनि दिदी भूमिका राई तामाङ हुनुहुन्छ, अनि चामलिङ निर्मला लगायत, रैनी राजकला, अनि हाम्रो दाई चन्द्रमणि दाईलाई पनि एकदम मिठो माया सम्झना लगायत, सबैलाई सबैलाई एकदम मिस यु भन्दै छुटिन्छ है भाइ। भाइ
0: हस्, धन्यवाद। वरुण चञ्चले सङ्खुवा सभाबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटौ। अर्को फोनमा जाउँ, कोही मित्रको साथ छ। नमस्ते।
3: हजुर नमस्कार,
0: को बोल्दै हुनुहुन्छ?
3: म यता सुदूरपश्चिम बजाङ जिल्ला बुङ्ग नगरपालिकाबाट गोपाल धामी बोल्दैछु दाजु।
0: गोपालजी, हालखबर के छ? धेरै पछि आउनुभयो।
3: एकदम ठिकठाक छ भन्नुपर्छ दाजु, पानी परिरहेछ, कुहिरो लागिरहेछ भन्नुपर्छ, अनि हजुर लगायत हाम्रो काठमाडौँको के छ नि खबर?
0: एकदम राम्रो छ, यतातिर घाम चिरिक्क चर्किएको छ, गर्मी बढेको छ, अनि अहिले बुङ्ग एफएमबाट सुन्दै हुनुहुन्छ?
3: हजुर हजुर।
0: ल, त्यतातिरको नयाँ नौलो ताजा?
3: नयाँ नौलो ताजा भन्दा पानी परिरहेछ दाजु, बादल लागिरहेछ, यस्तै छ।
0: तपाईँको सुनाउनुहोस् न।
3: मेरो एकदम ठिकठाक छ भन्नुपर्छ दाजु।
0: सधैँ सधैँ ठिकठाक रहोस्, सबैजनालाई सम्झना माया रेडियो काठमाडौँको तर्फबाट, इन्द्रेलीको तर्फबाट है त। ल, अब मनपर्ने साथीहरूलाई सम्झिनुहोस्।
3: एक प्रश्न हजुरलाई सम्झे, अनि प्रविधिमा बस्नु मित्रलाई पनि सम्झे, अनि गोरख भाइलाई सम्झे, पदम भाइलाई सम्झे, पितुदेवलाई सम्झे, त्यसपछि ज जसले मलाई गोपाल हामी भनेर चिन्नुहुने सम्पूर्ण रेडियो पार्क मनहरूलाई अनुमति
0: चाहन्छु। हस्, धन्यवाद, नमस्ते। उहाँसँग हामी छुटेका छौं। अब एउटा गीत सुनाऊ, गीत तयार पार्दै गर्दा रामेश्वर भर्ती मगरले गुड मर्निङ नमस्ते सुन्दैछु, बड़ी केदार तीन रोटी हाल इण्डियाबाट, सबैलाई सम्झना कार्यक्रम मिठो लाग्छ भन्नुभएको छ। वीरेन्द्र स्याङ्बो वीरेन्द्र लामाले लेख्नु भएको छ, गुड मर्निङ सरोसर सुन्दैछु काठमाडौँको बौद्धबाट, सबै साथीहरूमा मिठो सम्झना, मुना मुखिया, कमला सिर्जना मुखिया, मुना राई, लिम्बू अर्पल रोशनी, सबै साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। ताराबाबु थामीले नमस्कार, म दोलखाको मान्छे हाल काठमाडौँ नयाँ बानेश्वरदेखि सुन्दैछु, सम्पूर्णमा मिठो सम्झना अनि माया अब बज्ने भाका समर्पण गर्न चाहन्छु भन्नुभएको छ। मनिषा तामाङले गुड मर्निङ नमस्ते सबैलाई सुनाउन चाहन्छु बज्ने भाका भन्दै, पूर्व पाखरिनले नमस्ते दाई म पनि सुन्दैछु है तीन चुलीबाट भन्नुभएको छ, धेरै धन्यवाद, भाकालाई जोडौं।

0: जेबोली र निमा कुमारी दुराको स्वर प्रस्तुत गर्यौं। निकै मिठो चौतारीको पिपल ढलेको टाढै बसे हेर्नु है निर्माया मेरो लासमा आगो बलेको। यो भाकासँगै स्वागत छ यहाँकै रोजाईमा। आज यस्तै मिठा गीतहरू गुन्जिरहेका छन्। रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रमलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुन्दै र हेर्दै हुनुहुन्छ। म छु प्रस्तुता सरोज लामिछाने। 4591300 र 4591400 प्रत्यक्ष रूपमा साक्षात्कार गरिरहेका छौं। लाइनमा कोही आउनु भएको छ, स्वागत गरौं। नमस्ते।
1: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म भोजपुरबाट ईश्वरी मेवाङ।
0: ईश्वरीजी
1: हजुर
0: भोजपुरबाट सुन्दै हुनुहुन्छ रेडियो अरुणबाट?

0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा
1: मलेसिया
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा सरस्वता पोखरेल सैना मैना नगरपालिका छ बुटवल
1: जीवन फावेन सभा पोखरी गाउँपालिका चार शङ्खुवासभा हाल
0: बुटवल
1: मलेसिया
0: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका दुई बाला शङ्खुवासभा सुनिता कुलुङ खुवासभा
1: सूरज राई तुम्छा पौवादुङमा पौवादुङमा गाउँपालिका पाँच भोजपुर हाल सुरज राई तुम्छा पौवादुङमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
0: जुनी साम्पाङ राई भोजपुर टेम्के मयुङ जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका एक रिमचिम जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका एक रिमचिम भोजपुर हाल कुवेत
1: अनिस्तेम्बे लिम्बु सभा पोखरी गाउँपालिका चार शङ्खुवासभा हाल अनिस्तेम्बे लिम्बु सभा पोखरी गाउँपालिका चार शङ्खुवासभा हाल मलेसिया
0: जुनिता तामलिङ राई फिदिम नगरपालिका पाँच सरसिउला केराबारी जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सरसिउला केराबारी
1: रायगाउँ लोक चौतारी कार्यक्रमका प्रायोजक मित्रहरू रवि पहरी सुन्न सक्नुहुन्छ रेडियोहरूलाई हेटौँडा दुई रायगाउँ मकवानपुर हाल कृष्ण तामाङ पाँच छपन्न नगरपालिका छ वाना हाल साउदी अरब
0: रवि पहरी

0: रवि पहरी, रवि पहरी, रवि पहरी हेटौडा दुई, रवि पहरी हेटौडा दुई, रवि पहरी, रवि पहरी हेटौडा दुई रायगाउँ, रवि, रवि पहरी, रवि, रवि पहरी हेटौडा दुई राई, रवि पहरी हेटौडा दुई गा, रवि पहरी के हेरेको नि, रवि पहरी, रवि पहरी हेटौडा, रवि पहरी, रवि पहरी हेटौडा दुई राई गाउँ मकवानपुर हाल मलेसिया
1: साइली सोनिया कोलोङ

0: साइली सोनिया कोलोङ, साइली सोनिया कोलोङ मकालु गाउँपालिका छ सङ्खुवा सभा। साइली सोनिया कोलोङ मकालु गाउँपालिका छ सङ्खुवा सभा।
1: सुस्केरा जीवन साथ सुस्केरा सुस्केरा जीवन सुन्दास सुस्केरा जीवन सुन्दास सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका दुई नेवार गाउँ सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका दुई नेवार गाउँ पास्टर हाल कुवेत।
0: हजुर सपना तामाङ, सपना तामाङ मोक्तान, सपना तामाङ मात्र हुनुहुँदैन, सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका पाँच वावन सपना तामाङ मोक्तान पाँच खपन मोक्तान पाँच खपन नगरपालिका पाँच वावन सङ्खुवा सभा। सपना तामाङ हजुर सपना तामाङ मोक्तान पाँच खपन सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका सात वावन सङ्खुवा सभा।
1: समीक्षा समीक्षा जोशी तुम्बेवा समीक्षा जोशी तुम्बेवा गाउँ समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: थर विस्कल चेवाली कान्छा खाँदबारी नगरपालिका दुई सङ्खुवा सभा हाल विस्कल चेवाली कान्छा खाँदबारी नगरपालिका दुई सङ्खुवा सभा फिलहाल साउदी अरब सभा फिलहाल साउदी अरब
1: फिलहाल साउदी युनिसेफ लोन तामाङ युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका चार युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा।
0: भन्नु त किन मसँग झन् देवी देवीको नम्बर छैन भनेर तपाईँलाई त्यत्रो सुजन कोलोङ राई सुजन सुजन कोलोङ राई सिलिचोङ एक सिलिचोङ सुजन सुजन कोलोङ राई सिलिचोङ सुजन सुजन कोलोङ राई सिलिचोङ एक सुजन कोलोङ राई सिलिचोङ
1: सङ्खुवा सभा
0: सुजन कोलोङ राई सिलिचोङ एक बेसिन्दा सङ्खुवा सभा हाल साउदी अरब हाल साउदी अरब सुजन सुजन कुलुङ राई हाल साउदी अरब सुजन सुजन कुलुङ राई हजुर सुजन कुलुङ राई सिलिचोङ एक बेसिन्दा सङ्खुवा सभा हाल कतार हाल साउदी अरब हाल साउदी अरब सुजन बेसिन्दा सङ्खुवा सभा बेसिन्दा सङ्खुवा सभा बेसिन्दा सङ्खुवा सभा सिलिचोङ एक बेसिन्दा सङ्खुवा सभा हाल कतार एक बेसिन्दा सङ्खुवा सभा हाल कतार।
1: र सुमित याखाल लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ र सुमित याखाल लिम्बुखिम

0: सुमिता सुमिता सुमिता याखा लिम्बुखिम सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा सुमिता सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया सुमिता यखा लिम्बु
1: कतार
0: सुमिता यखा लिम्बु सुमिता यखा लिम्बुखिम
1: कतार
0: सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा देवी नगरपालिका रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया हेटौडा मकवानपुर गाउँपालिका रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया रवि पहरी हेटौडा मकवानपुर गाउँ
1: साउदी अरब ना हाल साउदी अरब
0: रवि पहरी हेटौडा
1: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 सङ्खुवा सभा
0: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका खिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा
2: र मित्रले महोत्तरी हाल मलेसिया
1: कार्यक्रम लोकचौतारीलाई प्रायोजन गर्ने साथीहरू विजय लिम्बु 551 कुशवा हाल मलेसिया
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका
2: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू

0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू
1: कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू विजय लिम्बू पाँच खपन एक कुशवा हाल
0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू
1: विजय लिम्बू

0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू
1: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
0: सरस्वता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
1: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 संखुवासभा हाल मलेसिया,
0: सुनिता कुलुङ सिलेचुङ गाउँपालिका 2 बाला संखुवा। लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू
1: विजय लिम्बू।
0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू

हेलो अहिले टिकटक बनाउन किन अनि के बन्द छ भन्दा त्यसलाई के त्यसलाई रेडियो सुन्नु पर्ने हो र त्यसको बुढीले जेसुकै गरोस् त नि के मतलब हुँदैन त कसरी भन्नु हौ आफै भन्नु नि आएर बसेर ढुक्कै एकछिनमा दुई मिनटमा बनाउँछ नि त जस्तो र त्यही बनायो गयो नि त कहाँ बसिरहन्छ त जस्तो र दुनियाँ मस्किरहने राम्रो त हो त बिहेर कति ल्याउनु पर्यो नि त केटी देख्नै हुँदैन मस्किहाल्नुपर्छ तँलाई को अरू बोल्दैन नि त म कोहीसँग बोल्दिनँ त भइरहेको त मलाई के रे को मैले त्यो भने होइन मैले म भनेको बुझिस् किन के रे अघि काटिसक्यो तेरो बाउ काटेर नै आइसक्यो गएन तिमीहरूकोतिर लाइन हाँ कहाँ छस् यहाँ आइज आइज एकछिन एउटा नाम भनिदिनु अर्को मान्छे एउटा थप्यो तेरो पालो आयो भन्नु न छिटो भन्दिन ए पर्दैन पर्दैन नआइज राखेको के गरे नि

0: ताइगाउँ हाल मलेसिया
1: साइली सुनिया कोलम
0: सुमिता यखाल लिम्बुखिम चैनपुर
1: हाल कतार
0: सुमिता यखाल लिम्बुखिम चैन
2: र सुमिता यखाल लिम्बुखिम
0: हेलो हेलो मित्र आले लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारी लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम मित्र आले महोत्तरी हाल मलेसिया र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा मित्र आले महोत्तरी हाल मलेसिया र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संख कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू
1: विजय लिम्बु
0: मित्र आले महोत्तरी हाल मलेसिया मित्र आले महोत्तरी हाल मलेसिया मित्र मित्र आले मित्र आले महोत्तरी हाल मलेसिया
1: विजय लिम्बु
0: र सुमिता याखा लिम्बुखिम
1: हाल कतार
0: र सुमिता याखा र सुमिता याखा र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: किन हरेको

0: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू पाँच कपन एक कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धितरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
0: सरस्वता पोखरेल सैना मैना नगरपालिका छ बुटवल,
1: जीवन फावेन सभा पोखरी गाउँपालिका शङ्खुवासभा हाल मलेसिया,
0: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका दुई बाला शङ्खुवासभा,
1: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
0: जुनी सम्पाङ राई टेम्के मयुङ गाउँ
1: नगरपालिका राई सिलिचुङ

मित्र लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मले लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम

0: लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी लोकगीत लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी लोकगीत लोक भाका र मौलिक संस्कृति हाल मलेसिया
1: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया
0: सोनिम शेर्पा लोकगीत लोक भाका र मौलिक संस्कृति लोकगीत लोक भाका

0: Deep लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारी लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा लोकगीत लोक भाका र लोकगीत लोक भाका र मौलिक लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका
1: हाल मलेसिया,
0: जुनिता
1: सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका साथ वावन संखुवा सभा,
0: समीक्षा जोशी र सुमिता यात्रा सभा। खरान संखुवा सभा र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस,
1: सुजन कुलुङ राई सिरिचुङ एक,
0: तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ संखुवा सभा,
1: फिनाल साउदी अरब
0: युनिट
1: खामबारी नगरपालिका दुई संखुवा सभा फिनाल साउदी अरब।
0: दुई मौवा पाँच थर र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खरान संखुवा सभा, सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खरान।

0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
0: सरस्वता पोखरेल सैना महिना लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू पाँच खपन एक कुशवा।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ समस्याको समाधान भनेकै म
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। नाइन्टी फोन्टिङमा किनेर ल्याएको रेडियो छ, लु सुनु त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
7: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
6: हेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
7: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
6: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
7: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
6: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
8: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
9: मनोकामना सुनचाँदी पसल, चैनपुर छ, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
10: भाइको लागि प्यान्ट, मेरो लागि सुटर सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
6: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
10: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाटी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
10: धन्यवाद दादा, म अहिले नै गइहालेँ।
9: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार
6: किरक दसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भू कटवाल। सम्पर्क नम्बर 98415600।
10: खराक सम्पर्क सञ्जीव कटवाल 98135440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz
1: हरपल
0: तपाईसँगै।
2: नानी एन्ड बाबु

0: Nani and Babu.
1: Lali sanga dadasu.
2: Ho lali.

Magazinlerimi tam evden sokak neyken de ben.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98422-5496, 98413-96686 र 98420-77778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626-33964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
3: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु, जचाउन जानुपर्छ काका।
2: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
4: ल, छ नि काका, 0 फ्रन्ट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुधनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोटो, डन्डीफोर आदिको उपचार, साथै इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल, चैनपुर 7, 0.13 लाइन, सम्पर्क नम्बर 029570292, फोन नम्बर 98423-45019।
7: बस्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मित वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मित, सम्पर्क नम्बर 98621-43460।
8: कहाँ हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
9: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
10: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
9: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
13: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29।
12: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75-267, मोबाइल 97-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
15: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले स्वामिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बिक्ने रहेछ।
0: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समीन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
0: टेलिफोन नम्बर 029570123,
1: मोबाइल नम्बर 9841066022।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालका सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा तनेको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निविदाको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855 भोजपुर 029420049 नवीन कुमार दागी संखा सभा मोबाइल नम्बर 98525550079 जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376 इमेल pmamp.eiu.sankhuasabha@gmail.com वेबसाइट www.pmamp.sankhuasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
4: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कता पनि किन्नु छ
5: अनि के साह्रो हो त चाहिँ बजार जान्छु भन्थ्यो एक्लै गनगनाएर बसिरहेछस् त
4: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
5: हे लाठी त्यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
4: धन्यवाद दादा म अहिले नै गइहाले
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार तिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 98421506000
4: खराक सम्पर्क सञ्जीव कटवाल 98165348 40
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 98400069

0: सम्म पोखरामा खोलाले बगाएर दुई बालक बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
1: ऐन निगमले तोकेका काठमाडौँका पाँचै ठाउँमा ग्यास किन्नेहरूको भीड, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध,
0: साधना दान भजन कीर्तन र धार्मिक यात्रा, गुला पर्वको मुख्य विशेषता सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको संस्कृतविदको भनाई,
2: गुला पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ,
1: इरानलाई पराजित गरेर पछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी, हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री आरा घाँसीको जवाब,
0: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15 24 गतेसम्म आयोजना हुने।
3: MBL अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नारायणी नदीमा आएको बाढ़ी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 रहेको थारूटलको बस्तीमा पस्दा 40 घर डुबान्न परेका छन्। स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध निर्माणको बाढ़ीले भत्काएपछि बस्ती जलमग्न बनेको हो। बाढ़ीका कारण स्थानीय बासीका केही घरका अन्नपात्र लत्ता कपड़ा भएका छन् भने माटो र फुसका कच्ची घरहरू डुबान्न पर्दा स्थानीय बासिन्दा त्रासमा रहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण नदी किनारको 132 मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढ़ी र कटानको समस्या झेल्दै आएका छन्। यसैबीच अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँ र कोशी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षा समेत भइरहेको छ। पछिल्लो 3 घण्टामा काठमाडौँको कपन र सिन्धुपाल्चोकको बोल्देमा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ भने जाजरकोटमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। आज राति पनि बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेगान बहाव बाढ़ी पहिरो तथा भूस्याई जस्ता प्रकोपको जोखिम हुन्छ।
2: यसैबीच पोखराको विजयपुर खोलाले बगाएर आज दिउँसो 2 किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा 14 छिन्ने डाँडा बस्ने 14 निक्सन गुरूङ र खोटाङ घर भई सराउथी बस्ने 15 ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेतीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढ़ेकाले बालकहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली सहित सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरी बेपत्ता बालकको खोजी भइरहेको छ।
1: यसैबीच रोल्पाको थवाङमा गएको बुधबार बेलुका खसेको पहिरोमा परि बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरूमा रानी गाउँपालिका 2 रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थवाङ 5 कोटलबारका 80 अजम्बर पुन मगरको भएको पुष्टि भएको हो। यसँगै थवाङ पहिरोमा परेका 13 मध्ये 12 शव फेला परिसकेको छ भने 9 असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पहिरोमा घाइते भएका 2 बुटौलमा उपचार भइरहेको छ। यस्तै बुधबार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटल 12 गाउँका 13 संरचना पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा अस्ति बिहिबार गएको पहिरोमा 4 ज्यान गएको छ। रोल्पामा 2 पहिरोमा परेर 16 ज्यान गएको छ भने 1 हराइरहेका छन्।
2: नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 ज्यान गएको छ, अरू 3 घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भन्ज्याङको टोखा छरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 अचानक गुर्दा बस भन्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्री रहेका छन्।
1: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल ऑयल निगमले काठमाडौँका 5 बिक्री शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि 5 ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल ऑयल निगम परिसर, चावहेलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेका राधास्वामी परिसर तथा बबरबहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू गरेको हो। निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको छ। निगमले विभिन्न ठाउँबाट ग्यास बिक्री गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा ग्यास लिन पुगेका सेवाग्राहीले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरे। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन 1,000 भन्दा बढ़ी उपभोक्ता पुगेका छन्। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्नेछ। यसैबीच निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले निकालेको सूचनामा ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनु पर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिण्डर लिएर पुग्नु पर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन्।
2: नेपाली कांग्रेस नेता अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनाएको छ। हिजो उद्घाटन समारोहमा पनि भेला नै भनिएकोमा आज बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गर्दै राष्ट्रिय सम्मेलनको ब्यानर राखेको हो। पार्टीको विधानले भेलालाई नचिन्ने भएकाले राष्ट्रिय सम्मेलन भनेको आयोजकको भनाई छ। भेला अर्थात राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धीको प्रतिवेदन, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धीको प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरिएका यी प्रतिवेदनहरूमाथि साथैवटा प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशन पछिको सांगठनिक अन्योल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार प्राप्त सुझावहरूलाई समेटेर भोलि काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजक समितिले गरेको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एयर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को पानी लागि सकेको छ। बेचर अप्लायन्सेस बेचर को पानी लाग्छ।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवलपरासीको सुस्तामा बाढ़ी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर दुईजना किशोर बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 पुग्यो। नेपाल ऑयल निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको व्यवस्थाप्रति विरोध, नेपाली कांग्रेसको इतर पक्षले भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनायो लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्ष नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै सप्तधारा नामक नयाँ राष्ट्रिय भिजन घोषणा गर्नुभएको छ। सम्बोधनका क्रममा लगातार 13 पटक झण्डोलोत्तन गर्नुभएका मोदीले आउँदो 5-7 वर्षभित्र विकसित र आत्मनिर्भर भारत बनाउनका लागि निर्माणका लागि यो नीति ल्याइएको बताउनुभयो। सप्तधारा अन्तर्गत उत्पादन क्षमता, कृषि प्रविधि तथा एआई, शहर र यातायात जोड्ने गतिशील रक्षा, हरित तथा निलो अर्थतन्त्र र भारतको सफ्ट पावर गरी 7 प्रमुख शक्तिलाई प्राथमिकतामा राखिएको छ। साथै प्रधानमन्त्री मोदीले नक्सल मुक्त भारत निर्माणमा भएको प्रगति र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतको दावीबारे उल्लेख गर्दै सेमी कन्डक्टर उद्योग, परमाणु ऊर्जा र हरित ऊर्जामा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खोलेपछि डीएचएसले सूचना निकालेको हो। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको त 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने

0: तेह्रवटा देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिइएको थियो। यस सुविधा अन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्य सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाख रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु वा आमा भन्ने जनाउँछ। यस्तै शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय, घरेलु तथा सानो उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा स्वरोजगारीमूलक व्यवसाय सञ्चालनसम्म गराउन सकिने व्यवस्था गरेको छ।
1: स्वास्थ्य बीमा बोर्डले अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने सेवा शुरू गरेको छ। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बमोजिम, नयाँ आबद्धता, बीमा लेख नवीकरण र केवाईसी अपडेट जस्ता सबै काम अब घरमै बसेर गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहका अनुसार दर्ता सहयोगी बिना नै सर्वसाधारण आफैले अनलाइन फारम भरेर यी सेवा खल्ती वा कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। अहिले देशभर 59,70,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारले वार्षिक 3,500 रूपियाँ योगदान गरे तापत 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा पाउँछन्। परिवारका थप प्रति सदस्य 700 का दरले रकम थप्दै जाँदा 20,000 बराबरको सेवा सुविधा थपिँदै जाने प्रावधान छ। साथै 8 प्रकारका कडा रोगका लागि थप 1,00,000 रूपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराइन्छ।
0: ललितपुरको लगनखेलमा रहेको ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिका र लगनखेल वातावरण संरक्षण समितिको सहकार्यमा नमूना मछिन्द्र माध्यमिक विद्यालयको भवन हटाई पोखरी र पार्क निर्माण गरेको हो। लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी कुनै समय झण्डै 200 रोपनी भन्दा ठूलो क्षेत्रफलमा फैलिएको थियो, तर अतिक्रमण नपर्दै पानी विहीन बनेको पोखरीको जग्गा फिर्ता गराउन स्थानीय पुनर्स्थापित 2061 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। झण्डै 15 वर्षको कानूनी लड़ाई पछि सर्वोच्च अदालतले 2076 सालमा 14 रोपनी जग्गा पोखरीकै नाममा कायम गर्न आदेश दिएको थियो। त्यसपछि महानगरले पोखरी पुनर्निर्माणको काम अघि बढ़ाएको हो। नेपाली सेनाको राजदल गणले प्रयोग गर्दै आएको थप 32 रोपनी जग्गा समेत फिर्ता लाउने प्रक्रिया चलिरहेको छ। अशोक स्तूप नजिकै रहेको यो पोखरीको पुनर्निर्माणसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन्।
1: ओखलडुङ्गाको खिजीडेम्बा गाउँपालिका कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी संकलन र वितरण शुरू भएको छ। समुद्र सतहबाट करिब 2,330 मिटर उचाइमा रहेको खिजीडेम्बा 5 नेलेगुम्बा टोलमा प्रविधि जडान गरी कुहिरोबाट पानी झार्न थालिएको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो। परम्परागत मुहान सुकेपछि स्थानीयवासीको खानेपानी समस्या समाधानका लागि खिजीडेम्बा गाउँपालिका र देशमल अर्थात नेपालको सहकार्यमा झण्डै 1 करोड़ रूपियाँको लागतमा यो परियोजना सम्पन्न गरिएको छ।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित

0: चार्ज स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्ट देखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
0: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनु भएको बीबीसीले जनाएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उपविदेश मन्त्री अब्बास अरागचीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँग मात्रै रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो। यद्यपि इरानले यो दावीलाई अस्वीकार गरेको छ। हर्मुज जलमार्ग विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। विश्वको झण्डै 20% तेल तथा ग्यास यही मार्ग भएर आपूर्ति हुन्छ। इरान अमेरिका तनावका बीच हर्मुज जलमार्गमा हुने आउजाउत गम्भीर रूपमा अवरूद्ध भएको छ, जसले ऊर्जा बजार र इन्धनको मूल्यमा पनि वृद्धिको दबाव सृजना गरेको छ।
2: इन्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्प परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले त्यस क्षेत्रका भवनहरूलाई क्षति पुर्याएको छ। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेन्स टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 जना मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला कबड हलमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली एसविस, ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निजान्स गरी 7 टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाडौँमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। यसअघि हिजो नेपाल भलिबल लीग एनभीएलको मिति सार्वजनिक भएको थियो। एनभीएल आउँदो भदौ 19-27 गतेसम्म दशरथ रंगशालाको कवर हलमा सञ्चालन हुनेछ।
2: खबरको सिलसिला यति नै। आज शनिबार

0: अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98421-93686 र 98420-77778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626-33964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ होङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त,
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 98054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जानु
1: लाखेकर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1990 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी, जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँच थपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1-2-3-4-5-8-9-10 र 11, सडानन्द नगरपालिका 9-10-13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1-2-3-4-5-7-8-9, रामप्रसाद राई गाउँपालिका 1-2-3-6-7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जुन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3-4-5-6-7, चैनपुर नगरपालिका 5-6-8-10-11, खादबारी नगरपालिका 1-2-4-5-6-7-8-9-10-11, सभापोखरी गाउँपालिका 1-2, सिलिचोङ गाउँपालिका 3-4-5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, साल्पा सिलिछो गाउँपालिका 2-3-4-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029-562-855, भोजपुर 029-420-049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 98-520-55-079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98-520-77-376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
5: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98-626-33-964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
6: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि,
7: सब थोक त्यहीबाट हुन्छ त।
6: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै
8: इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्क्यान समेत तुरन्त बनाइन्छ।
10: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा, मोबाइल 98 4 91 93 81 र 98 69 78 33 33।
8: सबै इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: आशिष एन्ड ब्रदर्स प्रादी चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029573128 मोबाइल नम्बर 9852045741
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि प्रोपाइटर दिल्ली कुमार बस्मेत सम्पर्क नम्बर 9861443460
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीँबाट जानु
2: सल्लाह दिएको के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi sampark number 9957208 9824-5996 9842-5296 98426-7678 शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर नगरपालिका छ शङ्खुवा सभा

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: लाउरेहरू हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखेगर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया,
6: ए लु जचाउन जानु पर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग सिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुधनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोटो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029 570 292, फोन नम्बर 98 4 23 45 19।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
2: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
11: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि त्यस्तो सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थ्यो, एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नुपर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाटी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069।

0: अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतलाई बालिनको शुभकामना, चुनावपछि ओली पहिलो पटक गृह जिल्लामा।
0: कंग्रेस इतर समूहको राष्ट्रिय भेला, राष्ट्रिय सम्मेलनमा रूपान्तरण। राजनीति पनि खेल जस्तै, विधि अनुसार चल्नुपर्ने विश्व प्रकाशको तर्क।
1: विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो। नुवाकोटमा उसले पार्किङमा रहेको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, तीनजना घाइते।
0: इरान अमेरिका वार्ता अनिश्चित, आफ्नो आदेशमा मात्र हुर्मुज जलमार्ग सञ्चालन हुने इरानको दावी।
1: र एभरेस्ट महिला भलिबल लीग असोज तेस्रो सातादेखि शुरू हुने।
2: हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदी सहित भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध र दुई देश बीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेनले केही दिन अघि मात्रै भारतीय राजदूतसँग समेत भेट गर्नुभएको थियो। काठमाडौँ स्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरेर भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृह जिल्ला झापा जानुभएको छ। आज झापाको चन्द्रगढ़ी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले नारावाजीसहित स्वागत गरेका थिए। विमानस्थलको स्वागत पश्चात ओली सिधै इलामको फिकलमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्न जानुभयो। सो कार्यक्रममा ओलीले एमाले 10 वर्ष सरकार चलाउँदा 3% गरीबी हटेपछि अहिले नेपालमा चरम गरीबी नरहेको दावी गर्नुभएको छ। ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरु बराल लगायतका नेताहरू पनि इलाम पुग्नु भएको छ। ओलीले इलाममा 5 थर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गरिरहेको एमाले नेता महेश बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार ओली आज इलाममै बस्ने र भोलि झापामा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।
0: नेपाली कंग्रेसको इतर समूहले राष्ट्रिय भेलालाई राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरेको छ। सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर परिवर्तन गरेर राष्ट्रिय सम्मेलन लेखिएको हो। शेरबहादुर देउवा स्वदेश फर्के लगतै इतर समूहले आफ्नो समूहलाई आधिकारिक कांग्रेस दावी गर्न थालेको छ। देउवा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रिया दिनुभएको छ। यसअघि राष्ट्रिय भेला भनेर बोलाए पनि सर्वोच्च अदालतबाट पुनरावलोकनको निश्चय प्राप्त भएपछि विधानमै रहेर सम्मेलन राखिएको उहाँले बताउनुभयो। आज शुरू भएको बन्द सत्रमा नेताहरूले पदाधिकारीकै हैसियतमा विभिन्न प्रतिवेदन पेश गरेका छन्। विशेष महाधिवेशन अघिको पुरानै कार्यसमितिलाई आधिकारिक दावी गर्दै देउवा पक्षका नेताहरूले राजनैतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनैतिक लगायतका प्रतिवेदनहरू पेश गरेका हुन्। पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी साउतले समसामयिक राजनैतिक प्रतिवेदन, रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नेता दीपक खड्काले वर्तमान सभापति गगन थापा चुनावमा पराजित भएको र उपसभापति विश्व प्रकाश शर्मा चुनावमै नगएको भन्दै जनताद्वारा अस्वीकृत व्यक्तिले पार्टीको नेतृत्व हाँक्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभएको छ। भेलाका संयोजक शशांक कोरेडाले भने संचारकर्मीसँग आफू अर्को पार्टी खोल्ने पक्षमा नरहेको सुनाउनुभयो।
3: अर्को पार्टी खोल्न चाहिँ म त्यसको पक्षमा छैन, पक्षमा बिल्कुलै छैन।
4: महाधिवेशन चाहिँ कसको नेतृत्वमा हुन्छ?
3: शेख बाजीको।
4: भएन भने सम्भव?
3: भएन भने फेरि मैले अघि भनिहालेँ, छलफल गरेर एउटा नीति हामी निर्णय गर्छौँ।
0: त्यति मात्र होइन, शशांकले अहिलेको बालेन सरकारलाई काम चलाउ सरकारको संज्ञा दिनुभएको छ। झण्डै दुई तिहाईको एकै पार्टीको सरकारलाई कोइरालाले कुनै नयाँ नीति नल्याएको भन्दै काम चलाउ भन्नुभएको हो।
3: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैन उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न।
0: देउबाको छत्रसायमा ओत लाग्न गएका कोइरालाहरू आगामी महाधिवेशनबाट पार्टीको आधिकारिक नेतृत्वमा पुग्ने दाउमा देखिएका छन्। देउबा सभापति हुँदा इतर पक्षको नेतृत्व गर्नुभएका शेखर कोइराला अहिले देउबा खेमामै देखिनु भएको छ। आज शशांकले आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने, शेखर दाई उठे उहाँलाई नै सघाउने वचन दिनुभएको छ।
1: केही दिनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकले भोलि इतरको सम्मेलन बारे थप धारणा सार्वजनिक गर्ने भएको छ। त्यसको अघिल्लो दिन आज झापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले इतर समूहको गतिविधिमाथि आपत्ति जनाउनु भएको छ। उहाँले विशेष महाधिवेशनबारे दुवै पक्षले फरक मत राख्दै गर्दा सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको उल्लेख गर्दै त्यसलाई मानेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। हालै सकिएको विश्वकप फुटबल दलको ह्याङओभरमै रहनुभएका उहाँले राजनीतिक दल पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने बताउनुभयो।
5: रेफ्रीले फाइल गरेर देखाउने हो नि, बाहिरबाट दर्शकले फाइल गरेर देखाउनु पाइन्छ र पाइँदैन नि। त्यस्तै राजनीतिमा पनि के हो भने निर्वाचन आयोग हुन्छ, सम्मानित सर्वोच्च अदालत हुन्छ, उसले देखाएको पाइलो कार्ड र उसले देखाएको रेड कार्डलाई हामीले मान्नुपर्ने हुन्छ। त्यो मानेर जाने चाहिँ नेपाली काँग्रेस पार्टी जस्तो दलमा रहेको कुनै पनि सदस्यले लामो राजनीति गरेकाले पनि, भर्खर राजनीतिमा प्रवेश गरेकाले पनि विधिलाई मान्नुपर्छ। त्यो विधिलाई चाहिँ रेड कार्ड र पाइलो कार्ड देखाउने काम अधिकार चाहिँ कसलाई छ? निर्वाचन आयोग या अदालतलाई मात्रै छ।
1: आफूहरू विभाजनको पक्षमा नरहेको तर आवेगमा आएर चुनदेवीमा नेम प्लेट राख्दैमा कोही पनि सभापति नहुने शर्माले बताउनुभयो।
5: अदालतले नेपाली काँग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन। त्यसैले नेपाली काँग्रेसको सभापति को हो भनेर गर्दाखेरि उहाँहरू अल्म लिनुपर्ने, केन्द्रीय समिति को भन्दा अल्म लिनुपर्ने अवस्था छैन। त्यसैले आवेगमा आएर होइन, अब यता नेम प्लेट राख्ने उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधि भन्दा त्यो बाहिरको कुरा हुन्छ।
1: कांग्रेसकी सह महामन्त्री डाक्टर जिला संग्रोलाले हिजो स्वदेश फर्कनुभएका देउवाका गतिविधि स्वाभाविक नरहेको बताउनु भएको छ। संग्रोलासँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
0: अर्थमन्त्री डाक्टर सोरिम वाघेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको गुन्जाउ शहरमा आज शुरू भएको गैर आवासी नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै उहाँले नेपाल सरकारले लगानीको माहौल बनाउन गरेको प्रयासबारे जानकारी गराउनुभयो। देशमै रोजगारीको वातावरण सृजना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहित गर्ने गरी नीतिगत रणनीतिक कार्यान्वयन गरिएको भन्दै उहाँले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभएको हो।
6: मलाई लाग्छ दुई तीन दिन अगाडि मात्रै वर्षौंदेखि अड्किरहेको यो भितो पत्र बाँडफाँड तथा निष्कासन नियमावलीमा संशोधन गरेर अब नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरको त्यो अधिकतम हिस्सा 85% पुर्याएर एउटा ठूलो सिग्नलिङ हामीले गरेका छौँ कि वी वेलकम डायस्पोरिक इन्भेस्टमेन्ट, प्रवासी साथीहरू अब ढुक्का साथ नेपालमा आएर लगानी गर्नुहोस्, पर्यटनमा लगानी गर्नुहोस्, आइटीमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जामा लगानी गर्नुहोस्, हाई भ्याल्यू एग्रिकल्चरमा लगानी गर्नुहोस्, ग्रीन री इन्डस्ट्रियलाइजेसनका अवसरहरूमा ती अवसरहरू पनि छोप्नुहोस् र हामीले अलिअलि इम्पोर्ट डिस्प्लेसमेन्टको लागि पनि स्वदेशी उत्पादनमा पनि विशेष पहलहरू शुरू गरेका छौँ, त्यसमा पनि सहभागी हुनुहोस्।
0: सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उहाँको दावी छ। बजेटबाट 27 नयाँ कानून ऐन ल्याएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै उहाँले निजी क्षेत्रलाई बढी जिम्मेवार बनाउन खोजेको बताउनुभयो। बजेट मार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको शुरूआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभयो।
6: यो सबै कुराको लागि आन्तरिक स्रोत असाध्य महत्वपूर्ण छ। हाम्रो वैदेशिक अनुदान र ऋण सहुलियतपूर्ण ऋणहरूको पनि समुचित उपयोग गर्नुपर्नेछ, जोहो गर्नुपर्नेछ। यद्यपि यसमा धेरै चुनौतीहरू थपिँदै गएका छन्, यही यसोमा हाम्रा विकासका आकांक्षाहरू लक्ष्यहरू पूर्ति गर्नको लागि प्रवासको सहभागिता र प्रवासी पुँजी र लगानीको लागि हामीले विशेष पहल गरेका छौं। यो कुरा हाम्रो निर्वाचन ताकाको भाषा पत्रमा पनि उल्लेख गरेका थियौं। सरकारले सफ्ट पावरको शीर्षक अन्तर्गत डायस्पोरिक इन्भेस्टमेन्टलाई पनि असाध्य प्रश्रय दिएको छ। बजेटमा नीति तथा कार्यक्रममा र अहिले अर्थ मन्त्रालयका विभिन्न पहलहरूमा पनि यसलाई उल्लेख गरेका छौं।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विभागको 18 अर्ब रूपियाँ भुक्तानी गरेको जानकारी दिनुभएको छ। आज लहानमा संचारकर्मीले सोधेको प्रश्नमा उहाँले 7% नागरिकले उपचार गराउने निजी स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा बन्द गरेको बताउनु भएको हो। अर्थमन्त्रीले 3500 मा 1 लाखको उपचार गराउन नसकिने अभिव्यक्ति दिएपछि सरकार अनुदार बनेको टिप्पणी भइरहेका बेला मन्त्री मेहताले व्यापक सुधार गर्न लागेको जवाब दिनुभएको छ।
7: त्यत्रो ब्याज दियोस् धेरै थियो 18 अर्बमा हामीले फागुनसम्मको खर्चा गरिसक्यौँ। अब हामीले प्रिभियसको दिनमा पानी भनेको चैतको वैशाखको र जेठ 15-25 तारिखको बन्द भएको छ, त्यो मात्र बन्द राखेको छ। अब हामीले सक्दो एट द सेम टाइम तपाईँले हेर्नुभयो भने पहिले तपाईँहरूले क्लेम गर्नुहुन्थ्यो, तपाईँहरू पत्रकार मित्रहरूलाई राम्ररी थाहा होला। बिमामा त्यही कुरा होइन, हामीले साधारण गऱ्यो भने 2500 थियौँ भने त्यही बिमामा 5000 थियो, भनेपछि धेरै चिजहरू अलिकति होइन अनवैज्ञानिक थियो, अनसाइन्टिफिक थियो। त्यो हामी प्याकेजहरू रिभ्यू गर्दै
1: त्यति मात्र होइन, रेबिज र सर्पदंशको औषधि पनि आइसकेको भन्दै अब कुनै समस्या नरहेको उहाँले बताउनुभयो। त्यसक्रममा उहाँले राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारले मध्यनजर गर्दै सिराहाको लहानीस्थित अस्पतालमा तत्काल ट्रमा युनिट संचालनमा ल्याइने जानकारी समेत दिनुभएको छ। पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिट मार्फत सेवा संचालन गर्न लागेको उहाँले बताउनुभयो।
7: ट्रमालाई टाइम लाग्छ, तपाईँलाई डिपिआर गर्नु पर्यो, बिल्डिङ बन्नु पर्यो, किनकि ट्रमा भनेको कुनै पनि सानो हुँदैन, मल्टी स्पेसलाइज डक्टर चाहिन्छ त्यसको लागि, त्यो लङ रन प्रोसेस हो। त्यही भएर हामीले इन्स्ट्यान्टै स्टार्ट गर्न सक्ने भनेको किनकि यो हाइवेमा छ र अलरेडी हामीसँग मैले हेर्दाखेरि पनि र मलाई जुन ब्रिफिङ भएको छ यहाँको म्यानेजरहरूबाट सबैले ब्रिफिङ गर्नुभएको, सिटी स्क्यान यी छ, ब्लड ब्याङ्क यी छ, आँखा अस्पताल यी छ, मल्टी स्पेसलाइज डक्टर्सहरू पनि यी छ। इन्स्ट्यान्ट हामी यो स्टार्ट गर्न सक्ने भनेको ट्रमा युनिट हो, हामी तत्काल
1: उहाँका अनुसार प्रदेश सरकारले हालै 29 जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भएको भन्दै उहाँले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञ सहितको टोली व्यवस्थापन गरिने बताउनुभयो।
0: नेपाल परिवेशमा आज करिब 7000 ग्यास सिलिण्डर बाँडियो, भोलि पनि 7 केन्द्रबाट ग्यास वितरण गर्ने आयल निगमको तयारी लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका

0: ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाल आयन निगमले काठमाडौँका 5 स्थानबाट 6,802 थान खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ। नेपाल आयन निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आज 5 बिक्री केन्द्र तोकेको थियो। सबभन्दा बढ़ी निगमको टेकु परिसरबाट 2,290 ग्यास सिलिण्डर बिक्री भएको हो। यस्तै बबरमल केन्द्रबाट 1,600 थान र किर्तिपुरको राधास्वामी केन्द्रबाट 762 थान ग्यास बिक्री भएको निगमले जनाएको छ। यस्तै यातायात कार्यालय चाबहिलबाट 720 र राधा स्वामी केन्द्रबाट 600 ग्यास सिलिण्डर बिक्री भएको हो। यस्तै बालाजुबाट 500 थान र साल्ट ट्रेडिङ जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 330 ग्यास बिक्री भएको हो। निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको थियो। निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। लाइनमा बसेर ग्यास दिने पारो आए पनि वितरण

0: मा भगवती आइटो पाव नजिक उनीहरूलाई दिउँसो 1 बजेतिर खोलाले बगाएको थियो। घटनाको सूचना लगतै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सिसुवा ओडा प्रहरी कार्यालय राम बजारबाट प्रहरी खोजीमा खटिएका थिए। यसै गरी शस्त्र प्रहरी बेस क्याम्प कुणहरबाट खोर गोताखोर सहित 9 जनाको टोली खोजी र उद्धारका लागि परिचालन गरिएको थियो।
1: नुवाकोटको शिवपुरी गाउँपालिका 7 थाना भन्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रोभ्यानलाई ठक्कर लिँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान 12:08:00052 नम्बरको बस अचानक गुडेर सड़क अगाडि रोकिराखेको 12:03:01/1176 नम्बरको खाली इभी भ्यानमा ठोकिएको हो। ठक्करपछि इभी भ्यान र बस सड़कबाट अन्दाजै 30-40 मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ स्थित ग्रीन सिटी अस्पताल ल्याइएको थियो, तर तीमध्ये 2 जनालाई अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु भएकाहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका 8 बस्ने अन्दाजी 54 वर्षीय कृष्णमाया प्रजापति डंगुल र रामेछाप ठाडा देवी गाउँपालिका 2 बस्ने अन्दाजी 65 वर्षीय उदय माया खत्री छन्। घाइते 3 जना ग्रीन सिटी अस्पतालमा उपचाररत रहेका छन्। बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: उता अछाममा अटो दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। बिहान मंगलसेन नगरपालिका 5 सड़कमा गुडिरहेको अटो अनियन्त्रित भई पल्टिँदा 1 जनाको मृत्यु भएको। स्थानीय लासिमानाबाट मंगलसेतर्फ जाँदै गरेको अटो ओह्रालोमा दुर्घटनामा परेको थियो। दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका 3 लासिमानाका 48 वर्षीय निरूप बोगटी घाइते भए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा चिकित्सकले मृत घोषणा गरे। प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालकलाई नियन्त्रणमा लिइएको छ।
1: मुस्ताङको जोमसुममा भन्सार जाँच पास विनय भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङ घरपझोङ गाउँपालिका 4 जोमसुम स्थित पर्यटक चेकपोस्टबाट आज चालक सहित 3 कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पसार भइरहेको गुप्त सूचना पाएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसुम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ। त्यसक्रममा विभिन्न कन्टेनरका कागज पत्र जाँच तथा चालकहरूसँग सोधपूछ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार एगमा चेक जाँच नगरी सिधै सील लगाएर ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका 8 कन्टेनर र चालकलाई थप अनुसन्धान र कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरियर भवन पठाइएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
3: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै स्थानमा हुने, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
2: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म शुरू हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनाऊ।
3: स्थान निकुटि मण्डप काठमाडौँ। नाइमा नेपाल मोबिलिटी
2: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि, भोलिको मोबिलिटी।

0: नेपालको एकमात्र डिटिएच सेवा जिस्नु
1: स्टेशन खुशीको कनेक्सन यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संसार डट कम र थाहा खबर डट कमबाट पनि संसारभर सुन्न सकिन्छ
3: झापाको कन्काई नगरपालिका चार कोची होम स्थित कन्काई नदीको पूर्वी तटमा करिब 2,50,00,000 रूपियाँ खर्च गरेर निर्माण गरिएको विद्युतीय शब्दाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन निर्माण सम्पन्न भए पनि कन्काई नगरपालिकाले शब्दाह गृहको औपचारिक जिम्मेवारी बुझिसकेको छैन सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युतको भोल्टेजमा

0: समस्या देखिएपछि नगरपालिका तत्काल शब्दहा गृह बुझ्ने पक्षमा नरहेको हो। कोशी प्रदेश सरकार अन्तर्गतको खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय, कंकाई नगरपालिका र दाताको संयुक्त लगानीमा शब्दहा गृह निर्माण गरिएको हो। निर्माणपछि परीक्षणका क्रममा केही शब विद्युतीय प्रणालीबाट दहन गरिएको कंकाई घाट समितिका महासचिव गोपाल खरेलले बताउनुभयो।
1: तनहु जलविद्युत आयोजनाको सहयोगमा भीमात नगरपालिका पाँच स्थित फेदी खोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढ़ेको छ। आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदी खोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण शुरू गरिएको हो। पुल निर्माणका लागि चितवन स्थित जलप नेपाल प्रालीसँग गत मंगिर 24 गते नै ठेक्का सम्झौता भइसकेको छ। सम्झौता अनुसार पुल निर्माण 24 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहु जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो।
0: हुम्लाको उत्तरी क्षेत्रमा रहेको नामखा गाउँपालिका 6 लिमिका 3 गाउँ आउजाउ गर्न सकस भएको छ। हिजोको वर्षाले नामखा गाउँपालिका 6मा पर्ने जाङ गाउँ नजिकै सड़क पन्डुली अवरूद्ध भएपछि स्थानीयवासी मर्कामा परेका हुन्। सड़क अवरूद्ध हुँदा नामखा गाउँपालिका 6का तिल जाङ र हल्जी गाउँमा आउजाउ गर्न कठिन भएको नामखा गाउँपालिका 6का वडाध्यक्ष पालजोर तामाङले जानकारी दिनुभयो। सड़क अवरूद्धपछि सवारी साधन ठप्प भएको छ।
1: पशुधनमा क्षति बेहोरेर लामो समयदेखि रातको पर्खाईमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बापत रकम प्राप्त गरेका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बापत 9,64,900 रूपियाँ उपलब्ध गराइएको छ। कार्यालयले संकलित क्षतिको निवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र 1 मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो।
0: ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्त पाताल पोखरीको पुननिर्माण सम्पन्न गरी उद्घाटन गरेको छ। महानगरले लगनखेल वातावरण संरक्षण समिति संघको सहकारीमा पुननिर्माण गरिएको पार्क सहितको सप्त पाताल पोखरीको शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो। पोखरीको महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली साक्य वज्राचार्य लगायतले संयुक्त रूपमा गर्नुभएको हो। महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठका अनुसार यस परियोजनाको कुल क्षेत्रफल भने 13.62 रूपियाँ/दाम रहेको छ। उक्त परियोजना करिब 4,72,00,000 रूपियाँ लागतमा पुननिर्माण गरिएको हो।
1: पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल एण्ड टूर प्रालीले करिब 6,00,00,000 रूपियाँ बराबरका सुविधा सम्पन्न लग्जरियस बस संचालनमा ल्याएको छ। कम्पनीले पोखरा महानगरपालिका 25 हिंजा मिलन टोलबाट बिहान 6 बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बस मध्ये रहेको दावी गरेको छ। पोखरा पर्याङमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पूर्णी प्रसाद सिटौला सरोजले नयाँ बसको शुभारम्भ गर्नुभएको हो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। होर्मुज जलमार्ग इरानको आदेशमा मात्र सञ्चालन हुने इरानले दावी गरेको छ। इरानका उपविदेश मन्त्री काजिम घरिबावादीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै होर्मुज जलमार्ग अमेरिकी क्षेत्र रहेको घोषणा गर्ने दावीको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो। घरिबावादीले होर्मुज जलमार्गलाई पोस्ट र विमान वाहकहरूले कब्जा गर्न नसक्ने उल्लेख गर्दै इरान कयौंको धम्कीबाट नडराउने बताउनुभयो। यसअघि ट्रम्पले इरानलाई पराजित गरेपछि चाँडै नै होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनु भएको थियो। यसबीच इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले इरानले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने बारेमा अझै निर्णय नगरेको बताउनुभयो। सरकारी समाचार संस्था आईआरआईबीका अनुसार आज एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो। तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः शुरू भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो।
1: दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा 7 मृत्यु भएको छ। लेबनानी मीडियाका अनुसार इजरायली लड़ाकू विमानले आज अन्सार गाउँको बाहिरी भागका आवासीय भवनमा गरेको आक्रमणमा 7 मृत्यु हुनुका साथै 3 घाइते भएका छन्। आक्रमणले एउटा घर ध्वस्त भएको छ। आपतकालीन उद्धारकर्ताले भग्नावशेषबाट निकालेर घाइतेलाई अस्पताल लगेका छन्। इजरायली लड़ाकू विमानले नवातिह क्षेत्रलाई रणनीतिक पहाड़ अल अल ताहेर रिजलाई लक्षित गरी श्रृंखलाबद्ध हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सीमा नजिकैको बेन्ट जेबिल सरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीको तेस्रो संस्करण असोज तेस्रो सातादेखि हुने भएको छ। आज ईडब्ल्यूभीले तेस्रो संस्करणको मिति घोषणा गरेको हो। आउँदो असोज 15-24 गतेसम्म काठमाडौँको दशरथ रंगशालामा कवर्ड हलमा प्रतियोगिता हुने भएको छ। नेपाल भलिबल संघले पनि लीगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ। यससँगै लीगको तयारी अगाडि बढ़ेको ईडब्ल्यूभीले जनाएको छ। अघिल्लो दुई संस्करणको सफलता र बढ़दो लोकप्रियताले तेस्रो संस्करणका लागि हौसला बढ़ेको जनाइएको छ। तेस्रो संस्करणलाई अझ भव्य उत्कृष्ट र प्रतिस्पर्धात्मक बनाउन तयारी थालिएको ईडब्ल्यूभीले जनाएको छ। यस प्रतियोगिताले महिला भलिबल खेलाड़ीलाई उच्च स्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै आएको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भारतलाई प्रधानमन्त्री बालिनको शुभकामना। चुनावपछि ओली पहिलो पटक गृह जिल्लामा।
1: कंग्रेस इतर समूहको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा रूपान्तरण। राजनीति पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने विश्व प्रकाशको तर्क।
0: विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो। नुवाकोटमा बसले पार्किङमा रहेको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु तीनजना घाइते।
1: अमेरिका वार्ता अनिश्चित। आफ्नो आदेशमा मात्रै हुर्मुज जलमार्ग सञ्चालन हुने इरानको दावी।
0: र एभरेस्ट महिला भलिबल लीग असोज तेस्रो सातादेखि शुरू हुने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 64। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ,
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु समस्याको समाधान भनेकै म
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जानु
3: लाखेकर के पाक्क बोले मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ लु सुनु त।
6: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525 51094 98123772 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास सुसुस चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862 93 87 25 र 9917 64 57 29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा। ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
12: ल ल आमा म तँ गए तु आए
11: होइन आजै आइपुग्छस् र।
12: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
9: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852 45741।

भन्दै महामन्त्रीले आफैलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। यसैबीच बैठकमा पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको भनेर पनि उहाँले प्रतिवेदनमा लेखेको प्रस्तुत गर्नुभएको छ। त्यसै गरी प्रतिवेदनमा देउवाकै नेतृत्वमा

0: चल्नुपर्ने बताउनु भएको छ। शनिबार झापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीहरूसँगको कुराकानीमा उपसभापति शर्माले खेलकै नियमलाई राजनीतिले अंगीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने उल्लेख गर्दै भन्नुभयो, खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्न पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ, त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यो भने हामीलाई पहेँलो कार्ड देखाइन्छ र रेड कार्ड पनि देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूमा हुनुपर्छ। गगन विरूद्ध आक्रमक इतर पक्ष जेनजी आन्दोलनको आडमा पार्टी कब्जा गरेको आरोप शीर्षकमा आजको हिमालय टाइम्समा खबर छ।
1: बीस जुलाई 400 बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उनले बिजुलीमा लाग्दै आएको कर कटौती गरेका छन्, बस भाड़ा घटाएका छन्, पबहरूलाई समेत राहत घोषणा गरेका छन्, शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिएका छन्। जनतालाई राहत दिने उपायका रूपमा उनले राज्य वा सेवा प्रवाह गर्ने निकायको आमदानीमा कटौतीलाई रोजेका हुन्। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्, त्यसैको आधारमा उनीहरूले राजनीतिक दलहरूलाई रूचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरूचि राख्छन्। विकसित बेलायत होस् वा अतिकम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेएनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चीज हो र खोजेको के चीज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। चार महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण त हुँदैन, पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 राजनीतिक परिवर्तनपछि 36 समा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भाव त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौंदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाध चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो, जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार बने पनि विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन भने अर्थतन्त्रले के खोजिरहेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका छन्। चार महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण नभए तापनि सही दिशा दिन सके जस्तो देखिँदैन। लगायतका उपशीर्षकमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति शीर्षकमा खबर छ। उद्योगिक व्यवसायको निजी सम्पत्ति, आवास तथा व्यावसायिक प्रतिष्ठानमाथि हुने आक्रमण, तोडफोड र आगजनीलाई सरकारले गम्भीर सुरक्षाको विषयका रूपमा लिँदै अब त्यस्ता गतिविधिमा शून्य सहनशीलता अर्थात जीरो टोलरेन्सको नीति अवलम्बन गर्ने भएको छ। निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि सारेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीतिमा निजी सम्पत्ति र औद्योगिक व्यावसायिक संरचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको हो। राजनैतिक आन्दोलन, बन्द हडताल